0: जी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत
9: एक्सट्रीम इनर्जी ड्रिंक। टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: मर्संग दे पिम 95 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 2 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 18 तारीख भदौ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
0: कांग्रेसमा संस्थापन पक्ष उत्साहित देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
1: अख्तियारमा परेका उजुरी मध्य पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
0: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
1: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीका कारण 63 शिक्षण संस्थाका 14,500 बाल बालिकाको नियमित पठन पाठन अवरोध भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढ़ीबाट 9,430 बाल बालिका प्रत्यक्ष रूपमा प्रभावित छन्। मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकार सहित युनिसेफ र सेभ द चिल्ड्रेनको टोलीले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययनको निष्कर्ष अनुसार कम्तीमा 100 बाल बालिकाले बाढ़ीमा आमा बाबु दुवै गुमाएका छन्। अध्ययनमा अभिभावक, घर र विद्यालय गुमाएका बाल बालिकालाई प्रत्यक्ष प्रभावित भनेर गणना गरिएको छ। बाढ़ीपछि विद्यालयमा अस्थायी आवास होल्डिङ सेन्टर निर्माण गरिएका कारण थप विद्यार्थी प्रभावित भएका छन्। 3 जिल्लाका 29 होल्डिङ सेन्टरमा करिब 2,000 जना बसोबास गर्दै आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। धेरै होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोगमा ल्याइएको खबर आजको कान्तिपुरले लेखेको छ। यस्तै आजको नयाँ पत्रिका अनुसार भोटेकोशी बाढ़ीमा आमा बुबा दुवै बेपत्ता भएर 102 बाल बालिका बेसहारा बनेका छन्। राष्ट्रिय बाल अधिकार परिषदले गरेको द्रुत लेखाजोखा प्रतिवेदन अनुसार बाढ़ीमा 49 बालिका र 53 बालकको दुवै अभिभावक सम्पर्क विहीन छन्। बाढ़ीले बेसहारा बनाएका बाल बालिकाको संरक्षण व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रतिवेदनले औल्याएको छ। रसुवा, नुवाकोट र धादिङमा मात्रै कम्तीमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको अध्ययनले देखाएको छ।
5: भोटेकोशी बाढ़ीमा आफू सहित सम्पूर्ण जायजता गुमाएका तथा आंशिक रूपमा प्रभावित ऋणीका लागि विशेष राहत प्याकेज आउने भएको छ। यसका लागि राष्ट्र बैंकले बाढ़ीबाट वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन थालेको छ। बाढ़ीबाट सर्वस्व गुमाएका ऋणीका के कस्ता सुविधा ल्याउन आवश्यक छ भनेर वित्तीय क्षेत्रमा परेको प्रभावबारे अध्ययन गरिने र त्यसका आधारमा आवश्यक नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनुभयो। अर्थ मन्त्रालयले पनि 2 हप्ता अघि नै बाढ़ी प्रभावित ऋणीका लागि विशेष सुविधा सम्बन्धमा नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ। यसमा आवश्यकता अनुसार कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना, सामब्याज भुक्तानीको म्याद थप, न्यून ब्याजदरमा कर्जा लगायत व्यवस्था छन्। तर अहिलेसम्म पनि राष्ट्र बैंकले यस सम्बन्धी नयाँ नीति भने जारी गरिसकेको छैन। भोटेकोशी बाढ़ी प्रभावितलाई व्यवसाय पुनरुत्थान सुविधा र आफू सहित सर्वस्व गुमाएका ऋणका लागि ऋण मिनाहासम्मको सुविधा दिनुपर्ने सरकारवालाहरूको माग छ। कान्तिपुरमा खबर छ।
4: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै जाँदा नेताहरू 3 धारमा विभाजित भएका छन्। विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका गगन कुमार थापा सहितको संस्थापन पक्ष 15 महाधिवेशनमा जुटेसँगै पार्टीमा 3 धार देखिएको हो। थापा नेतृत्वको संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत यही असोज 3 गतेदेखि वडा अधिवेशन भोलिदेखि शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशन शुरू हुन 2 दिन मात्र बाँकी रहँदा निवर्तमान सभापति शेरबहादुर देउबा निकट धेरै नेता संस्थापन पक्षमा फर्केका छन्। केन्द्रीय समितिको हिजो सानेपामा बसेको बैठकमा विगतमा देउबार निकट रहेका तीन दर्जन बढ़ी नेता सहभागी भएका छन्। कांग्रेसमा उत्साहित गगन, एकलिन्देश शेरबहादुर, तटस्थ शेखर भनेर आजको नागरिकले खबर लेखेको छ। यस्तै चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मछौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिको विवाद सल्टिन सकेको छैन। ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ़ने प्रयास गर्नुभएको छ भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमा जोड़ दिनुभएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
5: नागरिकको सबैभन्दा नजिकैको सरकार मानिने पालिकाहरू नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने अनियमितता सम्बन्धी उजुरीको सबैभन्दा ठूलो केन्द्र बनेका छन्। आर्थिक वर्ष 2082/83 आयोगमा कायम भएका 40,842 उजुरी मध्ये 20,025 स्थानीय तहसँग सम्बन्धित छन्। यो कुल उजुरीको 49.03% हो। अर्थात अख्तियारमा पर्ने हरेक दुई उजुरी मध्ये झण्डै एक उजुरी पालिकासँग सम्बन्धित रहेको देखिएको छ। संघीयतापछि पालिकामा अधिकार, बजेट र विकास निर्माणका कामको ठूलो इच्छा पुगेको छ। त्यहाँ उनले सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास, लक्षित कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा स्थानीय स्रोतको प्रयोगसँग सम्बन्धित विषयमा उजुरी पर्ने क्षेत्र पनि त्यसरी नै बढ़दै गएका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका 33,519 र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका 7,323 समेत गरी कुल 40,842 उजुरी कायम छन्। तीमध्ये झण्डै आधा पालिकासँग सम्बन्धित रहेका र तथ्यगत तथा गुणस्तरीय समेत रहेको उहाँको भनाइ छ। उहाँका अनुसार तहगत रूपमा हेर्दा पालिकापछि संघीय सरकारसँग सम्बन्धित उजुरी धेरै छन्। आजको कारोबार दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अनियमितताको उजुरीको संख्या वर्षेनी बढ़दै गएको छ भने अख्तियारले अदालतमा दायर गरेको मुद्दामा कसुर कायम हुने दर भने घट्दै गएको छ। कमजोर अनुसन्धान र जसरी पनि मुद्दा अदालत पुर्याउने सोचका कारण सफलता दर घटेको विज्ञहरूको टिप्पणी छ। अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अदालत गएका मुद्दामा कसुर कायम हुने दर कम देखिनुले अख्तियारको मेहनत नपुगेको संकेत गर्ने बताउनुभयो। कान्तिपुर दैनिकले खबर छापेको छ।
4: काया कैरनमा बाढ़ीले नारको मत्स्य अनुसन्धान केन्द्रमा पुगेको क्षतिबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333-493-555।
10: भर्ना खुल्यो।
11: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083/84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
10: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा, काठमाडौँ।
11: फोन नम्बर 01-5670-924-5670-925।
12: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अन्यलमा 17,000 बाल बालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क, कांग्रेसमा संस्थापन पक्ष उत्साहित देउबा एक्लिँदै, एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै, अख्तियारमा परेका उजुरी मध्ये पालिकाका आधा लगायतका खबर प्रस्तुत गर्यौं।
2: भोटेकोशी र त्रिशुली नदीको बाढ़ीले जनधन, कृषि तथा पूर्वाधार लगायतमा ठूलो क्षति गरेको छ। नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा पनि बाढ़ीले असर पुर्याएको छ। केन्द्रको संरचना मात्रै होइन, माछा तथा माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्य प्रभावित भएका छन्। यसबाट नार्कको अनुसन्धान मात्र नभई बाढ़ी प्रभावित जिल्लाका माछापालक किसानलाई प्रभाव पर्ने देखिन्छ। साथी मदन पौड्यालले बाढ़ीले केन्द्रमा भएको समग्र क्षति र अबको योजनाबारे मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीका प्रमुख अनिता गौतमसँग कुरा गर्नु भएको छ।
3: पोखरीहरू, त्यो रेसवे, ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ। अरू चाहिँ सबै संरचनाहरू यता बगरमा उसमा परिणत भएको छ। त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोड़को हाराहारीमा छ होइन। अनि पर्सनल लसहरू पनि, आफ्नो कर्मचारीहरूको पनि लस भएको छ, त्यो चाहिँ 1,83,00,000 छ। अब अहिले मैले भने जुन 57 करोड़ चाहिँ माछाको पनि मूल्य सहित
4: 57 करोड़ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गर्नुभयो। अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भूरा, माउ, नयाँ प्रजाति के हुन्छन्, ती चाहिँ सबै नष्ट भए, बगे, अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो, त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ। आउँदा दिनमा अब के गर्ने होला त, केही त्यस्तो अहिले तयारी?
3: अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौं भने, अब हाम्रो त्यहाँ त सम्भव छैन, अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गडखारमा छ,
4: त्यो पनि नुवाकोटकै हो,
3: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो। त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा, सहर, कत्ले छ, अनि हाम्रो कार पोलिकल्चर पनि छ। अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौ, सोच्दैछौ होइन।
4: त्यसको चाहिँ अहिले अब योजनातर्फका चाहिँ
3: कुराहरू चाहिँ भइरहेका छन्।
4: यो केन्द्र आश्रित चाहिँ नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो। अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त?
3: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो, अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न पाउन सक्नुहुन्न। अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ।
4: किसानले
3: चाहिँ वैकल्पिक ठाउँ,
4: हजुर, व्यवसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने देखियो। बाढ़ीले त एउटा केन्द्रमा असर गरेको हो, समग्र चाहिँ मत्स्य अनुसन्धान र बजेटको कुरा होला, त्यसै गरी प्रविधि, जनशक्तिको आवश्यकताको कुराहरू होला। अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल, अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
3: अहिले हामीले जुन गडखार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थेन गरेर केही गर्न सकिन्छ। त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भूरा उत्पादन कार्यदेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ। हामीले चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ।
1: नुवाकोटको त्रिशुलीमा रहेको नार्कको मत्स्य अनुसन्धान केन्द्रमा बाढ़ीले गरेको क्षति तथा त्यसबाट किसानलाई पर्ने प्रभावका विषयमा केन्द्र प्रमुख अनिता गौतमसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, नेपालमा पछिल्लो समय जापानी इन्सेफाइटिस जेईको संक्रमण र मृत्यु संख्या बढ़ेको छ। विशेष गरी खोप नलगाएका 30 वर्ष माथिका व्यक्तिमा धेरै जेई संक्रमण र मृत्युदर देखिएको भन्दै खोप अभियान चलाउन विज्ञहरूले सुझाव दिएका छन्। यस वर्ष अचार दोस्रो हप्ता यता कम्तीमा 26 जनाको जेई संक्रमणका कारण ज्यान गइसकेको छ भने थप 95 जना संक्रमित भएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको तथ्याङ्क छ। यस वर्ष जेईका कुल 121 संक्रमित पुष्टि भएका मध्ये मृत्युदर 21% भन्दा बढ़ी छ, जुन कुनै पनि कीटजन्य रोगको तुलनामा धेरै हो। पछिल्ला वर्षमा जेई संक्रमणको प्रवृत्तिमा पनि परिवर्तन देखिएको छ। विगतमा बाल बालिका बढ़ी संक्रमित हुने र ज्यान जाने गरेकोमा अहिले 30 वर्ष माथिका व्यक्ति बढ़ी संक्रमित हुने, गम्भीर अवस्थामा पुग्ने र ज्यान जाने क्रम बढ़ेको छ। खोप नलगाएका व्यक्ति संक्रमणमा पर्ने, गम्भीर बिरामी हुने र ज्यान जाने उच्च जोखिममा रहेको तथ्याङ्कले देखाउँछ। कान्तिपुरमा खबर छ।
2: सरकारले सार्वजनिक निकायको सेवा प्रवाहलाई सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी निर्णय प्रक्रियालाई सहज र झन्झट रहित बनाउन टिप्पणीको तह घटाएको छ। सार्वजनिक निकायको सेवा प्रवाहलाई छिटो छरितो र प्रविधि मैत्री बनाई सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी सरकारले निर्णय प्रक्रिया घटाएको हो। मन्त्री स्तरबाट गरिने नीतिगत तथा महत्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढ़ीमा 3 र सामान्य प्रशासकीय विषयमा बढ़ीमा 2 तह मात्र रहने गरी सरकारले प्रशासन सुधारको कार्यलाई उच्च प्राथमिकतामा राखे प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा फाइल 24 घण्टाभित्र स्वत माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएको छ। सरकारले सेवा प्रवाह र सुशासन कायम गर्ने कार्यलाई सेवाग्राहीले अनुभूति गर्ने गरी निर्णय प्रक्रियाको तह घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विवाह को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डाखुल्डी वा अन्य समस्या देखिए अब नागरिकले सरकारी कार्यालय धाउन नपर्ने भएको छ। सड़कको फोटो खिचेर मोबाइलबाटै सम्बन्धित निकायलाई जानकारी गराउन सकिने सड़क सुझाव एप संचालनमा आएको छ। सड़क डिभिजन काठमाडौँले परीक्षण चरण सफलतापूर्वक सम्पन्न गरेपछि एप आम नागरिकका लागि खुला गरेको हो। एप मार्फत नागरिकले बिग्रिएको सड़कको फोटो अपलोड गरेपछि त्यसको जियो लोकेशन सहित गुनासो सड़क विभागको कल सेन्टरमा दर्ता हुनेछ। दर्ता भएको गुनासो तत्काल सम्बन्धित इन्जिनियरलाई जिम्मा लगाइनेछ। इन्जिनियरले सड़कको अवस्था निरीक्षण गरी आवश्यकता अनुसार मरमत कार्य अघि बढ़ाउने व्यवस्था गरिएको छ। मरमत सम्पन्न भएपछि कामको फोटोसहित एपमा अपलोड गरिनेछ। यसबाट गुनासो दर्ता गर्ने नागरिकले आफूले दिएको सूचनामाथि के कार्यवाही भयो भन्ने जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्न सक्नेछन्। आजको कारोबार दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकाले इरानका राष्ट्रपति मसूद पेजेस्कियन र विदेश मन्त्री अब्बास अरागचीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिने भएको छ। अमेरिका र इरान बीच युद्ध शुरू भएको सातौं महिना प्रवेश गर्न लागेका बेला अमेरिकाले इरानी अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिएको बीबीसीले जनाएको छ। तर इरानी प्रतिनिधिमण्डलमाथि अमेरिकामा आवत जावत सम्बन्धी प्रतिबन्ध भने कायम रहनेछ। उनीहरूलाई विलासी तथा अरू अमेरिकी सामान खरिद गर्न पनि रोक लगाइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। गएको वर्ष पनि इरानी कूटनीतिज्ञमाथि अमेरिकामा विभिन्न खरिद प्रतिबन्ध लगाइएको थियो। अमेरिका र इरान बीचको युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको छ भने द्वन्द्व छिमेकी देशमा समेत फैलिएको छ। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाव बढ़िरहेको छ।
5: अब खेल खबर। विराटनगर किंग्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि श्रीलंका चर्चित ब्याटिङ अलराउण्डर चरित असलंकालाई अनुबन्ध गरेको छ। प्रभावशाली मानिने खेलाड़ी असलंका सन् 2021 त्यहाँको राष्ट्रिय टोलीमा छन्। असलंकाले सन् 2021 इंग्ल्याण्ड विरूद्ध एक दिवसीय तथा भारत विरूद्ध टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन् 2022 अस्ट्रेलिया विरूद्ध आफ्नो पहिलो एक दिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दो तथा आक्रामक ब्याटरका रूपमा स्थापित छन्। बलिङतर्फ पनि योगदान दिन सक्ने उपयोगी अलराउण्डरका रूपमा उनी परिचित छन्। टी20 अन्तर्राष्ट्रियमा असलंकाले अहिलेसम्म 77 खेलमा 1466 रन बनाएका छन् भने 7 विकेट पनि लिएका छन्। समग्र टी20 क्रिकेटमा उनले 185 खेलबाट 3715 रन र 37 विकेट आफ्नो नाममा गरेका छन्। विराटनगर किंग्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ। असलंकाले क्यारिबियन प्रिमियर लीग सीपीएल, लंका प्रिमियर लीग एनपीएलपीएल, पाकिस्तान सुपर लीग पीएसएल तथा यूएईको इन्टरनेशनल लीग, टी20 लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरू पनि खेलिसकेका छन्।
4: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यकामा पनि गैराती हल्कादेखि मध्यम पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मध्यमटारमा हिलोका कारण अवरूद्ध सड़क खुलेको छ। गैरातीको वर्षाका कारण सड़कमा हिलो जम्दा राति गाड़ी चल्न सकेका थिएनन्।
5: नेपालका जलविद्युत आयोजनाहरूको दिगो सुरक्षित तथा व्यवस्थित निर्माण र संचालनका लागि सरकारले छ बुँदे सुरक्षा अवधारणालाई आधारभूत सुरक्षा संरचनाका रूपमा विकास गरी लागू गर्ने प्रक्रिया अघि बढ़ाएको अन्नपूर्ण पोस्टमा खबर छ।
4: चाडपर्व नजिकिने गर्दा काठमाडौँ उपत्यका सहित बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़न थालेपछि नागरिकको भान्सा महँगिएको छ। चामल, दाल, खानेतेल, मसला तथा गेडागुडी जस्ता अत्यावश्यक वस्तुको मूल्य पछिल्लो करिब छ महिनामा उल्लेख्य रूपमा बढ़ेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उपभोक्ता सबैभन्दा बढ़ी प्रभावित भएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
5: चालू आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्ममा राजस्व संकलन 16% बढ़ेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म कुल राजस्व असुली गएको आर्थिक वर्ष 82-83 को त्यही अवधिको तुलनामा 16.30% वृद्धि भएको छ। भदौसम्मको राजस्व गएको वर्षको तुलनामा केही धेरै देखिए पनि सरकारले लिएको लक्ष्यको तुलनामा भने 31.60 करोड़ 28 लाख रूपियाँ कम हो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 2,14,80,94,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो, जसमा 1,83,20,00,000 संकलन भएको छ।
4: भारत भ्रमणमा रहेका अर्थमन्त्री सोडिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच हिजो बेलुकी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा भोटेकोशी बाढ़ीपछिको पुननिर्माण र नेपाल भारत बीच आर्थिक सम्बन्ध थप सुदृढ़ गर्ने विषयमा छलफल भएको छ।
5: युवा श्रम तथा रोजगार मन्त्रालयले 14-20 असोजसम्म कोशी प्रदेशको इटहरीमा शिव तथा रोजगार मेला आयोजना गर्ने भएको छ। अन्य प्रदेशमा पनि क्रमशः मेला आयोजना गर्दै जाने मन्त्रालयले जनाएको छ।
4: नाता कायम सम्बन्धी मुद्दामा प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा परिस्थिति जन्य प्रमाण महत्वपूर्ण हुने फैसला सर्वोच्च अदालतले गरेको छ। एक महिलाले आफूलाई प्रेम विवाह गरी धोका दिएको भन्दै नाता कायम गर्न दिएको मुद्दामा सर्वोच्चले परिस्थिति जन्य प्रमाणलाई आधार बनाएर यस्तो फैसला गरेको हो।
5: भदौ महिनामा भारतबाट 60,000 टन ग्यास आयात भएको छ। आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा 59,833.98 टन ग्यास आयात भएको हो।
4: संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रमा भाग लिन न्यूयोर्क जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले 5 दिने भ्रमणमा एउटा मात्रै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मात्रै भेटवार्ता हुने तय भएको हो।
5: औद्योगिक करिडोरका उद्योगको शिफ्ट सकिएर बाहिर निस्कने कर्मचारीको त्यो भीड़ पछिल्लो समय सुनसरी मोरङ लगायत ठाउँमा घट्न थालेको छ। वरिपरिका खाजा र किराना पसलमा ग्राहकको कमी आइरहेको छ। उद्योगीहरूका चिम्नीबाट पहिले जसरी धुवा निस्किँदैन, प्रविधिको प्रयोग भएर नभई उद्योग नचलेर यो समस्या आएको खबर कान्तिपुर दैनिकमा छ।
4: बाढ़ीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सञ्चालन थालेका छन्। उनीहरू मध्ये कुनैले भाड़ामा त कुनैले छिमेकी अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्।
5: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़्दै गएको उल्लेख छ।
4: काया कैरनमा अब पालो उखानको
5: भोटे भाङ पोले पिँडालु
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी प्रभावित 14,000 बालबालिकाको पढ़ाई अन्यलमा 17,000 बालबालिकालाई संरक्षणको आवश्यकता रहेको सरकारको तथ्याङ्क।
4: कांग्रेसमा संस्थापन पक्ष उत्साहित, देउबा एक्लिँदै एमालेमा पार्टी पुनर्गठनको किचलो उस्तै।
5: अख्तियारमा परेका उजुरी मध्य पालिकाका आधा अख्तियारका मुद्दामा सफलता दर खस्किदो।
4: इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने, अमेरिकी सामान खरिदमा भने प्रतिबन्ध कायमै।
5: र श्रीलंका क्रिकेटर चरित असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै नजिकाले साथ छाडेर एक्लिँदै गएका कांग्रेसका देउबासँग यो कार्टुन सम्बन्धित छ। पार्टी सभापति गगन थापाले देउबालाई उद्घाटनमा निम्तो गरिसक्नु भएको छ। यहाँ कार्टुनमा देउबा जस्तै देखिने मान्छे सोफामा बसेर टीभी हेरेर भन्दैछन्, ए बाबा, राजनीति घाटमा पुर्याएर उद्घाटनमा आउरी हुन्छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861 23284 र 9921 80746।
4: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लम्जुङ। सम्पर्क फोन 0665 20209।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
7: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सिङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कोलसूत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया, ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण 60%, र बारीमा ज्यान गुमाएकाहरूको स्मृतिमा बैंकर्स क्लब लमजुङका 30 जनाद्वारा रक्तदान।

समाचार विस्तारमा रम्जुको कुलस्त्र गाउँपालिकामा स्थानीय शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय लम्जुको आयोजना तथा कुलस्त्र गाउँपालिकाको व्यवस्थापनमा बिहिबार गाउँपालिकाको सभाहालमा कार्यक्रम भएको हो। जिल्ला प्रशासन कार्यालय लम्जुङका सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुलस्त्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव वागले गाउँपालिकाका प्रशासकीय अधिकृत

महानगर प्रहरी चौकीका प्रमुख दीपक किसान लगायतका गाउँपालिकाका विषयगत शाखा प्रमुख वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज शर्मा दोराङ्गा र नायब सुब्बा पग्मा विकाले नागरिकता सेवा नागरिकताको प्रतिलिपि लागि आवश्यक सिफारिश नाबालक परिचय पत्रका लागि सिफारिश तथा अन्य सिफारिश पत्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाउँदा आवश्यक पनि कागजात र विवरणका विषयमा प्रस्तुतिकरण तथा अन्तर्क्रिया गरिएको थियो। साथै स्थानीय स्तरमा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम गर्ने तथा नागरिकमा सचेतना अभिवृद्धि गर्ने विषयमा पनि जानकारी गराउनु भएको थियो। कार्यक्रम मार्फत स्थानीय तहबाट प्रदान गरिने सेवा तथा सिफारिशलाई थप व्यवस्थित प्रभावकारी र सहज बनाउने र शान्ति सुरक्षा र अपराध नियन्त्रणमा स्थानीय तह र सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने विषयमा छलफल भएको थियो। कार्यक्रमको सञ्चालन खरिदार दिननाथ अधिकारीले गर्नुभएको थियो। लमजुङको ऐतिहासिक लमजुङ दरबार पुननिर्माणको काम 60% पूरा भएको छ। गत आर्थिक वर्षको 35 लाखको ठेक्का अन्तर्गतको काम केही दिन अघि सम्पन्न भएको भएसँगै हालसम्म दरबारको पुननिर्माण कार्य उक्त अवस्थामा पुगेको पुरातत्व विभागले जनाएको छ। भेषण नगरपालिका 3 गाउँ शहरमा रहेको दरबारको पुननिर्माण पुरानै शैली र स्वरूपमा भइरहेको विभागका इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त रकमबाट दरबारमा रहेका पुराना काठको अवस्था हेरी आवश्यक काठ फेरि नयाँ काठ राख्ने तथा छानाको संरचना तयार गर्न काठ जडान गर्ने काम भइरहेको हो। उक्त काम गत जेठ 15 गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमै काम पूरा गर्न सकेको थिएन। सम्झौता अनुसार समयसीमा लागेपछि निर्माण कम्पनीले दैनिक 0.05% जरिवाना तिर्दै काम सम्पन्न गरेको हो। अब छानोको संरचना पूरा गर्ने, फलेक राख्ने, झ्याल राख्ने, गजुर राख्ने, अन्तिम छाना लगाउने, रंगरोगन गर्ने तथा दरबार वरिपरि पेटी निर्माण लगायतका काम बाँकी रहेको छ। दरबारको काम छाना पुरानै शैली र स्वरूप अनुसार निर्माण गरिने भएको छ। छानाका लागि ढुङ्गा वा तामा मध्ये कुन प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो। स्थानीयवासीले भने दरबारको मौलिकता जोगाउन तामाको छाना राख्नुपर्ने माग गर्दै आएका छन्। तामाको छाना राख्दा लागत बढ्ने भएकाले

0: बढ्दै आएको छ। आर्थिक वर्ष 79-80 1,33,00,000 आर्थिक वर्ष 80-81 50,00,000 बजेट विनियोजन भएको थियो। गाउँ शहरकालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले दरबार पुननिर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो। आवश्यक बजेटको व्यवस्थापन गरी कामलाई निरन्तरता दिन सके ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक तथा पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने उहाँको भनाइ छ। समुद्री सतहदेखि 1,445 मिटर उचाइमा रहेको लमजुङ दरबार देशी शहरबाट करिब 8 किलोमिटरको दूरीमा गाउँ शहरमा अवस्थित छ। दरबारमा रहेको दरबार परिसर करिब 16 रोपनी क्षेत्रफलमा फैलिएको छ। सहवंशीय शासनको उद्गम थलोको रूपमा परिचित यो दरबार 16 शताब्दीमा निर्माण भएको ऐतिहासिक तथा पुरातात्विक सम्पदा हो। पुरानै शैली र स्वरूपमा पुननिर्माण भइरहेको दरबार वैगर सहित 3 तले बन्नेछ। दरबार परिसरमा रहेको कालिका मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ। बैंकर्स कप लमजुङले हाल आएको बाढ़ी पहिरोबाट परि ज्यान गुमाएकाको स्मृतिमा रक्तदान कार्यक्रम आयोजन गरेको छ। क्लबले बिहिबार प्रदेश अस्पताल लमजुङमा आयोजन गरेको रक्तदान कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत 30 जना कर्मचारीले रक्तदान गरेका छन्। भोटिकोशी त्रिशुलीमा बाढ़ी तथा पहिरोमा परि ज्यान गुमाउने प्रति श्रद्धांजलि अर्पण गर्दै रक्तदान कार्यक्रम आयोजन गरिएको बैंकर्स क्लब लमजुङले जनाएको छ। कार्यक्रममा सहभागी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले रक्तदान गरी विपदको समयमा घाइते तथा बिरामीको उपचारमा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग गरेका छन्। बैंकर्स क्लब लमजुङका उपाध्यक्ष तथा गरिमा विकास बैंक प्रबन्धक सुरेश थापाले बाढ़ी पहिरोमा ज्यान गुमाउनेको स्मृतिमा रक्तदान कार्यक्रम आयोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विपदका बेला रक्त अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको हो। रक्तदान कार्यक्रममा बैंकर्स क्लब लमजुङका अध्यक्ष एवं हिमालयन बैंकका प्रबन्धक नवराज ठोकाल, सचिव भरत नेपाली लगायत क्लबको पदाधिकारी तथा सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो। रक्तदानमा सहभागीलाई प्रदेश अस्पताल लमजुङका प्रमुख डाक्टर सुशील देवकोटाले रक्तदान प्रमाणपत्र प्रदान गर्नुभएको थियो। हात हतियार सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष प्रेम विनोद कामी विश्वकर्मलाई तत्काल रिहाईको महासंघले माग गरेको छ। रायनगर नगरपालिका 9 साउने पानीबाट प्रहरीले विश्वकर्मलाई नियन्त्रणमा लिए मुद्दा दर्ता गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको महासंघले जनाएको छ। महासंघका जिल्ला अध्यक्ष ध्रुव कुमार दुवाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा विश्वकर्मले जिल्ला प्रशासन कार्यालय लमजुङबाट हात हतियार मर्मत सम्भारका लागि नियमअनुसार अनुमति तथा इजाजत पत्र लिई त्यसको निरन्तर नवीकरण गर्दै वैधानिक रूपमा काम गर्दै आएको दावी गरिएको छ। यस्तो अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र म्याद थप गरिएको दुःखद तथा न्यायोचित नभएको महासंघको भनाई छ। मौरी पालन व्यवसायको प्रवर्धन तथा कृषकको हकहितका लागि निरन्तर क्रियाशील जिम्मेवार नागरिक तथा महासंघका पदाधिकारीलाई बिना आधार गैर न्यायिक ढंगले पक्राउ गरिएको महासंघले आरोप लगाएको छ। महासंघले कानून बमोजिमको इजाजत पत्र तथा घटनाको सत्य तथ्यलाई ध्यानमा राखी विश्वकर्मालाई बिना शर्त तत्काल रिहा गर्न सम्बन्धित प्रहरी प्रशासन तथा राज्यका निकाय समक्ष माग गरेको छ। महासंघले आफ्नो माग सम्बोधन नभए पदाधिकारीमाथि भएको भनिएको अन्नपूर्णमा कदम विरूद्ध विरोधका कार्यक्रम अघि बढ़ाउन बाध्य हुने चेतावनी समेत दिएको छ। यसैबीच महासंघले घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय लमसुङ र जिल्ला प्रहरी कार्यालय लमसुङमा ध्यान आकर्षण पत्र बुझाएको जनाएको छ।
1: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मशान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नु

0: हुन सम्पूर्ण सदस्य ज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201663 9856045248 9841238555 र 9865045357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ। कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
1: मोबाइल नम्बर 9856045230 र 9856080140।
2: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532 मोबाइल 9846090301 9846074065।
7: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एकीकृत सेवा कार्यालय लमजुङको आयोजनामा ड्राइभिङ तालिम शुरू भएको छ। युवाहरूलाई सिप सिकाएर रोजगारीमा जोड्ने लक्ष्य सहित कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिममा 15 जना सहभागी छन्। तालिम बेसी सहर नगरपालिका 8 स्थित लमजुङ कालिका ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरमा सञ्चालन भएको छ। तालिममा 9 जना पुरूष र 6 जना महिलाको सहभागिता रहेको छ। सिप सिकाउ आत्मनिर्भर बनाउ भन्ने मूल नारा सहित आयोजना गरिएको तालिमको मुख्य उद्देश्य सिपनियुक्त दक्ष जनशक्ति उत्पादन गर्नु, स्वरोजगारमा जोड्नु, स्वदेश तथा विदेशमा रोजगारीको अवसरमा जोड्ने रहेको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो। आर्थिक वर्ष 82-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेको छ। आयोगको अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा धेरै अर्थात 32,823 उजुरी फरछोड भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा धेरै 25,025 उजुरी परेका छन्। यस्तै संघीय संघ सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मधेस प्रदेशमा सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्षक 10 पालिका मध्ये 8 मधेस प्रदेशकै रहेका छन्। आयोगको प्रवक्ता सुरेश न्यौपानीको अनुसार समस्या अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर भएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घोष रिसवत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा धेरै बिगो माग दावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये झण्डै 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, ईमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ। चालू आर्थिक वर्ष 83-84 दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9,72,00,000,000 रूपियाँले धेरै देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको 9.41% अर्थात 1,99,83,72,00,000,000 रूपियाँ खर्च गर्दा राजस्व वार्षिक लक्ष्य 11.58% अर्थात 1,90,69,79,00,000 रूपियाँ मात्र संकलन भएको छ। कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षमा चालू शीर्षकमा अहिले 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकोमा दशैं भदौ मसान्तसम्ममा 1,22,03,54,00,000 रूपियाँ खर्च भएको हो। त्यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकोमा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 70,13,70,00,000 रूपियाँ बराबर खर्च भएको छ। कर राजस्वतर्फ चालू आर्थिक वर्षका लागि 14,03,31,83,00,000 उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको 12.29% अर्थात 1,72,42,97,00,000 रूपियाँ संकलन भएको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
8: कोरोना क्षेत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया ऐतिहासिक लमजुङ दरबार पुननिर्माण 60% र बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मृतिमा बैंकर्स क्लब लमजुङका 30 जनाद्वारा रक्तदान। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सिउडीबार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान भोटेवडा तमु आमा समूहको भवन पैरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी शहर 7 भीमसेन स्थान लमजुङ। सम्पर्कका लागि मुख्य कार्यालय बेसी शहर 0665520915 र 0665520925। खुदी सदस्य सेवा कार्यालय 9856087634। भोटेवडा सदस्य सेवा कार्यालय 0664002025। इमेल hatemalo.sacos@gmail.com।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी शहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
5: हाम्रो शाखा बेसी शहर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी शहर, मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
6: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी शहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203370 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46 244
7: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
8: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
11: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वास्थ्य।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाए।

0: को प्रतीक आकर्षक ज्वेलरी सुन चाँदी पसल।
1: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटिईभिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटिईभिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, बेसी शहर 7, लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9840390348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।

0: दिलाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9856133375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344

0: यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो जेडी यो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुस बुढी आवै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन रेडियो हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी सहर, मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेस,
8: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक। अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: मर्सिंग एफएम 95 मेगाहर्ज।
0: कृषि विशेष कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल भोटेकोशी र त्रिशुलीको बाढ़ीले नार्कको मत्स्य अनुसन्धान केन्द्र त्रिशुलीमा पुगेको क्षति साथै प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम र सावधानीका विषयमा केन्द्रित छ। आजको कार्यक्रमको शुरूमा रसुवाको भोटेकोशी बाढ़ीबाट अहिलेसम्म कृषि क्षेत्रमा भएको प्रारम्भिक क्षति विवरणबारे चर्चा गरौं। भदौ 10 को विनाशकारी बाढ़ीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले देखाएको छ। बाढ़ीबाट विशेष गरी धान, तरकारी तथा पशुपंक्षी क्षेत्रमा धेरै क्षति छ। धान खेतीयोग्यतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा झण्डै 1843 टन तरकारीमा क्षति पुगेको छ। पशुधनतर्फ 1 अर्ब 11 करोड़ रूपियाँ बराबरको क्षति छ। उपलब्ध विवरण अनुसार कुल 2,52,445 पशुपंक्षी प्रभावित भएका छन्। सबैभन्दा धेरै संख्या कुखुराको रहेको छ। समग्र यो क्षतिले किसानको आमदानी र ग्रामीण अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ। यस्तै क्षति मध्ये एउटा नुवाकोटको त्रिशुलीमा रहेको नार्को मत्स्य अनुसन्धान केन्द्रले पनि भोग्नु परेको छ। केन्द्रको संरचना साथै माछा प्रजातिको अनुसन्धान र संरक्षणका कार्यक्रम प्रभावित भएका छन्। यो केन्द्रले विगतमा के कस्ता काम गरिरहेको थियो, यसबाट त्यस क्षेत्रमा कस्तो प्रभाव थियो, बाढ़ीका बेला के क्षति भयो, अब फेरि केन्द्रले कसरी काम शुरूआत गर्छ, आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम। उहाँलाई मैले सोधेको छु, गएको भदौ 10 मा बाढ़ी आउँदै गर्दा तपाईहरू के गर्दै हुनुहुन्थ्यो?
1: हस्, धन्यवाद। बाढ़ीको बेला चाहिँ हामी के भदौ 10 गते होइन, त्यो दिन चाहिँ हामी सधैँ टाइममै अफिस गएर त्यहाँ चाहिँ हाम्रो 9 गते चाहिँ सिडिओ कार्यालयमा चाहिँ मिटिङ हुन्थ्यो प्रमुखहरूको, अनि त्यहाँ भएका विषयवस्तुहरूलाई चाहिँ हामीले चाहिँ आएर भोलिपल्ट अफिसमा चाहिँ मिटिङ गराउने र त्यो निर्देशन भनाइहरू अब त्यहाँ भएका कुराहरूलाई चाहिँ निर्देशन गर्थ्यौं हामीले होइन। त्यसै क्रममा चाहिँ हामी अरू बेलामा हामी बाहिर भए पनि त्यो बेलामा चाहिँ हामी सबै कर्मचारीहरू चाहिँ अफिसभित्रै नै थियौं। हामी सबैजना अब मिटिङ गर्ने भन्ने तयारीमा थियौं
2: बिहानको समय।
1: हजुर, बिहानको समयमा। हजुर,
2: बिहान 10 बजे आसपास चाहिँ बाढ़ी त्रिशुली नदी।
1: हजुर, 10:30 बजेतिरको आसपासमा होला सायद त्यहाँ आइपुगेको
2: लाग्छ। अब बाढ़ी आइपुग्यो।
1: हजुर,
2: तर बाढ़ी चाहिँ पहिल्यै माथिल्लो भेगबाट चाहिँ बगिसकेको
1: थियो। अनि हाम्रो चाहिँ त्यहाँ दाना दिने एकजना पार्वती तमाङ भन्ने ज्यामी उसमा काम गर्ने बहिनीले चाहिँ अनि उहाँको इष्टमित्रबाट फोन आएछ होइन, अनि बाढ़ी आउँदैछ माथिबाट ठूलो भन्ने कुराको, अनि त्यसपछि उहाँले अर्को एकलाई अर्कोलाई भन्दा हामी सबैजना चाहिँ जे होस् थाहा पायौं होइन। अनि सबैजना थाहा पाएपछि अनि कोही थाहा नपाउनु भएको पनि कस्तो भएछ भने माथिबाट खोला आएको देखेपछि त्यो भूकम्प जस्तो फिल भएर अनि उहाँहरू गेट बाहिर निस्किनु भयो। अनि हामी सबैजना लगभग अब हामी 20-22 जना जति चाहिँ कर्मचारीहरू सबै अब ज्यालादारी काम गर्ने चौकीदार सबैजना गरेर हामी चाहिँ त्यति थियौँ होला। अनि हामी चाहिँ निस्कियो कस्तो थियो भने हाम्रो अफिसको एकातिर साइडमा चाहिँ सम्म परेको बाटो थियो, अनि हामी चाहिँ त्यो सम्म परेको बाटोतिर नगइकन कालना कालनाको त्यो ड्यामको आडमा हाम्रो ड्याम पनि छ, त्यो ड्यामको साइडबाट हामी उक्लिँदै चाहिँ माथि चाहिँ रोडमा पुग्न सफल भयौं।
2: धेरैको संख्यामा कर्मचारीहरू त्यो अवस्थामा हुनुहुन्थ्यो त्यहाँ?
1: हजुर, धेरैको अवस्थामा भन्नाले कस्तो कस्तो भने हाम्रो एकजना स्टाफको रिलेटिभ्सहरू पनि गोसाईकुण्ड जाने भनेर आउनु भएको थियो, उहाँहरू पनि हुनुहुन्थ्यो।
0: कुराकानी गर्दैछौ नुवाकोट त्रिशुलीमा रहेको मत्स्य अनुसन्धान केन्द्र र त्यसको अवस्थाबारे केन्द्रका प्रमुख अनिता गौतम यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले अघि जोड्नुभयो नि हामीले बाढ़ीको सूचना प्राप्त गर्न सक्यौं भनेर, यो सूचना आइपुग्न तपाईँहरूले त्यसलाई चाहिँ ध्यानमा राख्न र अब चाहिँ हामी यहाँबाट निस्किनुपर्छ भन्ने गतिविधि गर्न चाहिँ कति समय लाग्यो, सूचना प्राप्त गर्दा कतिसम्म चाहिँ?
1: चार पाँच मिनट भित्रमै हामीले सबै ऊ गरेको, एकले अर्कोलाई ऊ गर्दै। अब कोही कर्मचारीको बच्चाहरू स्कूल पनि जानुभएको थियो होइन, अनि हामी सबैजना चाहिँ जस सफल भयौं। कोही थाहा नपाउने स्टाफहरू पनि एक दुईजना हुनुहुँदो रहेछ, पछि बुझ्दाखेरि उहाँहरू पनि जो जुन कम्पन जस्तो भूकम्प कम्पन जस्तो आएपछि उहाँहरू पनि गेट बाहिर निस्किनु भयो। गेट बाहिर हाम्रो चाहिँ त्यो कान्लो भएको कारणले गर्दा कान्लो कान्लो उक्लिँदा चाहिँ सेफ भयो। हामी सम्मतिर उता गएको भए त बगाउँथ्यो नै होला,
0: अरू सम्भावना के हुन सक्थ्यो। तपाईँहरूले बाढ़ीको चाहिँ सूचना प्राप्त गर्नुभयो, त्यसपछि चाहिँ अब के गर्ने भन्ने निर्णय पनि अकस्मात एक्कासी जस्तो निर्णय गर्नु पर्यो, त्यसपछिका घटनाक्रमहरू चाहिँ के भए?
1: अब त्यसपछि चाहिँ हामी चाहिँ ज्यान जोगाउनु पर्छ भनेरै लागियो होइन। त अब हामीले अब आफ्नो क्वार्टरमा भएका सामानहरू कागजातहरू सबै सम्झिँदा सम्झिँदा पनि पहिलो प्राथमिकता चाहिँ हामी बस्नुपर्छ भन्ने हिसाबले चाहिँ लाग्यो।
0: अनि त्यसै दिन तपाईँहरू सुरक्षित ठाउँमा पुग्न सफल हुनुभयो कि अरू केही प्रयासहरू चाहिँ गर्नु पर्यो?
1: होइन, हामीलाई त्यस्तो ऊ भएन, कान्लो कान्लो जस्तोबाट हामी अलिकति हाइटमा जान सफल भयौं। हाइटमा गएपछि तर सबैजना चाहिँ कोही कतै सबै छिरालिएको अवस्थामा हुनुहुन्थ्यो, अनि हाम्रो त्यहाँ एकजना सवारी चालक रामकृष्ण रिजाल ज्यूले चाहिँ सबैजनालाई चाहिँ एकै ठाउँमा राख्ने प्रयास गर्नुभयो, अनि त्यसपछि उहाँले आफ्नो घरमा लगेर राख्नुभयो। त्यसपछि हामी सुरक्षित नै रह्यौं। अब त्यो खोला बजेको आवाज आउँथ्यो होइन, डर लाग्थ्यो, रातभरि सुत्न सकिएन,
0: निदाउन सकिएन
1: सकिएन। त्यहाँबाट अब बीचमा आएर यसो पछाडि फर्केर हेर्दा त अफिसको त्यो सबै स्थिति त अफिसको त्यही सबै भवनहरू चाहिँ एक दुईटा भवन बाहेक प्राय सबै उसमा चाहिँ बगरै बनिसकेको थियो।
0: भनेपछि त्यो तपाईँहरूको जुन अफिस कार्यालय छ मत्स्य अनुसन्धान केन्द्र, बाढ़ी अघि चाहिँ त्यो संरचनागत अवस्था भूबनोट भू अवस्थाले चाहिँ कस्तो थियो त?
1: यस्तो पहिला के भने हाम्रो अहिले भएको नयाँ कार्यालय जुन थियो त्यो भवन चाहिँ हाम्रो भूकम्पपछि बनाएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब त्यो बाढ़ी त अब एक तला भन्दा पनि माथिसम्म पुगेथ्यो होइन, तर त्यसलाई बगाउन चाहिँ बगाएन।
0: भनेको बाढ़ी चाहिँ तलाभन्दा माथि पनि पुग्यो
1: पुग्यो, तर चाहिँ अब त्यहाँ भएका भित्रका कागजातहरू सबै फर्निचरहरू इलेक्ट्रोनिक सबै त बिगार्यो होइन, तर भवनलाई चाहिँ बगाउन चाहिँ पाएन।
0: भवन बगेको छैन,
1: बगेको छैन, तर कुनैतिर वाल भत्किएको होइन अनि झ्याल फुटेको त्यस्तो अवस्थामा चाहिँ छ।
0: त्रिशुलीमा यसरी बाढ़ीको बहाव बग्ला माथि भोटेकोशीबाट चाहिँ गेग्रान सहित यति गतिमा तीव्र गतिमा चाहिँ भेलबाढ़ी आउला भन्ने पूर्वानुमान विगतमा थियो कि थिएन, अथवा त्यो हिसाबले चाहिँ संरचना बनेको थियो कि थिएन, तपाईँलाई के लाग्छ?
1: अब त्यस्तो केही पनि थिएन विगतमा, अब भनौँ न विक्रम सम्बत 2027 सालमा स्थापना भएको अफिस होइन, अहिले आएर अब यस्तो बाढ़ी आउला यसरी उ गर्ला भन्ने त सोचेको थिएन, यो अकल्पनीय घटना घटेकै हो होइन।
0: बाढ़ी पछाडिको चाहिँ तपाईँहरूले जोड्नुभयो त्रिशुलीको मत्स्य अनुसन्धान केन्द्रका प्रमुख अनिता गौतम आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ, जुन नुवाकोटमा रहेको मत्स्य अनुसन्धान केन्द्र हो र केन्द्रको भवनमा त्यसपछि कागज पत्र लगायत अरू अनुसन्धानका गतिविधिमा चाहिँ यो बाढ़ीले प्रभाव पारेको छ, र यसभन्दा अगाडि यसरी अकस्मात रूपमा भेलबाढ़ी आउला भन्ने पूर्वानुमान थिएन भनेर चाहिँ तपाईँले भन्नुभयो। अब केन्द्रमा हुने अनुसन्धानको कामतर्फ जोड्ने हो भने विशेष गरी माछा र यो संघको चाहिँ कुराहरू जोड़िन्छ, केन्द्रमा रहेका माछा प्रजाति र अहिले अनुसन्धानको कामहरू चाहिँ के हुँदै आएको थियो?
1: अनुसन्धानको चाहिँ हाम्रो दाना सम्बन्धी अनुसन्धानको काम भइरहेको थियो होइन, अब हाम्रो त्यहाँ ट्राउट माछाको माउ माछाहरू थियो, हाम्रो ब्रिडिङ भएर हामीले किसानहरूलाई भुरा वितरण गर्थ्यौं होइन, ट्राउट माछाको अनि कमन कार्प माछाको पनि शुद्ध नस्ल जातिका माछाहरू पनि थिए हाम्रो, अनि त्यसपछि टिलापिया होइन, अनि हाम्रो रंगीन माछाहरू पनि थियो, हामीले त्यसलाई ब्रिडिङ गरेर किसानहरूलाई बेच्थ्यौं होइन, अनि त्यसपछि हामीसँग यो लोकल माछाहरू सहर असला गर्दी जस्ता माछाहरू पनि थिए, सबै चाहिँ हाम्रो अब त्यसलाई बगायो या त्यहीँ पुरियो, रेसवे पोखरी थियो हाम्रो ट्राउट पालनको लागि चाहिँ अनुसन्धान र उत्पादन पोखरीहरू थिए भने अरू चाहिँ उत्पादनका चाहिँ कार्प टिलापिया पाल्ने पोखरीहरू थिए।
2: भनेको रैथाने माछाहरू पनि त्यहाँ
1: थियो, रैथाने माछाहरू पनि हाम्रो कन्जर्भेसनमा थियो।
2: कन्जर्भेसनमा भनेको ती पनि अनुसन्धानकै लागि,
1: अनुसन्धानकै लागि राखिएको थियो,
2: अनुसन्धानका लागि राखिएको थियो मत्स्य अनुसन्धान केन्द्रमा।
1: हजुर हजुर,
2: तपाईँ केन्द्र प्रमुख आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। अब धेर थोर जुन थियो नि जोगाउन कागज पत्रहरू जे होला त्यही छ भनेर भन्नुभयो, संरचनाको कुरा चाहिँ जोड्नुभयो। अब विशेष गरी त अनुसन्धानको पाटो र त्यहाँ भएको क्षतिको पाटो, अब त्यो तर्फ चाहिँ के छ होला त?
1: अब त्यो त सबै पुरिएर बगरमा परिणत भएको छ हाम्रो सबै पोखरीहरू, त्यो रेसवे ट्राउट पाल्ने रेसवे, अनि अरू हेचरीहरू, अनि फिड हाउस, त्यहाँ भएको सबै संरचना, अनि एउटा डुप्लेक्स क्वार्टरको पनि त्यस्तै दुई तलासम्म पानी पुगेको छ। अरू चाहिँ सबै संरचनाहरू यता ग्यारेज, गार्ड हाउस, गेटको चाहिँ एउटा गार्ड हाउस सानो बस्न सफल भएको छ होइन, अरू चाहिँ सबै बगरमा उसमा परिणत भएको छ।
2: हो, बाढीको चाहिँ तेस्रो हप्ता भइसकेको छ। तपाईँहरू फेरि एकचोटि त्यो अवस्था के छ भनेर पुग्न भ्याउनु भयो कि भएन, अथवा कुनै निकायबाट त्यसरी?
1: होइन, यस्तो त्यो बाट हामी त्यहाँ पुग्नको लागि चाहिँ हाम्रो स्टाफहरू, लोकल स्टाफहरू जो हुनुहुन्छ उहाँहरू चाहिँ पुग्न भ्याउनु भएको छ।
2: भ्याएर
1: उहाँहरूले चाहिँ अब फोटोहरू यस्तो खिचेर पनि पठाउनु भएको छ होइन, भिडियो क्लिप्सहरू पनि बनाएर पठाउनु भएको छ। अब उहाँहरूले त अब यहाँ त हुँदैन, अब अहिले त सम्भव छैन। पहिला चाहिँ हाम्रो अफिसभन्दा जुन त्रिशुली नदी तल थियो, अहिले चाहिँ त्यो त्रिशुली नदी भन्दा हाम्रो अफिस तल देखिन्छ म्याडम भनेर भन्नुभएको छ।
2: ए, भनेको बहावै धारै
1: धारै त्यसले हजुर धारै चेन्ज गरेको छ हजुर।
2: त्यो हिसाबले अब तत्काल चाहिँ अनुसन्धानमा जुट्ने, जोडिने, त्यहीँनिर चाहिँ गएर पुनर्स्थापना हुने भन्ने अवस्था अहिले देख्नुहुन्छ?
1: अहिले चाहिँ देखिँदैन, अब
2: त्यस्तो संरचना
1: छैन
2: छैन। अब
1: त्यसलाई चाहिँ अब हाम्रो विज्ञ टोली गएर होइन त्यहाँ गएर गर्न सकिने कुनै भयो भने छुट्टै कुरा हो, नत्र भने अहिले चाहिँ यसै भन्न सकिँदैन।
2: उसो भए अब मत्स्य अनुसन्धान केन्द्र चाहिँ त्यहाँ स्थापना गर्नुभएको थियो तपाईँले अघि 27-28 सालको चाहिँ कुरा जोड्नुभयो, त्यति बेला स्थापना गर्दाखेरि चाहिँ उद्देश्य के राखिएको थियो?
1: अब यस्तो त्यहाँ चाहिँ हाम्रो चाहिँ त्रिशुलीको होइन चिसो पानीमा हुने ट्राउट माछाको भुरा उत्पादन गर्ने, चिसो पानीमा पालन गरिने माछाहरूको अनुसन्धान गर्ने होइन, अनि त्यसबाट निस्केका प्रविधिहरू किसानलाई हस्तान्तरण गर्ने, अनि हाम्रो चाहिँ त्यहाँ चिसो पानीमा हुने लोकल जुन माछाहरू छ उनीहरूको पनि संरक्षण सम्वर्धन प्रवर्धन गर्ने, भुरा शुद्ध नस्लका भुराहरू चाहिँ किसानहरूलाई बाँड्ने, त्यस्तो कार्य उद्देश्यहरू थियो।
2: नस्ल सुधार, भुरा बाँड्ने र अरू थप चाहिँ अनुसन्धान गर्ने स्थापनाको चाहिँ त्यति बेलाको उद्देश्य थियो। विगतमा त्यस्ता कतिपय काम भएका पनि होला नि?
1: हजुर, भएका छन् त्यस्ता।
2: मुख्य कस्ता चाहिँ कामहरू गर्नुभयो, त्यसले चाहिँ त्यहाँका किसानहरूलाई कस्तो फाइदा पुर्याएको थियो?
1: अब यस्तो हामीले चाहिँ त्यही अब शुद्ध नस्लको ट्राउटको भुरा वितरण गरेपछि होइन, भुराको राम्रो ग्रोथ हुने अनि माछा राम्रो वृद्धि हुने, अनि दाना सम्बन्धीको पनि ट्रायलहरू गरेपछि अब कुन दाना खुवाउँदाखेरि राम्रो हुन्छ भन्ने खालको अनुसन्धान भएको थियो।
2: भनेको माछा पनि जोडिएको छ, दाना पनि जोडिएको,
1: दाना पनि जोडिएको, माछाको वृद्धिको लागि त अब दाना नै मुख्य आधार हो नि त।
2: त्यसलाई जोडेर चाहिँ तपाईँहरूले त्यहाँ अनुसन्धानका काम गर्नुहुन्थ्यो, त्यही अनुसार कर्मचारी पनि खटिनु भएको थियो। अब अहिले त्यो संरचना रहेन। विशेष गरी अब व्यावसायिक माछा पालन गर्ने किसानका लागि त तपाईँले भने जस्तै भुरा उत्पादन, त्यसबाट प्राप्त हुने अनुसन्धान, नस्ल सुधार र प्राविधिक सहयोगमा चाहिँ केन्द्रले भूमिका खेल्ने गरेको थियो। अब यो बाढी पछाडि होला चाहिँ के त?
1: अब बाढी पछाडि चाहिँ अब त्यति मात्रामा नभए पनि केही मात्रामा अब भनौँ न त्यस्तै पानीको स्रोत भएको ठाउँमा अलि सुरक्षित ठाउँमा होइन, बाढी अब यति बाढी आउँदा पनि यसलाई असर नगर्ने ठाउँमा हामीले चाहिँ अफिसलाई चाहिँ एउटा होइन इस्टाब्लिस गरेर चाहिँ केही हदसम्म चाहिँ किसानलाई सेवा चाहिँ गर्न सकिन्छ। त्यही ठाउँमा नभए पनि अब पानीको स्रोत भएको ठाउँ हुनु पर्यो, अब बाढी पहिरोबाट सुरक्षित भएको ठाउँमा गरे
2: त्यसो भयो भने
1: यसको लागि त केही समय नै लाग्ला,
2: राज्यले
1: पनि केही हेर्ला होइन,
2: अपेक्षा गर्न सकिन्छ। बाढीबाट चाहिँ क्षति त भयो नै, अब क्षतिको चाहिँ प्रारम्भिक मूल्याङ्कन अथवा तपाईँहरूसँग त्यस्तो तथ्य तथ्याङ्क हामीले यति गुमायो भन्ने त्यस्तो केही छ अहिलेसम्म?
1: हामीसँग चाहिँ हामीले चाहिँ त्यसको कति लस भएको छ भनेर त्यसको लस एसेसमेन्ट गर्दाखेरि चाहिँ 57 करोडको हाराहारीमा छ होइन, अनि पर्सनल लसहरू पनि आफ्नो कर्मचारीहरूको पनि लस भएको छ, त्यो चाहिँ 1,83,00,000 छ। अनि अब अहिले मैले भने जुन 57 करोड चाहिँ माछाको पनि मूल्य सहित
2: माछाको चाहिँ भुरा त्यहाँ भएको
1: माछाका भुरा माउ अब खाने माछा सबै गरेर शुद्ध नस्लका माछा सबै गरेर हजुर
2: 57 करोड बराबरको क्षति भएको यो प्रारम्भिक अनुमान
1: प्रारम्भिक
2: अनुमान गर्नुभयो. अब यसरी लामो समय लगाएर संरक्षण गरिएका माछाका भुरा माउ नयाँ प्रजाति के हुन्छन् ती चाहिँ सबै नष्ट भए बगे. अब आर्थिक रूपमा चाहिँ अनुसन्धानको पाटो त्यसको चाहिँ हेर्ने प्रारम्भिक विवरणको पाटो त छँदैछ. आउँदा दिनमा अब के गर्ने होला त केही त्यस्तो अहिले तयारी
1: अब हामीले चाहिँ के छ भने हाम्रो अहिले चाहिँ अहिले हालसाललाई चाहिँ हामीले के सोचेका छौँ भने अब हाम्रो त्यहाँ त सम्भव छैन. अब हाम्रो त्यसको उपकेन्द्र चाहिँ यता सूर्यगढी गाउँपालिका 5 गडखारमा छ.
2: त्यो पनि नुवाकोटकै हो.
1: हाम्रै मत्स्य अनुसन्धान केन्द्र त्रिशुली अन्तर्गतकै हो. त्यहाँ चाहिँ हाम्रो के छ भने लोकल माछा सहर कत्ले छ अनि हाम्रो कार्प पोलिकल्चर पनि छ. अब त्यहाँ चाहिँ हामीले के कति काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ अब गर्दैछौँ सोच्दैछौँ होइन.
2: त्यसको चाहिँ अहिले अब योजनातर्फका चाहिँ
1: तर्फका कुराहरू चाहिँ भइरहेका छन्.
2: यसलाई अब परिपूर्ति गर्न कति समय लाग्ने होला त?
1: अब यो त अब भनौँ न त्यत्रो समयदेखिको हो. अब यसको लागि त अब यति नै समय भनेर त म भन्न सक्दिनँ तर लामो समय चाहिँ लाग्छ. अब
2: पुनर्स्थापना लामो समय लाग्छ. स्थानीय किसान र मत्स्य क्षेत्रमा परेको प्रभाव विशेष गरी यो केन्द्र आश्रित चाहिँ नुवाकोट रसुवा धादिङ लगायतका जिल्लाका चाहिँ माछा पालन किसानहरूले पनि सँगसँगै यो विपद चाहिँ भोग्नु पर्ने भयो उहाँहरूलाई पनि असर पार्ने भयो होइन. अब आउँदा दिनमा के कस्तो जोखिम किसानका लागि चाहिँ अभाव खड्किएला त?
1: अब किसानको लागि चाहिँ अब त्यही माछाका भुराहरू चाहिँ अब जुन हामीबाट पाउनुहुन्थ्यो अब त्यो चाहिँ अब अहिले तत्काल भनौँ न पाउन सक्नुहुन्न. अब भुराको चाहिँ उहाँहरूलाई चाहिँ अलिकति अभाव होला भनेपछि उहाँहरूले चाहिँ वैकल्पिक ठाउँहरू खोज्नुपर्ने हुन्छ.
2: किसानले व्यावसायिक माछा पालन गर्नेहरूलाई पनि अहिले प्रभाव पर्ने
1: देखियो अवश्य.
2: जुन भोटेकोसी बाढ़ीले पुर्याएको क्षतिमा चाहिँ किसानहरू मर्कामा पर्नु भएको छ. तपाईँले भन्नुभयो व्यावसायिक माछा पालनको क्षेत्रमा पनि असर गर्ने भनेर चाहिँ देखिएको छ. बाढ़ीले त एउटा केन्द्रमा असर गरेको हो. समग्र चाहिँ मत्स्य अनुसन्धान र आगामी दिनको चाहिँ मत्स्य नीति तथा उत्पादन लक्ष्यमै अहिले चाहिँ धक्का पुर्याउने देखिएको छ. त्यो बारेका चाहिँ बहस यसको लागि समय लाग्ने हो
1: समय लाग्छ.
2: तपाईँले भने अनुसार यसको लागि चाहिँ समय लाग्ने भयो र फेरि पनि अब यो केन्द्रलाई पुरानै अवस्थामा फर्काउन चाहिँ केही समय लाग्ला भन्ने चाहिँ यो कुरा बुझ्न सकिन्छ. अब बजेटको कुरा होला, त्यसै गरी प्रविधि जनशक्तिको आवश्यकताको कुराहरू होला. अहिले तपाईँले अब नार्कै केन्द्रमा बसेर यी कुराहरू गर्दै गर्दाखेरि अहिले भइरहेको छलफल अहिले भइरहेका कुराहरू कानी चाहिँ केमा केन्द्रित छन्?
1: अहिले हामीले जुन गडखार उपकेन्द्र त्यसलाई चाहिँ अलिकति स्ट्रेन्थेन गरेर केही गर्न सकिन्छ. त्यहाँ कामहरू किसानसँग सरोकार भएका अब भुरा उत्पादनकादेखि लिएर होइन अरू प्राविधिक सेवाहरू पनि केही गर्न सकिन्छ भन्ने खालको चाहिँ त्यहाँको चाहिँ एउटा आधार चाहिँ त्यो छ. त्यो भएपछि हामीले चाहिँ नुवाकोट आसपासका जिल्लाका सबै किसानहरूलाई चाहिँ हामीले प्राविधिक सेवा दिन सक्ने सम्भावना रहन्छ.
2: सरकार र नेपाल कृषि अनुसन्धान परिषद नार्कको जुन छ केन्द्र उहाँहरूले केही त्यस्तो प्रतिबद्धताहरू त्यस्तो केही जनाउनु भएको छ अहिलेसम्म?
1: अब त्यही हामीले चाहिँ कति लस भएको छ भन्ने कुराहरूको चाहिँ अब डाटा हामीले दिएका छौँ होइन.
2: खास गरी अहिले जलवायु परिवर्तनको विषयलाई चाहिँ केन्द्रमा राखेर यो बाढ़ी विपदको चाहिँ चर्चा भइरहेको छ. यहीसँग जोड़िएको छ माछाको चाहिँ केन्द्र यी विषयका चाहिँ अध्ययनका कुराहरू तपाईँलाई केही लाग्छ त्यस्तो विषय?
1: अब यही जलवायु परिवर्तनकै कारणले त अब भनौँ न अब ग्लेसियर त ताल फुटेर होइन यस्तो बाढ़ी आएको हो. अब हामीले चाहिँ अब यो यी सबै यो असर यो जलवायु परिवर्तनकै
2: असर हो भनेर हामीले प्रारम्भिक अनुमान गर्न सक्छौ.
1: हजुर,
2: यो माछासँग चाहिँ कसरी जोडिएको हुन्छ यो असर छ नि जुन जलवायुको?
1: अब माछासँग त अब कसरी जोडिएको हुन्छ भने अब टेम्परेचर बढ्दै गएको छ होइन. टेम्परेचर बढ्दै गएपछि अब त्यो माछालाई चाहिँ अब टेम्परेचर कुन टेम्परेचरमा माछा राम्रो हुन्छ भन्ने कुरा त हामीलाई थाहा छँदैछ होइन. तर अब टेम्परेचर बढ्दै जाँदाखेरि चाहिँ अब माछालाई पनि केही मात्रामा चाहिँ असर चाहिँ गरेको छ.
2: माछालाई पनि असर गरेको छ र अहिलेको बाढ़ीले माछा अनुसन्धानको एउटा केन्द्रलाई पनि प्रभावित बनाएको छ र यसको चाहिँ भविष्यमा चाहिँ प्रभाव भनेको त्यस क्षेत्रका माछा पालक किसानहरूलाई पनि पर्ने देखिएको छ. भनेको बाढ़ीका असरहरू धेरै क्षेत्रमा परेका छन्. अब पुनर्निर्माणका कुरा गर्दा केन्द्रलाई चाहिँ थप सुरक्षित बनाउनका लागि दीर्घकालीन त्यस्तो केही रणनीति अथवा केही त्यस्तो तपाईँलाई लाग्छ सुधारका प्रयासहरू अन्तर्गत?
1: अब यस्तो अब राज्यले नै त्यो गर्नुपर्ने देखिन्छ होइन. त्यसलाई सुधारको उसको लागि अब त्यहाँ चाहिँ अब पुनर्स्थापना गर्नको लागि चाहिँ अलिकति सुरक्षित ठाउँमा होइन अब त्यो नदीको बहाव कताबाट बगेको छ के छ फेरि माछा हुने त पानी भएकै ठाउँमा हो अनि त्यो चाहिँ आकलन गरेर नै अनि पुनर्स्थापना गर्नुपर्छ
2: भनेको माछा रहने त्यो चाहिँ बाँच्न सक्ने त्यसको अनुसन्धान गर्न सक्ने ठाउँ पनि चाहियो
1: सुरक्षित ठाउँ पनि चाहियो
2: मत्स्य अनुसन्धान केन्द्र त्रिशुली नुवाकोटका प्रमुख अनिता गौतम आजको कुराकानीमा हामीसँग हुनुहुन्छ विशेष गरी हामीले भोटेकोशी बाढ़ीले पुर्याएको क्षति त्यहाँको चाहिँ विपद अवस्था र अबका कुराहरू केन्द्रित रहेर जोड़िरहेका छौं तपाईँले त्रिशुली क्षेत्रको चाहिँ केन्द्रको कुरा जोड्नुभयो त्यहाँ पक्कै पनि पालिका होला पालिकासँगको चाहिँ सहकार्य उहाँहरूसँगको चाहिँ अबको अपेक्षा अथवा पुनर्निर्माण पुनर्स्थापित हुँदै गर्दाखेरि चाहिँ त्यस्तो केही छ
1: अब अहिले चाहिँ त खासै त्यस्तो केही छैन अब चाहिँ अबका दिनहरूमा चाहिँ त्यो हामीले चाहिँ पालिका सबैसँग सहकार्य गरेर नै अघि बढ्नुपर्छ
2: जो
1: सबैसँग सहकार्य नगरिकन अघि बढ्न सकिँदैन
2: जो किसानहरू तपाईँहरूको अनुसन्धानबाट लाभान्वित हुनुहुन्थ्यो नि उहाँ किसानहरूलाई यो अवस्थामा के भन्नुहुन्छ किसानलाई चाहिँ केही त्यस्तो
1: अब किसानहरू अब अहिले चाहिँ हामी भट आइपुग्नु भएको छैन होइन अब जुन बेला किसानहरू हामीसँग आउनुहुन्छ अब उहाँहरूलाई चाहिँ अब हामीले चाहिँ प्राविधिक सेवा त हामीले दिन सक्छौ
2: प्राविधिक सेवा आउँदा दिनमा चाहिँ सहज भइसकेपछि
1: दिन सक्छौ प्राविधिक सेवा चाहिँ
2: प्राविधिक सेवाहरू चाहिँ तपाईँहरूले दिन सक्नुहुन्छ त्यस्तै अब किसानहरूले चाहिँ प्रभावित किसानहरू नै आफै अब पुनर्स्थापित हुने कहिले भन्ने चाहिँ एउटा प्रश्नको पाटो छ तपाईँहरू पनि फेरि पुनर्स्थापनातर्फ हामी लाग्छौ भनेर भन्नुभएको छ अब केन्द्रले अथवा नारको केन्द्र र तपाईँ आफै केन्द्र प्रमुखको हिसाबले चाहिँ त्यो क्षेत्रका प्रभावितहरूसम्म पुग्दा अथवा उहाँहरूलाई केही सेवा अब चाहियो भने कहाँ सम्पर्क गर्ने होला त
1: अब हामीले चाहिँ त्यही गोर्खार उपकेन्द्रमा नै हामीले सम्पर्क अफिस खोल्ने भन्ने हाम्रो कुरा छ होइन केन्द्रीय कार्यालयबाट कुरा भइरहेको छ अब त्यहाँ पनि हुन्छ हाम्रो होइन अनि अर्को चाहिँ हामी चाहिँ यता अलिकति सुरक्षित ठाउँमा पनि हामी चाहिँ सम्पर्क कार्यालय खोल्ने चाहिँ प्रयासमा चाहिँ हामी सबैजना लागिरहेकै छौँ
2: तपाईँ मातहतको चाहिँ अन्य कर्मचारीहरू हुनुहुन्थ्यो तपाईँले अघि जोड्नुभयो काम गर्ने सँगैका चाहिँ सहकर्मी साथीहरू हुनुहुन्थ्यो उहाँहरूलाई के भन्न चाहनुहुन्छ
1: अब उहाँहरूलाई पनि अब यस्तो विपत्तिबाट चाहिँ हजुरहरू चाहिँ नआतिनुहोस् होइन अब चाहिँ हामीले चाहिँ फेरि अब सधैँ यस्तो हुँदैन हामीले अब सँगै बसेर जुटेर ग्रुपमा हामीले काम गर्नुपर्छ फेरि अब त्यो कुराहरू चाहिँ बिर्सिनुपर्छ होइन भन्ने खालको
2: भनेको बाढ़ीले जुन आघात पुर्याएको छ क्षति गरेको छ हामी त्यति बेला जुन अवस्थामा छौँ ती कुराहरूलाई बिर्सेर
1: फेरि नयाँ हामीले काम चाहिँ गर्नुपर्छ अनुसन्धानका कामहरू होइन भनेर चाहिँ भन्छ
0: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीका प्रमुख अनिता गौतम अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानी बारे केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मासँग गरिएको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
6: कृषि मन्त्र नार्क सँग धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो, हालैको बाढ़ीले नार्कको मत्स्य अनुसन्धान केन्द्र नुवाकोट त्रिशुलीमा पुर्याएको क्षतिबारे केन्द्रका प्रमुख अनिता गौतमसँगको कुराकानी। अबको कुराकानीमा बाढ़ी प्रभावित जिल्लाका पशु पंक्षीमा सम्भावित रोगको जोखिम तथा सावधानीतर्फ। हामीसँग हुनुहुन्छ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। उहाँलाई मैले सोधेको छु, अहिले बाढ़ी प्रभावित क्षेत्रका पशु पंक्षीमा विशेष गरी के कस्ता रोग तथा संक्रमणको जोखिम छ?
2: यसमध्ये किटानै गर्दाखेरि विशेष गरी मान्छेमा हुने भनेको चाहिँ त्यो हैजा र टाइफाइड नै हो मुख्य रूपमा, किनभने त्यो पशुमा हुने त्यो जुन किटाणु छ त्यो मान्छेमा हुने किटाणुसँग मिल्छ। यो त्यो कारणले गर्दाखेरि हैजा र टाइफाइड नै एकदम प्रमुख रूपमा रहन्छ। र अर्को अप्रत्यक्ष रूपमा जस्तो गाई भैँसीमा त्यही रोग लागेको पशु यदि बगाएको रहेछ भने त्यो रोग लागेको पशुलाई जुन रोग लागेको छ त्यो रोगको किटाणु चाहिँ स्वस्थ पशुमा सर्न सक्ने भयो। त्यस्ता रोगहरूमा अहिले यो सिजनमा चाहिँ हुन सक्ने भनेको चाहिँ अहिलेको चाहिँ भ्याकुते, चरचरे, खोरेत एकदमै सबैभन्दा, अझ खोरेतको चाहिँ के हुन्छ भने गाईबस्तु मात्रै होइन, बाख्रा मात्रै होइन, बङ्गुरमा पनि सर्छ। यो तिनवटा चाहिँ हजुरको स्पेसिसमा चाहिँ एकदमै यो जातमा चाहिँ सर्न सक्ने भएको भएर खोरेतसँग एकदमै सजग रहनुपर्छ। अर्को चाहिँ रेबिज, यी रोगहरूबाट चाहिँ हामी सतर्क रहनुपर्छ जस्तो लाग्छ।
1: हो, तपाईँले सतर्क रहनुपर्छ भनेर भन्नु, यहीँनिर जोडी हालिदिनुहोस् न, सतर्क रहन चाहिँ गर्नुपर्ने के हो? विस्तृतमा त हामी पछाडि पनि कुरा जोडौँला।
2: यसमा चाहिँ सतर्क रहनको लागि हामीले जुन पानी, जस्तो पशुलाई खुवाउने पानी पनि भयो, मान्छेले खाने पानी पनि, पानीको स्रोत सफा हुनु पर्यो, त्यसलाई उमालेर पानी खान पर्यो होइन, त्यो सब चाहिँ हजुरको पानीको स्रोतबाट टाढा गाड्नु पर्यो। तेस्रो भनेको कतिपय रोगहरूको भ्याक्सिन छ है, त्यो खोप लगाउन सकिन्छ, मान्छेमा पनि खोप हुन्छ र पशुमा पनि खोप हुन्छ। र जस्तो मैले हजुरलाई भन्नै पर्छ, लम्पी स्थितिका खोरेतका खोपहरू हामीले अहिले डिस्ट्रिब्युसन गरिसकेका छ, पशु विभागले चाहिँ पठाइसकेको छ। किन गरेको छ भने त्यो पूर्व तयारीको रूपमा, यदि भोलि त्यो रोग फैलिने सक्ने सम्भावना भयो भने त्यसलाई बेलैमा चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्छ भन्ने हिसाबले केही भ्याक्सिनहरू हामीले पठाइसकेका छौँ। रेबिजको भ्याक्सिन, लम्पीको र खोरेतको भ्याक्सिन चाहिँ हामीले नुवाकोट जिल्लामा पठाइसकेका छौँ र रुवासोमा पनि पठाइसकेका छौँ र अरूमा पनि चितवन जिल्लामा पनि गइसकेको छ। भनेपछि यी खोपहरू चाहिँ सुरक्षित भण्डारण गर्नु पर्यो, पूर्व तयारीमा बस्नु पर्यो, एउटा जनशक्ति परिचालनको लागि चाहिँ एउटा चाहिँ रोड म्याप तयार गरेर राख्नु पर्यो, अनि हजुरको त्यसको कार्ययोजना भोलि यदि भइहाल्यो भने, आपत्ति आइसक्यो भने को कहाँ कहाँ खटिने भन्ने कुरा चाहिँ पूर्व तयारी गरेर राख्नुपर्ने हुन्छ। यसो गर्न सक्यो भने हामी चाहिँ विलयमा यी रोगहरूबाट बस्न सक्छौँ।
1: हो, त्यो पूर्व तयारीको चाहिँ कार्ययोजना सम्भावित कस्तो चाहिँ खाका हो के हो गर्नुपर्ने चाहिँ,
2: यसमा चाहिँ हामी अब जनशक्ति कति छ होइन, जस्तो विशेष गरी यसमा स्थानीय तहको विशेष रोल हुन्छ। यदि उहाँहरूलाई त्यो जनशक्ति कति चाहिन्छ भन्ने हिसाबले, जस्तो प्राविधिकको संख्या हुनुपर्छ, भ्याक्सिन लगाउनु पर्ने हुन्छ। हामीले अहिले कस्तो छ भने यो विभिन्न अर्गनाइज यो संस्था संघ संस्थाहरूबाट पनि हामीलाई यदि हामीलाई प्राविधिक सहयोग, मानिसको जुन जनशक्तिको सहयोग चाहिएको छ भने हामी एकदमै तम तयार छौँ भन्ने कुरा राख्नु भएको छ। त्यसलाई परिचालन गर्न विभागले एकीकृत रूपमा पालिकासित समन्वय गरेर पालिकाको माग अनुसार त्यो क्षेत्रमा कति जनशक्ति परिचालन गर्ने भन्ने सहयोग गर्न सक्छ। र उहाँहरूले आफूले नै, किनभने पशुको संख्या कति छ, कहाँ कति के तथ्याङ्क त उहाँहरूलाई थाहा हुन्छ, त्यो गरेर उहाँहरूले नै त्यसमा चाहिँ सामान्य गृह कार्य गरेर त्यसमा फेसिलिटेसन त हामीले संघ सरकारले गर्छ नै, प्रदेश सरकार छ, संघ सरकार छ, र उहाँहरूले गर्नुभएको तयारीमा हामीले सपोर्ट गर्ने काम गर्छ।
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा, उहाँ केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँमा चाहिँ कार्यरत हुनुहुन्छ र विशेष गरी बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ ती जुन जिल्लाहरू प्रभावित छन् त्यहाँनिरको अवस्था पनि उहाँ जानकार हुनुहुन्छ र त्यो क्षेत्रमा खटिएर काम पनि गरेको अहिलेको चाहिँ उहाँको अनुभव रहेको छ। खास गरी अहिले प्रभावित क्षेत्रका चाहिँ धेरै जसो मानिसहरूलाई सरकारले अस्थायी आवास र व्यवस्थापनको पाटोमा राखेर व्यवस्थापन गरिरहेको भनेर चाहिँ भनेको छ, तर मान्छेहरू जति अस्थायी आवासमा आएर बस्नुभयो यो राम्रो कुरा छ अहिलेको लागि अवस्था अनुसार। अब पशु चौपाया पशु पंक्षी फेरि पनि छुटे, अब कतिपय बग्नी बगे, मर्नी मरे, कतिपय छुटेका पनि हुन सक्लान्, तिनीहरूको व्यवस्थापनको पाटोलाई हामीले कति ध्यान दिनुपर्ने हो, यो विषय कति संवेदनशील हो त?
2: एकदमै सरले उठाउनु भएको कुरामा के छ भने पशुको पनि एउटा चाहिँ बाँच्न पाउने अधिकार हुन्छ, उनलाई पनि यो जुन जुन अहिले जुन बाढ़ीको कहरले गर्दाखेरि जति मानवलाई जति क्षति भएको छ पशुमा पनि यो कस्तो भने इम्युनो कम्प्रोमाइज भन्छ कि, उसको रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ, किनभने उसलाई दाना छैन, आहारा छैन र बस्ने बास छैन। यदि यो भयो भने के हुन्छ भने यस्तो बेलामा पनि ऊ तपाईँको वातावरण पनि अहिले कस्तो छ भने गर्मी छ, एकदम हुप गर्मी भएको अवस्था छ, पानी परिरहेको छ, बर्खाको समयमा के हुन्छ भने ऊ आफै एनिमल कन्डिसन एनिमलको कन्डिसन चाहिँ एकदम विक हुन्छ। यो बेलामा यदि उसलाई राम्रो आश्रयस्थल पाएन, उसले राम्रो खाना पाएन, होइन ओत लाउने ठाउँ भएन भने झन रोग फैलिने सम्भावना अझै बढी हुन्छ।
1: भनेको शारीरिक रूपमा पनि कमजोरकै अवस्था हो पशु चौपायाको पनि पशु पंक्षीको पनि दुईटै कुरा जोड्दा।
2: हजुर हो, त्यो अवस्था भयो भने के हुन्छ भने त्यसले झन अझै रोग महामारी फैलिने सम्भावना बढी हुन्छ। त्यो भएर हामीले बेलैमा उसलाई बस्ने वासस्थानको विषयमा हामीले तिरपालहरू कतिपय संस्थाहरूबाट हामीले तिरपाल पनि सहयोगको रूपमा दिनुभएको छ, पालिकासित समन्वय गरेर त पठाइराखेका छौँ। तिरपालहरू लाउन सकिन्छ, त्यसपछि त्यसलाई दाना आदाको व्यवस्थापन गर्न सकिन्छ। यसमा चाहिँ अब अहिले बिस्तारै रोडको वे नेटवर्क खोल्दाखेरि बिस्तारै काम भइराखेको छ र त्यसलाई चाहिँ कस्तो भयो भने पशुलाई त्यो स्ट्रेसबाट बचाउनको लागि हामीले त्यो किसिमको पुनर्स्थापनाका कार्यक्रमहरू हामीले लानै पर्छ र अहिले तत्कालै त्यो नभए पनि केही आपतकालीन केही बजेटको माध्यमबाट भए पनि त्यो किसानलाई पुनर्स्थापनाको लागि होइन गोठहरू निर्माण गर्नको लागि खोरहरू निर्माण गर्नको लागि चाहिँ हामीले केही न केही राहतको प्याकेजहरू अनुदानको मार्फतबाट दिनुपर्ने हुन्छ र अर्को चाहिँ नि जुन कतिपय कृषकहरूले चाहिँ बिमा गर्नुभएको छ नि त त्यो बिमा गरेको कृषकहरूलाई छिटो बिमाको रकम चाहिँ उपलब्ध गराउनको लागि चाहिँ नेपाल सरकारले नै प्रयास गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा मलाई त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट देखेको चाहिँ बिमा गरिरहेको बिमाको क्लेम पनि छ नि त, त्यो कारणले गर्दा उहाँलाई त्यो राहत पुग्छ र राज्यले पनि विशेष गरी अब प्रदेश सरकार छ, स्थानीय सरकार छ र संघ सरकार छ, यो तीनवटै सरकारले एकद्वार प्रणालीबाट किसानलाई पुनर्स्थापनाको लागि गोठहरू खोरहरू निर्माण गर्नको लागि उहाँलाई जति सक्दो छिटो यसलाई व्यवस्थापन गर्नुपर्ने जस्तो लाग्छ मलाई।
1: डाक्टर शर्माज्यू, तपाईँले जोडेको चाहिँ एउटा तनाव व्यवस्थापनको पाटो थियो जो मानिसको त आफ्नो छँदैछ, पशु चौपायामा पनि त्यो खालको तनाव चाहिँ यो विपदका बेला हुन्छ, प्राकृतिक प्रकोपका बेला हुन्छ भन्ने हो। त्यस्तो केही लक्षणहरू पशु पंक्षीले चाहिँ तनाव भोग्यो,
2: हजुर,
1: पशु चौपायाले चाहिँ तनाव भोग्यो अथवा गाईले भैँसीले यो चाहिँ तनावमा छ है भनेर बुझ्न सक्ने त्यस्ता लक्षणहरू हुन सक्छ?
2: एकदमै, किनभने तनाव अघि हजुरले जोड्नु भएको थियो कतिपय कृषकहरू नै हुनुहुन्न, कृषकै नभइसकेपछि उसले आफ्नो के भन्छ ओनर हुन्छ जुन पाल्ने मान्छे हुनुहुन्छ उहाँ नै हुनुहुन्न, त्यस्तो बेलामा पशु पनि मन हुन्छ, हेर्नुहोस् दिल हुन्छ उसको पनि र उसले जब आफ्नो हेरचाह गर्ने मान्छे हुँदैन पक्कै पनि ऊ तनावमै हुन्छ, हेर्नुहोस् है, त्यो एउटा अवस्था छ। दोस्रो अवस्था के छ भने उसले आहारा दाना पानी नपाइरहेको अवस्था छ, त्यो बेलामा के हुन्छ भने सबै यो कस्तो भने पशुको र मान्छेको जुन शरीरभित्रको एउटा सिस्टम छ नि फिजियोलोजी, त्यो फिजियोलोजी एउटै नै हो, त्यो कारणले गर्दाखेरि उसले दाना हामीले खाना नपाउँदाखेरि जस्तो स्ट्रेस हुन्छ, हामीले चाहिँ नि बढी घाममा बस्दाखेरि जस्तो स्ट्रेस हुन्छ यो पशुलाई पनि त्यस्तै नै स्ट्रेस हुन्छ। अघि मैले त्रिपालको कुरा गरेँ, यदि त्यो पशु बाहिरै घाममा होइन तपाईँको चर्को घाममा बस्ने चर्को वर्षामा बस्यो भने पनि उसले के हुन्छ भने तनाव बढी हुन्छ, तनाव बढी भइसकेपछि ऊ विभिन्न किसिमको रोगहरू भित्रैबाट आउँछ सर, त्यो भ्याकुते रोग भन्ने चाहिँ यो तनावकै कारणले गर्दाखेरि हुने रोग हो, भित्रकै शरीरभित्रकै कीटाणुको कारणले गर्दाखेरि त्यसलाई त्यो तनाव हुन्छ, स्ट्रेस भइसकेपछि उसले लड्न सक्दैन र त्यो ब्याक्टेरियाले गएर देखाउने रोग हो। भनेपछि त्यस्तै अरू रोगहरूबाट पनि ऊ चाहिँ संक्रमित हो, उसको चाहिँ आनी बानी व्यवहारबाट पनि थाहा हुन्छ, उसले पानी नखाने होइन तपाईँको चाहिँ उसको जुन अरू बेलाको हावभाव हुन्छ त्यो नै चेन्ज हुन्छ कि, त्यो कारणले गर्दाखेरि पक्कै पनि हामी देख्न सक्छौँ, महसुस गर्न सक्छौँ।
1: अब दुई चार दिनभित्र अथवा यही हप्ताभित्र चाहिँ लगभग प्रक्रियागत रूपमा चाहिँ खोज उद्धारका कामहरू सकिएला, सरकारले त्यसलाई चाहिँ एउटा निष्कर्षमा पुर्याउला र अब जुन जुन किसानका कुरा जोड्नुभयो तपाईँले, धेरै किसानहरू अब फर्किने पनि बिस्तारै त्यो सहज हुँदै जाने अवस्था पनि बन्ला, आशा गरौं त्यो छिटै बन्ला, फेरि अर्को भेलबाडी नथपिएला र अब फर्किँदै गर्दाखेरि तपाईँले भन्नुभयो पानी चाहिँ सफा हुनुपर्छ, जो मानिसलाई मात्र होइन कि पशु चौपायालाई पनि पानी र बास चाहिँ सुरक्षितै हुनुपर्छ भनेर चाहिँ जोड्नुभयो। यो पानी अहिले नै त्यो ठाउँमा चाहिँ पानीका मूल मुहान छैनन्, सबै गए, हामीले जार जर्किन ग्यालेन यो अहिले आएको चाहिँ पानीहरू दिने संस्थाहरूले पनि त्यसै गरी दिने हो, त्यसले चाहिँ पशु चौपायासम्म चाहिँ कति पुग्नु है, यो पाटोलाई कति संवेदनशील मानेर जोड्न सकिन्छ अलिकति यहाँनिर?
2: एकदमै सर, त्यसमा के हुन्छ भने पानीको स्रोत पक्कै पनि यो बेलामा अलिकति धेरै स्रोतहरू दूषित भएकै छ, त्यसलाई एउटा निसंक्रमण गर्ने विधि छ,
1: निसंक्रमण
2: हजुर, त्यो चाहिँ हामीले क्लोरिन भनेर जुन हामीले सुनिराखेका छौँ नि क्लोरिन ट्याब्लेट हुन्छ
1: भनेको त्यो गाई भैँसीलाई नै दिन हुने गरी मानिसले मात्रै पिउने कुरा रहेन कि
2: एकदमै सर
1: सबैलाई
2: एकदमै हामीले गर्ने नै यही हो यदि हामीसित पानीको स्रोत अब जस्तो रिभर्स अस्मोसिस गरेर ल्याएको पानीको स्रोत यदि जारको पानी छैन भने त्यस्तो बेलामा हामीले जुन पानीको मुहान स्रोत छ त्यो पानीको स्रोतमा क्लोरिन ट्याब्लेट हालेर क्लोरिन ट्याब्लेटलाई हजुरको त्यसले काम गर्ने भनेको त 20 सेकेन्ड होइन 20-25 सेकेन्डमा त्यो काम गर्छ हामी त्यो ट्याब्लेट राख्छौँ त्यसपछि त्यो आफै त्यो हराएर जान्छ त्यसले चाहिँ निसंक्रमण गर्छ र त्यसको असर चाहिँ कम हुन्छ हामीले चाहिँ लगभग आधा घण्टापछि त्यो ट्याब्लेट राखेको आधा घण्टापछि पशुलाई दियो भने कुनै पनि त्यसको हानि हुँदैन र त्यसले सम्पूर्ण ब्याक्टेरियाबाट चाहिँ जति ब्याक्टेरिया भाइरसहरू छ सबै मारिदिन्छ
1: तपाईँले जोड्दै हुनुहुन्थ्यो पानी दूषित हुन्छ यो बेला पानीका मुहान पनि दूषित हुन्छन् र पशु पंक्षीलाई समेत पर्याप्त पानी चाहिने अवस्थामा चाहिँ त्यो पानीलाई चाहिँ कसरी जोड्ने भन्ने कुरा चाहिँ जोड्नुभयो जमिन पुरियो बाली पुरियो खेतीयोग्य क्षेत्र छैन पशुधन सकियो यो चाहिँ अहिले विस्थापित क्षेत्र बाढ़ी प्रभावित क्षेत्रको चाहिँ अवस्था हो महामारी फैलिन नदिन हामीले अघिदेखि विभिन्न रोगमा चाहिँ खोप लगाउने भनेर भनेका छौं अब त्यो ठाउँमा केही पनि छैन तपाईँले भने जस्तै स्रोत साधनहरू राहतका रूपमा चाहिँ पुग्दैछन् औषधि लगायतका कुराहरू औषधि जो अलिकति बचे खुचेका पशुधन छन् तिनको चाहिँ औषधि र सँगसँगै अबको व्यवस्थापनका लागि राहतसँग के सामग्री पुगिरहेको छ र खोपको अवस्था चाहिँ के छ
2: यसमा अहिले हामीले सुरुमा चाहिँ उपचारसँग सम्बन्धित केही राहत सामग्रीहरू वितरण गर्यौं हस्तान्तरण गरिसकेको अवस्था छ पशु कार्यालय मार्फत र कोही प्रशासन कार्यालय मार्फत पनि गइरहेछ भने पालिका क्षेत्रमा पनि गइरहेछ र अर्को पछिल्लो हामी जाँदाखेरि चाहिँ हामीले सब व्यवस्थापनको लागि चाहिने जस्तो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट भयो त्यसपछि ग्लोभ्सहरू भयो मास्क भयो त्यसपछि चुना भयो विशेष गरी सबैभन्दा अहिले युज गर्न सकिने भने चुनाले पनि धेरै निसंक्रमण गर्न सकिन्छ त्यस्तै गरी निसंक्रमणको अर्को एउटा भिर्कोन भन्ने हुन्छ भिर्कोन एउटा कम्पनीको नाम नजाओस् यस्ता धेरैले बुझ्नुहुन्छ यो भाषा त्यस्तै गरी टिएसपो भिर्कोन जस्ता निसंक्रमणका औषधिहरू हुन्छन् त्यो चाहिँ हामी स्प्रेयरको माध्यमबाट छर्नको लागि स्प्रेयर त्यो निसंक्रमण औषधि त्यसपछि गएर सबैभन्दा सफ्टलाई छिटो गलाउनको लागि काम लाग्ने नुन हेर्नु हाम्रो सिम्पल छ नि त कुरा एकदमै साधारण छ तर हामी नुनको अभावले पनि त्यो सफ्टको गर्न सकिरहेको हुँदैनौँ त्यो भएर नुन पनि हामी पठाउँछौँ चुना पठाउँछौँ स्प्रेयर पठाउँछौँ त्यसरी पठाइसकेका छौँ दुईवटा क्षेत्रमा पठाइसकेका छौँ र पालिकाबाट डिमान्ड हुने भएपछि फेरि त्यता पनि पठाउँछौँ र अब अहिले पछिल्लो अवस्थामा हजुरले भ्याक्सिनको कुरा जोड्नुभयो भ्याक्सिन लगाउनको लागि अहिले यो बर्खाको समय र एकदमै यो ह्युमिडिटी आर्द्रता बढी भएको समय भनेको चाहिँ आफैमा पशु कम्प्रोमाइज कन्डिसनमा हुन्छ अघि मैले जानकारी गराइसकेँ त्यो भएर अलिकति मौसम अलिकति राम्रो भएको एनिमलको चाहिँ स्ट्रेसको कन्डिसन अलिकति तनाव चाहिँ अलिकति कम भएको अवस्थामा मात्रै त्यो भ्याक्सिन लगाउनु मिल्छ तर हामी पूर्व तयारीमा बस्न पर्यो त्यसको लागि एउटा पूर्व तयारीमा बस्न पर्यो अर्को चाहिँ खोप भण्डारको लागि उपयुक्त त्यहाँ व्यवस्था छ कि छैन जस्तो पालिकामा कतिपय अवस्थामा त्यो खोप भण्डारण गर्न सक्ने सुविधा नहुन सक्छ त्यस्तो बेलामा चाहिँ हामी तुरन्तै आपतकालीन रूपमा हामी त्यसमा पशु सेवा कार्यालय मार्फत चाहिँ हामी पठाउँछौँ जहाँ त्यो भण्डारण गर्ने उपयुक्त क्षेत्र ठाउँ छ त्यो ठाउँ भएको ठाउँमा चाहिँ जुन भ्याक्सिन स्टोर गर्न सक्ने भण्डारण गर्ने ठाउँ भएको ठाउँमा चाहिँ हामीले भ्याक्सिन तुरन्तै पठाइसकेको अवस्था पनि छ र उहाँहरूलाई यो भ्याक्सिन लगाउनको लागि जहाँ यदि महामारी फैलिहाल्यो भने चाहिँ लगाइहाल्ने भन्ने हिसाबले तयारीमा पूर्व तयारीमा छौं र हामीले एउटा कुरा ख्याल गर्नुपर्ने यदि पशु तनावमा छ भने त्यो बेलामा चाहिँ भ्याक्सिन लगाउनु हुँदैन यो चाहिँ म्यासेज चाहिँ सबै हाम्रो प्राविधिक साथीहरूलाई पनि यो बुझ्न पनि जरुरी छ भ्याक्सिन यदि तपाईँले त्यही लगाएको भ्याक्सिनले यदि पशु तनावमा छ भने त्यही लगाएको भ्याक्सिनले रोग निम्त्याउन सक्छ
1: यो बाटोतर्फ चाहिँ सबैले ध्यान दिनुपर्ने खाँचो रह्यो
2: एकदम
1: र तपाईँ हामी कुराकानी गर्दै गर्दाखेरि केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ र अहिले बाढ़ी प्रभावित जिल्ला नुवाकोटको कुरा गर्ने हो भने त्यहाँ विगतमा चाहिँ महामारीको रूप लिएको लम्पी स्किन भन्ने संक्रमण रोग संक्रमण चाहिँ देखिन थालेको भन्ने कुरा आएको छ यो के हो
2: यो नुवाकोटको विदुर नगरपालिकामा हाम्रो त्यहाँ डाक्टर साहबले चाहिँ गरिसक्नु भएको छ त्यहाँ लम्पीको दुई चारवटा केस देखिसकेको थियो र मैले तुरन्तै मलाई त्यो फोन आइसकेपछि पशु सेवा विभाग मार्फत पशु सेवा कार्यालय नुवाकोटमा भ्याक्सिन लैजानको लागि अनुरोध गरेर त्यो भ्याक्सिन पुगिसकेको अवस्था छ अहिले विदुर नगरपालिकामा त्यो भ्याक्सिन भण्डारण गरी अब लगाउने चरणमा हुनुहुन्छ उहाँहरूले र त्यसमा प्राविधिक सहयोगको लागि केही चाहिन्छ भने हामीले चाहिँ सहयोग गर्न तयार छौँ. हामीसँग टिम छ, हामीसँग अरू संघ संस्थाहरू हुनुहुन्छ, कृपया हामीलाई फोन गरिदिनु होला भनेर भनिसकेका छौँ र त्यो एकदम पूर्व तयारीको अवस्थामा छ.
1: भनेपछि अहिले नुवाकोटको विदुर भनेर जोड्नुभयो, त्यहाँ यो लम्पी स्किन देखिनुको कारण चाहिँ अहिलेको बाढी हो कि अथवा अरू विगतको चाहिँ रोगसँगको चाहिँ अवशेषहरूको कारण हो त, के सम्बन्ध चाहिँ के छ?
2: यो कस्तो छ भने यो अगाडि हामीले जुन लम्पी स्किनको जुन रोगको जुन भ्याक्सिन लगायौं त्यसको चाहिँ अवधि जुन भ्याक्सिनको काम गर्ने अवधि एक वर्षको हुन्छ. एक वर्ष नपुग्दै एक वर्ष पुग्नुभन्दा अलिकति अगाडि त्यो भ्याक्सिन लगाइसकेको हुनुपर्छ. यदि त्यो किसानले त्यो भ्याक्सिन लगाउनु भएको छैन भने त्यो संक्रमण जतिखेर पनि फैलिन सक्छ. त्यो कारणले गर्दाखेरि अहिले हाम्रो चाहिँ त्यो बाढीको कारणले माथिल्लो भेगको पशु त्रिशुली भन्दा माथिल्लो भेगका पशुहरूबाट यता सरेको भन्न त म ठ्याक्कै सक्दिन. अर्को कारण के हो भने भ्याक्सिन नलगाएको र अर्को जुन तनाव पशुमा जुन तनाव भयो नि त्यो तनावको कारणले गर्दा र भ्याक्सिनको चाहिँ समयावधि सकिएको कारणले गर्दाखेरि यो चाहिँ संक्रमण फैलिएको हो जस्तो लाग्छ.
1: यो अझै थप फैलिने जोखिम चाहिँ कति हो? तपाईँले पूर्व तयारी चाहिँ भइरहेछ र कामहरू गरिरहेछौँ भनेर भन्नुभयो, फेरि तनाव

0: र त्यो भ्याक्सिन लगाउँदै गर्दाखेरि पनि हामीले कुनलाई छोड्न पर्यो भन्दाखेरि जुन साना बच्चाहरू छन् जहाँ राम्रो आहार बिहार पुगेको छैन जहाँ रोगी पशुहरू छन् अलिकति कम्प्रोमाइज स्टेजमा भएका पशुहरूलाई झेलाउनु भएन अरू ठिकठाक अवस्थामा भएका दाना आहार खाइरहेका त्यस्ता पशुहरूलाई चाहिँ आजै अहिले तुरन्तै लगाइहाल्नुपर्छ हामीले त्यही हिसाबको चाहिँ कुराकानी उहाँ हाम्रो डाक्टर साहबहरूसित उहाँ कुरा गरिसकेका छौँ
1: तपाईँहरू लगाउनुपर्छ भनेर चाहिँ पूर्व तयारीमा छौँ भन्नुभयो मानिसहरू चाहिँ घरबार विहीन घर नभएर चाहिँ अस्थायी आवासमा बस्नु भएको छ सरकारको तथ्याङ्क हेर्दाखेरि सबै चाहिँ त्यसो हुनुहुन्छ प्रभावित क्षेत्रमा चाहिँ पशु चौपाया छन् अब त्यो व्यवस्थापन चाहिँ कसले गरिदिन्छ त
0: हामी सँगसँगै छौँ सर हामी संघीय सरकारबाट जस्तो भ्याक्सिनको वितरणको भयो त्यसपछि गएर यदि चाहिने प्राविधिक जनशक्ति छ भने हजुरलाई हामीले के भनेको छौँ भने स्थानीय पालिकाको जसले लिड गरिराख्नु भएको छ पशु सेवा शाखा त्यो पशु सेवा शाखा लिड गर्ने सरहरूलाई हामीले के भनेको छौँ भने जनशक्ति चाहियो जनशक्ति भ्याक्सिन चाहियो भ्याक्सिन हामी कुनै पनि अवस्थामा कुनै पनि बेलामा हामी तम तयार छौँ र हामीलाई पशु सेवा विभागलाई जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि के भन्नुभएको छ भने जनशक्ति चाहियो अथवा के सहयोग चाहियो हामी सहयोग गर्न तयार छौँ सर भनेर हामीलाई पटक पटक भनिराख्नु भएको अवस्था छ भनेपछि हामी दुईटै क्षेत्रमा समन्वयकारी भूमिका खेलिराखेका छौँ उहाँहरूले भनिसकेपछि प्राविधिक साथीहरूले भनिसक्नु भएपछि हामी गएर हामीले आफ्नो क्षेत्रबाट कसरी समन्वय गरेर हामी त्यो छिटो छरितो रूपमा पशुको भ्याक्सिनेसन गर्न सक्छौ त्यसमा हामी लागिरहेका छौँ
1: विगतमा त किसानहरूले भोग्नु भएको हो लम्पी स्किन चाहिँ कति जोखिमयुक्त कति संक्रमणयुक्त रोग हो पशु चौपायो पशु पंक्षी पशु चौपायाका लागि भनेर तर अब अहिले विदुरबाट चाहिँ त्यो देखिएको छ भन्ने हो भने यसको फैलावट यो चाहिँ भोलिको चाहिँ जोखिम कति आकलन गर्न सकिन्छ अथवा त्यो अवस्था चाहिँ के छ पूर्वानुमानको कुरा एउटा
0: एकदमै सर अब अहिले जुन लम्पीको त्यहाँ देखियो नि हामीले तुरन्तै इमिडिएट रेस्पोन्स यति छिटो रेस्पोन्स पहिला भयो कि भएन थाहा भएन हामीले अहिले चाहिँ त्यसको रेस्पोन्स एकदम इमिडिएट रेस्पोन्स गरेका छौँ इभन हजुरको यो खोरेदको पनि खोरेद रोग पनि फैलिन सक्ने सम्भावना हुन्छ त्यसको लागि भनेर मैले अघिले हजुरलाई जाहेर गरिसकेको कुरा छ भ्याक्सिनहरू तम तयार अवस्थामा राख्ने सम्पूर्ण पालिकाहरूलाई जुन प्रभावित बाढी प्रभावित क्षेत्रहरूसँग जोडिएका पालिकाहरू है ती पालिका 1500 पालिकाहरू हुनुहुन्छ नि उहाँहरूसित सम्पर्कमा निरन्तर
1: 15 पालिका प्रभावित भनेर सरकारले भनेको छ तपाईँले जोड्न खोजेको त्यही
0: हो त्यो पालिकासँग सम्बन्धित पशु सेवा शाखामा काम गर्ने प्राविधिक डाक्टर साथीहरूसित कुरा भइराखेका छ र उहाँहरूले कतिपय उसमा चाहिँ हामीले जिल्ला पशु सेवा कार्यालय चितवनमा होइन नुवाकोटमा हामीले पठाइसकिसकेपछि उहाँहरूबाट पनि कोर्डिनेसन किनभने अब तीन तहको सरकारले आफ्नो च्यानलबाट काम गर्नुपर्ने हुन्छ र पशु सेवा विभागबाट भ्याक्सिन पठाउनको लागि गर्नुको लागि एकदम तम तयार अवस्थामा छ र अघि मैले हजुरलाई जाहेर गरे जस्तै कर्मचारी जनशक्तिको व्यवस्थापनमा पनि हाम्रो तर्फबाट हुने सहयोगको लागि उहाँहरूलाई भनिसकेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ
1: हामीसँग आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा हामीले विशेष गरी अहिले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट धादिङ त्यसै गरी कम प्रभावित चितवन गोर्खा लगायतका जिल्लामा चाहिँ पशु चौपायामा चाहिँ हुन सक्ने संक्रमण त्यसै गरी त्यहाँका पशु पंक्षीको अवस्था र अबको व्यवस्थापनको पाटोबारे कुराकानी जोड़िरहेका छौं तपाईँले अघि जोडेका चाहिँ अब रोग र संक्रमणको चाहिँ महामारी हुन सक्ने भनेर जुन जोड्नु भएको छ लम्पी स्किन अहिले देखिएका ठाउँमा चाहिँ काम भइरहेछ ब्यागुते त्यसै गरी अर्को रेबिज यी कुराहरू चाहिँ जोड्नु भएको छ यी हाम्रो विगतका पनि रोग र संक्रमण देखिरहेका र त्यसलाई हामीले निराकरण पनि गर्दै आएका हुन् अबको अहिले बाढ़ी प्रभावित क्षेत्रमा चाहिँ पशु पंक्षीमा पशु चौपायामा नयाँ रोग नयाँ महामारी देखिने सम्भावना फैलिने सम्भावना त्यस्तो हुन्छ कि हुँदैन यसलाई हामीले अनुमान गर्न सक्छौ कि सक्दैनौ
0: यसमा अहिले तत्काल है त्यस्तो अवस्था त छैन किनभने अरू क्षेत्रबाट कतिपय रोगहरू त्यही उत्पत्ति हुने कुरा छ नि त त्यो बाढ़ी प्रभावित क्षेत्रबाट यो शवहरूको कारणबाट होइन मान्छेको शव होला अथवा पशुको शव होला यसको कारणबाट हुन सक्ने सम्भावित रोगहरू यिनै नै हुन् हामीसँग भएका कतिपय अवस्थामा हामीले जोड्दाखेरि जस्तो रोगहरू त हाम्रो क्षेत्रमा भएका वन्यजन्तुमा भएका रोग पनि यिनै नै छन् क्या है बाहिरपट्टि अरू हामी जंगली जनावरमा हुने रोगहरू भनेर अर्कै पढ्छौं तर हाम्रो नेपालको परिवेशमा हाम्रो क्षेत्रमा भूगोलमा भएका रोगहरू यिनै नै हुन् त्यो कारणले गर्दाखेरि त्यस्तो नयाँ रोगहरू चाहिँ अहिले तत्कालै आउन सक्ने सम्भावना छैन र अर्को कतिपय रोगहरू चाहिँ हाम्रो यो हाम्रो बोर्डर एरियाबाट सीमा क्षेत्रबाट चाहिँ त्यसरी भित्रिने केही अब अफ्रिकन स्वाइन फिभर हजुरले सुनिराख्नु भएको छ होइन त्यसपछि बर्ड फ्लू पनि पुरानै रोग हो अफ्रिकन स्वाइन फिभर पनि भर्खरै आएको लम्पी स्किन पनि धेरै भएको छैन होइन धेरै 3-4 वर्ष त भयो होइन त्यो कारणले गर्दाखेरि यी रोगहरूभन्दा बाहेकको रोगहरू आउने सम्भावना त छैन तर यसैमा हामीले द्रुत

0: कार्यको कार्यलाई चाहिँ एकदमै महत्वको साथ महत्व दिएर काम गर्नु पनि देखिन्छ किसानको विशेष गरी पशुलाई सुरक्षण गर्नको लागि
1: पशुको सुरक्षण गर्नका लागि तपाईँले द्रुत रूपमा चाहिँ काम गर्नुपर्छ भनेर भन्नुभयो पशुको चाहिँ तनावग्रस्त अवस्था एउटा तपाईँले अघि बुझाइसक्नु भएको छ अब चाहिँ पोषणको कमी निकै ठूलो जोखिमको अवस्था चाहिँ देख्न सकिन्छ एउटा कुरा किन भन्दा चर्ने ठाउँ छैन खाने र सुरक्षित रूपमा बस्ने आश्रय स्थल छैन मानिसकै छैन पशु चौपायकालाई हुने तत्कालै हुने कुरै रहेन उपचारको पहुँच पनि अब कति पुग्यो कति पुगेन त्यो लेखाजोखाकै विषय रहला यी यस्ता समस्याले गर्दाखेरि अबको अवस्था के पूर्वानुमान गर्न सकिन्छ र तपाईँले भने जस्तै संघ संस्था होलान् निकटका पालिका होलान् अरू सरोकार होला निकाय होलान् तपाईँहरू आफै पनि होला गर्नुहुन्छ के पहिला अवस्था त्यसपछि चाहिँ गर्नुहुन्छ के
0: यसमा चाहिँ अहिले हजुरले उठाउनु भएको विषयमा कतिपय अवस्थामा दाना आहारको कमीको कारणले गर्दाखेरि पशुको उत्पादन घट्ने छ एकदमै यसले के जनाउँछ हजुरको पशु उत्पादन घट्नु पनि त एउटा समस्या हो किनभने हिजो आर्थिक रूपमा एउटा किसान पनि समान उसले पैसा के आर्थिक रूपमा उपार्जन गरेको थियो किसानको चाहिँ जीवनस्तर चाहिँ फस्कियो उपभोक्ताले स्वस्थ होइन अब पशुबाट हुने उत्पादनहरू चाहिँ खाना पाइराख्नु भएको
1: थियो मासु नै नपाउने अन्डा नै नपाउने समस्या हुन सक्ला
0: होइन किनभने धेरै चाहिँ नुवाकोट त हजुरको कुखुराको एकदमै राम्रो
1: समावेश
0: भनेर भनिन्छ त्यो धेरै कुखुरा चाहिँ नाश भएको छ त्यहाँनिर है इभन प्यारेन्ट फार्महरू त्यसको चाहिँ प्यारेन्ट फार्महरू पनि क्षति भएको अवस्था
1: छ चल्ला निकाल्ने फार्महरू भनेर
0: चल्ला निकाल्ने फार्महरू हजुर अनि अर्को चाहिँ सबैभन्दा अहिले जुन बाटोको जुन सड़कको सञ्जाल छ त्यो सड़कको सञ्जालमा भएको क्षतिको कारणले गर्दाखेरि त्यो त्यसले आहाराको लागि विशेष गरी कुखुरा र बङ्गुरको लागि एकदमै बढी समस्या देखिएको छ र अहिले त व्यावसायिक रूपमा पाल्ने गाई भैँसी पाल्ने पनि कृषकहरू हुनुहुन्छ र त्यो भेगमा चाहिँ खासै व्यावसायिक गाई भैँसीको कृषक नभए तापनि उहाँहरूले यो तयारी दानाहरू खुवाउनुहुन्छ तयारी दाना खुवाएर पाल्ने पशुहरूको लागि चाहिँ यो सड़क सञ्जालमा भएको जुन डिस्कनेक्सनले गर्दाखेरि धेरै समस्या हुन सक्छ कि भन्ने देखिएको छ एउटा उत्पादन उत्पादकत्वमा र अर्को चाहिँ नि हामीले अलिकति आकलन गर्न पनि सकिने विषय के हो भने यो थुनेलोको समस्या पनि बढ्न सक्छ कि किनभने त्यो जुन पानीको स्रोतबाट होइन अनि तपाईँको खोर गोठहरू राम्रो नहुँदाखेरि उनीहरू बाहिरै बस्दाखेरि चाहिँ त्यहाँनिर थुनेलोको कारणले पनि धेरै चाहिँ समस्या सिर्जना हुन सक्छ जस्तो देखिन्छ
1: भनेको यी चुनौतीहरू छन् अब चाहिँ मैले अघि नै भन्दै थिएँ चुनौतीहरू छन् गर्नुपर्ने निकायहरूले चाहिँ के चाहिँ गर्लान् र गर्नुपर्ने के हो भन्ने पनि चासो थियो
0: एकदम पुनर्स्थापना भनेको एउटा मानसिक मात्रै पुनर्स्थापना होइन पशुको पनि पुनर्स्थापना गर्नुपर्ने हुन्छ यसको लागि अघि मैले जाहेर गरिसकेका छु संघ प्रदेश र स्थानीय तहबाट गोठ र खोर निर्माणको लागि अनुदानको कार्यक्रमहरू ल्याउनु पर्यो किनभने त्यो मैले अघि रोगसँग पनि जोडेँ उनीहरूको तनाव व्यवस्थासँग जोडेँ उनीहरूको स्वास्थ्यतासँग सम्बन्धित कुराहरू पनि जोडेँ त्यसको उत्पादन उत्पादकत्वलाई चाहिँ कायम गर्नको लागि त्यो काम पनि गर्नुपर्ने देखिन्छ अहिले तत्काल रूपमा
1: केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ तपाईँहरू भदौ 10 को बाढ़ी पछाडि 11 गते चाहिँ प्रभावित क्षेत्रमा चाहिँ खटिनुभयो तर फर्किनुभयो
0: हजुर
1: हलेक त्यहाँ अवस्था देखेर चाहिँ फर्किनुभयो
0: हजुर
1: अबका दिनमा चाहिँ त्यस्ता विपद पर्दाखेरि फर्किनै नपर्ने
0: हजुर
1: तत्कालका तत्काल चाहिँ जे जले जे सेवा दिनुपर्ने हो त्यो सेवा पुर्याउन सक्ने गरी खास गरी यही पशु पंक्षी र यो क्षतिको सन्दर्भमा चाहिँ पूर्व तयारी के गर्नुपर्ने रहेछ त अहिले के खड्कियो तपाईँहरूलाई
0: यसमा चाहिँ नि हामीले चाहिँ नि कस्तो भयो भने यो जस्तो बाढीको प्रकोप एक खालको हुँदोरहेछ पहिरोको प्रकोप अर्को हुँदोरहेछ भूकम्पको प्रकोप अर्को हुँदोरहेछ यसले पशुमा गराउने क्षतिको प्रकार अलिकति फरक र भिन्न हुँदोरहेछ त्यो कारणले गर्दाखेरि अब अहिले हामीसँग ती आबद्ध संस्थाहरू जुन विभागसँग जोडिनुभएका आबद्ध संस्थाहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि त्यो व्यवस्थापकीय हिसाबले हामी के गर्नुपर्छ भन्ने कुरा एउटा चाहिँ सिकाइ भयो किनभने हामी उहाँहरूसित सरकारवालासित मिटिङ पनि बस्यौं र यस भोलि विपद आयो भने कसरी जाने जस्तो एउटै पालिकामा सबैजना एकैचोटि जानुभन्दा विभिन्न पालिकामा प्रभावित क्षेत्रमा विभिन्न जनशक्तिहरू परिचालन गर्न सकियो भने सबै क्षेत्रतिर समन्वयकारी हिसाबले र समानुपातिक हिसाबले चाहिँ सेवा प्रवाह गर्न सकिन्छ भन्ने हिसाबको अहिले हामीलाई त्यो एउटा खड्किएको छ त्यो व्यवस्थामा भोलिको दिनमा हुन्छ र प्रकोपको विपदको प्रकृति अनुसार प्रकृति अनुसार चाहिँ हामीले व्यवस्थापकीय पाटोलाई जस्तो राहतको हाम्रो विभागमा पनि त्यस्तो किसिमको विपद व्यवस्थापन भन्ने हाम्रो कोष पनि छ, त्यो कोषकैमा हाम्रो कार्यक्रमबाट पनि हामीले अहिले व्यवस्थापन गरेका हौ। त्यसमा चाहिँ कस्तो भयो भने अहिलेको कन्टेक्स्टमा हामी जाँदाखेरि जुन फर्क्यौँ भने जुन हजुरलाई भन्यौं हामी त त्यहाँ कस्तो भने पशु सेवाकारले नै आधा क्षति छ, हजुरको रसुवाका पशु सेवा शाखा नै बगाएको छ, प्राविधिकहरू धन्न धन्न बाँच्नु भएको अवस्था छ, कतिपय भाग्नुभयो, कतिपय हाम्रो प्राविधिकहरू पनि धन्न हाम्रो जनको क्षति त भएन हाम्रो प्राविधिकहरूको, तर सबै
1: प्रभावित
0: भन्नुभयो होइन, अनि उहाँले गएर उहाँको पशु सेवा शाखामा भएका औषधिहरू पनि बगाएर लयो, पशु सेवा कार्यालयमा भएका औषधि सामग्रीहरू पनि बगाएर लयो, उहाँहरू आफै बस्न सक्ने अवस्था भएन, उहाँहरू होटेलमा बास बस्नुपर्ने अवस्था आयो भनेपछि बिचरा त्यो किसिमको कोही काठमाडौँमा घर नजिक भएको मान्छे त काठमाडौँमा त्यही राति पनि फर्कनु पर्ने अवस्था आयो। त्यो कारणले गर्दाखेरि विपदको लागि एउटा पूर्व तयारी गर्नु एकदमै जरुरी छ, त्यसको लागि यो गर्छौँ भने एउटा चाहिँ प्रोटोकल बनाएर जानु जरुरी देखिन्छ। हामी त्यो अनुसारको गऱ्यौँ भने कतिपय अवस्था गऱ्यौँ र कतिपय अवस्था हामीले सोचेको भन्दा बाहिर हुँदो रहेछ, जति हामीले सोच्छौँ त्यो अब अहिले चाहिँ हाम्रो भोगाइ भयो, प्रत्यक्ष भएको कारणले गर्दाखेरि धेरै कुराहरू हामीले यही यो भोगाइको आधारमा चाहिँ यसलाई अलिकति छोट्याउन सकिने मात्रै हो हामीले काम चाहिँ फेरि आफ्नो हिसाबले कसरी मूल्याङ्कन गर्नु उहाँहरूको विषय भयो, किसानको मूल्याङ्कनको विषय भयो, तर हामीले आफ्नो हिसाबले चाहिँ हामीसँग भएको स्रोत साधनलाई परिचालन गर्न कमी गरेका छैन भन्ने लाग्छ। र हजुरले भन्नुभएको जस्तो केही न केही पाठ सिकेर अलिक छिटो र प्रभावकारी ढङ्गले चाहिँ हामी भोलिको दिनमा अवश्य अगाडि बढ्छौँ, काम गर्ने जमर्को गर्छौँ।
1: यो तपाईँले राख्नुभयो डाक्टर प्रवेश शर्माज्यू, तपाईँ आफै कुनै एउटा चाहिँ जिल्लाको चाहिँ बाढी प्रभावित किसानका रूपमा हुनुहुन्थ्यो यो उदाहरणका लागि मानौ हामी कुराकानी जोड्दै गर्दा, र यसै गरी समस्या भोग्नु पर्थ्यो भने तपाईँको सरकारतिर फर्केर संघ संस्थातिर फर्केर स्थानीय तहसँग फर्केर अपेक्षा के हुन्थ्यो त?
0: सबभन्दा पहिला त म यदि कृषक यदि हुन्थे भने मेरो गोठमा भएको कति खेती भयो होइन, सरकारबाट त्यो तथ्याङ्क संकलन यथाशीघ्र होस् एउटा। दोस्रो कुरो मेरो पशु उपचार चाहिएको छ कि पशु नै बगाएर लयो भने कति क्षतिपूर्ति पाउने हो, त्यो क्षतिपूर्तिको व्यवस्था राज्यले गरोस्, यतासक्क छिटो गरोस्, मैले बिमा गरेको छु भने बिमा रकम मैले दावी गरेको रकम मैले प्राप्त गर्न पाऊ भन्ने विषयमा चाहिँ म यदि किसान भएको भए त्यही नै हुन्थ्यो होला मेरो अपेक्षा।
1: उहाँ हुनुहुन्थ्यो केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डाक्टर प्रवेश शर्मा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888, 98-0-12-35-888।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: श्री ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै, प्रधानमन्त्री कोषमा 14,56,00,000,00 रूपियाँ मौजदात। काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँको मौसम घमाइलो। मुगली नारायणगढ़ सड़क खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाड़ी चल्न थाले। बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडनका प्रधानमन्त्री क्रिस्टनसनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित। नेपाल खबरमा अब पूरा खबर। भोटेकुसी बाढ़ीबाट प्रभावित भई आश्रय स्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन्। गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण नुवाकोटका 4 पालिकाका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। होल्डिङ सेन्टरको बसाई छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गएको भदौ 22 गतेसम्म 28 होल्डिङ सेन्टरमा 2,637 विस्थापित बसेका थिए। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। होल्डिङ सेन्टरको संख्या पनि घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या 832 रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। सबैभन्दा धेरै प्रभावित विदुर नगरपालिकाले कोठा भाड़ा बापत मासिक 10,000 रूपियाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। यता प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा कुल मौजदात रकम 14,56,38,007,556 रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 22,75,00,000 रूपियाँ भन्दा बढ़ी रकम थपिएको छ। कोषमा विभिन्न 9 बैंकमा रहेको नेपाली रूपियाँको मौजदात 10,89,66,62,77 रूपियाँ पुगेको छ। यस्तै कोषका 2 बैंकमा रहेको अमेरिकी डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकुसी बाढ़ीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संचालन गरेको नेपाल कलिंग अभियानले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपी सहित स्वागत गर्नुभएको छ। गएको भदौ 10 गते भोटेकुसी बाढ़ीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ संस्था लागि परेका छन्। अहिले काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घमाइलो भएको हो। तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण पहाड़ी तथा हिमाली क्षेत्रमा सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नारायणगढ़ सड़क खण्डमा लेदो सहितको पहिरो खस्दा अवरूद्ध भएको सड़क दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार चितवनको इच्छा कामना गाउँपालिका 5-15 किलो क्षेत्रमा आज बिहान लेदो सहितको पहिरो खस्यो। पछि गाड़ी आवागमन प्रभावित भएको थियो। पहिरो खसेपछि सड़कको एक लेनमा लेदो थुप्रिँदा गाड़ी एकतर्फी मात्रै चलेका थिए। अहिले लेदो पन्छाएपछि गाड़ी दुईतर्फी नै चल्न थालेका मुगलिन प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क सुझाव मोबाइल एप सञ्चालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यकाका सड़कमा देखिएका समस्या तथा सड़क सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइल एपबाट पठाउन सक्नेछन्। यसका लागि सड़क सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सड़क डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी समाधानको प्रक्रिया अघि बढ़नेछ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। यता सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र पालिकाको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज कांग्रेसका भातृ एवं शुभेच्छिक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यसक्रममा उहाँहरूबीच भोटेकोशी बाढ़ीपछिको पुननिर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणमा अर्थमन्त्री वाग्ले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। सूचना अनुसार प्रहरी सहायक निरीक्षक अर्थात असै पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। अब विदेशको खबर। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय चुनावमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टर्सनले राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 सदस्यीय संसदमा 4 विपक्षी दलले 176 सीट जितेका छन्। सत्तारूढ़ गठबन्धनले रहेका 4 दलले भने 173 सीट पाएका छन्। दुई पक्षबीच झण्डै 50,000 मतको अन्तर रहेको छ। चुनाव परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संसदका सभामुखको नेतृत्वमा अघि बढ़नेछ। पूर्व प्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ। एन्डरसनले सन् 2022 गुमाएको प्रधानमन्त्री पदमा फेरि फर्कने सम्भावना बढ़ेको छ। संसदले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर 29 तारीकमा मतदान गर्ने जनाएको छ। अब खेल खबर। इंग्ल्याण्डले श्रीलंकासँगको टी20 अन्तर्राष्ट्रिय श्रृंखला एक खेल अगावै जितेको छ। श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई 6 विकेटले पराजित गर्दै 3 खेलको श्रृंखलामा 2-0 अग्रता बनाएको छ। श्रीलंकाले दिएको 146 रनको लक्ष्य इंग्ल्याण्डले 12 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका टम बान्टनले अभिजित 52 रन बनाएपछि इंग्ल्याण्डले जित सहज रूपमा हात पारेको हो। यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले 20 ओभरमा 9 विकेट गुमाएर 145 रन बनाएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानजी कोषमा 14,56,00,000 रूपियाँ मौजदात। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँको मौसम घमाइलो। मोगली नारायणगढ सड़क खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाड़ी चल्न थाले। बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित।
2: सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अमूल्य जीवन को हेरचाह कर हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041223, 4021224, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665220209।

0: Bunnia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अलमलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
9: हामी कहाँ बलियो काठ

0: me a extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
10: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
11: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
10: धन्यवाद काका।
11: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
10: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
11: भनेपछि रक्सी, चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
10: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा साह्रो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा चित्त पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
11: हजुर हजुर,
10: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
0: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
13: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
12: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
13: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
12: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
13: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
12: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
13: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
14: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म वसुन्धरा रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बिग्रिएको सड़कको जानकारी अब मोबाइल एपबाट लिन सकिने। कोलासुथारमा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया। ऐतिहासिक लमजुङ दरबार पुननिर्माण 60% सम्पन्न। र बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मृतिमा बैंकर्स क्लब लमजुङका 30 जनाद्वारा रक्तदान।
1: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटी भिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटी भिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर 7, लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9840993348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला। लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी, भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड, बेसी सहर। मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
0: सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटो छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो नियमावली लागू भएसँगै सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी, स्वीकृत र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ। निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ। मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा 3 तह र सामान्य विषयमा धेरैमा 2 तह मात्र रहने व्यवस्था गरिएको छ। फाइल दर्ता हुन स्वत समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ। कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन्। निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अंक कटौती गरिनेछ। साल 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेश मानसिंहको 29 स्मृति दिवस आज कंग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह स्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्र पार्टीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको हो। उहाँले प्रज्ञा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। उहाँले 2003 सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गर्नुभएको थियो। प्रजातन्त्र स्थापनाका लागि भएको 2007 सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगंज मोर्चामा सशस्त्र संघर्ष गर्नुभएको थियो। विक्रमसम्म 2015 सालमा पहिलो चुनाव भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका उहाँले 2017 सालपछि 8 वर्ष सिंह दरबार र सुन्दरीजल बन्दी गृहमा कारावास जीवन बिताउनुभयो। 2025 सालमा बीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनैतिक संगठन विस्तार गर्नुभयो। विक्रमसम्म 2033मा बीपीसँगै राष्ट्रिय एकता र बेलबिलाको नीति लिए स्वदेश फर्केर पञ्चायती व्यवस्था विरूद्ध सक्रिय रहनुभयो। सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य सहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083मा शून्य फोहोर चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेको अवधारणालाई समेटेको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। संघीय सरकारले राष्ट्रिय नीति मापदण्ड निर्माण र राष्ट्रिय फोहोर मैला सूचना प्रणाली डाटाबेस स्थापनाको काम गर्नेछ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मेवारी पाएको छ। त्यस्तै फोहोरको संकलन ढुवानी प्रशोधन र अन्तिम विशोधनको मुख्य दायित्व पालिकालाई तोकिएको छ। यस्तै नागरिकले आफ्नो घर वा भान्साबाट निस्कने फोहोरलाई कुहिने नकुहिने र जोखिममुक्त गरी स्रोतमा नै अलग अलग छुट्याएर मात्र संकलन केन्द्र वा गाड़ीमा पठाउनुपर्ने विषय विधेयकमा उल्लेख छ। फोहोर जथाभावी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई कसुरको प्रकृति हेरी 1,000 देखि 10,00,000 रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। वातावरण प्रदूषण रोक्न सरकारले तोकेको मापदण्ड भन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्री उत्पादन, बिक्री, वितरण र प्रयोगमा रोक लगाउन सक्ने अधिकार पालिकालाई दिएको छ। विधेयकले फोहोरबाट प्रारम्भिक मल, बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। पुनः प्रयोग गर्न मिल्ने सामग्री संकलनका लागि समुदायमा आधारित फोहोर ब्याङ्क स्थापना गर्न सकिने विधेयकमा उल्लेख छ। सड़क डिभिजनकाले काठमाडौँले सड़क सुधार मोबाइल एप सञ्चालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यका सड़कमा देखिएका समस्या तथा सड़क सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइलबाटै उठाउन सक्नेछन्। यसका लागि सड़क सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सड़क डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो वा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्यांकन गरी समाधानको प्रक्रिया अघि बढ़ाइनेछ। अहिले यस सेवा काठमाडौँ उपत्यकाका झण्डै 472 किलोमिटर संघीय सड़कका लागि प्रयोगमा ल्याइएको छ। सड़क संघीय सड़क अन्तर्गत नपर्ने भए त्यसको जिम्मेवार निकायबारे पनि एपले जानकारी दिने व्यवस्था गरिएको छ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसीसहर नगरपालिका 8 लमजुङ। मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरूको लागि भोटेवडा सेवा केन्द्र सिउडीबार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान भोटेवडा तमु आमा समूहको भवन पैरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहल बेसी शहर 7 भीमसेन स्थान लमजुङ। सम्पर्कका लागि मुख्य कार्यालय बेसी शहर 0665520915 र 0665520925। खुदी सदस्य सेवा कार्यालय 9856087634। भोटेवडा सदस्य सेवा कार्यालय 0664002225। इमेल हातेमालो.sacos@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: मोहरिङ नारायणगढ़ खण्डको 15 किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सड़क दुईतर्फी नै खुल्ला गरिएको छ। सड़क डिभिजन भरतपुरले सभा 9 बजे दिएको जानकारी अनुसार हाल सड़क दुईतर्फी सञ्चालनमा छ। शुक्रबार बिहान 7:30 बजेदेखि सवारी एकतर्फी अवरूद्ध भएको थियो। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। बैंकले साविकीय आकार तथा रंगमा नयाँ विशेषता सहितको 50 रूपियाँ दरको बैंक नोट चलन चल्तीमा ल्याएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचना अनुसार संकेत नम्बर T24/01-70/6-9 भएको नयाँ नोट चलन चल्तीमा ल्याइएको जनाएको छ। 50 रूपियाँको नोटको मुख्य विशेषता नोटको अगाडिको भागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपियाँ 50 तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहनेछ। नेपाल प्रहरी जनपद प्रहरी समूह अन्तर्गत विभिन्न पदमा 344 जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुल्ला गरेको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग अन्तर्गत वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। सूचना अनुसार प्रहरी सहायक निरीक्षक जनपद 211 जना, प्रहरी कार्यालय सहायक 583 जना, प्रहरी कार्यालय सहायक हजाम 15 जना र प्रहरी कार्यालय सहयोगी कुचिकार 25 जना माग गरिएको छ। यसको उम्मेद्वारले 12 असोजदेखि 10 कार्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। प्रहरी कार्यालय सहायक पदका लागि 12 असोजदेखि 10 कार्तिकसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ। लमसुङको गुणसूत्र गाउँपालिकामा स्थानीय शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रभाग सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय लमसुङको आयोजना तथा गुणसूत्र गाउँपालिकाको व्यवस्थापनमा बिहिबार गाउँपालिकाको सभाहालमा कार्यक्रम भएको हो। जिल्ला प्रशासन कार्यालय लमसुङका सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुलसुत्तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन पौडेल, मालिङ प्रहरी चौकीका प्रमुख दीपक किसान लगायत गाउँपालिकाका विषयका शाखा प्रमुख वडा सचिव तथा कर्मचारीहरूको सहभागिता थियो। प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज शर्मा दोरंगा र नायब सुब्बा तकमा विकली नागरिकता सेवा नागरिकताको प्रतिलिपिका लागि आवश्यक सिफारिश नाबालक परिचय पत्रका लागि सिफारिश तथा अन्य सिफारिश पत्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाउँदा आवश्यक पर्ने कागजात र विवरणका विषय वा प्रस्तुतिकरण दिनुभएको थियो। साथै स्थानीय स्तरमा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम गर्ने र नागरिकमा सचेतना अभिवृद्धि गर्ने विषयमा पनि जानकारी गराउनु भएको थियो। कार्यक्रम मार्फत स्थानीय तहबाट प्रदान गरिने सेवा तथा सिफारिशलाई थप व्यवस्थित प्रभावकारी र सहज बनाउने शान्ति सुरक्षा र अपराध नियन्त्रणमा स्थानीय तह र सुरक्षा निकायबीच समन्वय सुदृढ़ गर्ने विषयमा अन्तर्क्रिया भएको थियो। कार्यक्रमको सञ्चालन खरिदा दिननाथ अधिकारीले गर्नुभएको थियो। लमसुङको ऐतिहासिक लमजुङ दरबार पुननिर्माणको काम करिब 60% पूरा भएको छ। गत आर्थिक वर्षको ₹35 लाखको ठेक्का अन्तर्गतको काम केही दिन अघि सम्पन्न भएसँगै हालसम्म दरबारको पुननिर्माण कार्य उक्त अवस्थामा पुगेको पुरातत्व विभागले जनाएको छ। विश्व नगरपालिका 3 गाउँसरमा रहेको दरबारको पुननिर्माण पुरानै शैली र स्वरूपमा भइरहेको विभागका इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त रकमबाट दरबारमा रहेका पुराना काठको अवस्था हेरी आवश्यक काठ फेर्ने, नयाँ काठ राख्ने तथा छानाको संरचना तयार गर्न काठ जडान गर्ने काम भयो। भएको हो। उक्त काम गत जेठ 15 गते भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमै काम पूरा गर्न सकेको थिएन। सम्झौता अनुसार समयसीमा नागेपछि निर्माण कम्पनीले दैनिक 0.05% जरिवाना तिर्दै काम सम्पन्न गरेको हो। अब छानाको संरचना पूरा गर्ने, फनिक राख्ने, झ्याल राख्ने, गजुर राख्ने, अन्तिम छाना लगाउने, रंगरोकन गर्ने तथा दरबार वरिपरि पेटी निर्माण लगायतका काम बाँकी छ। दरबारको छाना पुरानै शैली र स्वरूप अनुसार निर्माण गरिने भएको छ। छानाका लागि ढुङ्गा वा तामा मध्ये कुन प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो। स्थानीयवासीले भने दरबारको मौलिकता जोगाउन तामाको छाना राख्नुपर्ने माग गर्दै आएका छन्। तामाको छाना राख्दा लागत बढ़ने भएकाले बजेट व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। वेंकर्स क्लब लमसुङले हालै आएको बाढ़ी पहिरोमा पनि ज्यान गुमाएका को स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। क्लबले बिहिबार प्रदेश अस्पताल लमसुङमा आयोजना गरेको रक्तदान कार्यक्रममा विभिन्न व्यक्ति तथा वित्तीय संस्थामा कार्यरत 30 जना कर्मचारीले रक्तदान गरेका छन्। भुटेकोशी त्रिशुलीमा बाढ़ी तथा पहिरोमा पनि ज्यान गुमाउने प्रति श्रद्धांजलि अर्पण गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको वेंकर्स क्लब लमसुङले जनाएको छ। कार्यक्रममा सहभागी व्यक्ति तथा वित्तीय संस्थाका कर्मचारीले रक्तदान गरी विपदको समयमा घाइते तथा बिरामीको उपचारमा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग वेंकर्स क्लब लमसुङका उपाध्यक्ष तथा गरिमा विकास विंगका प्रबन्धक सुरेश थापाले बाढ़ी पहिरोमा ज्यान गुमाउनेको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार विपदका बेला रगत अभाव हुन नदिन यो कार्यक्रम उपयोगी हुने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको हो। रक्तदान कार्यक्रममा वेंकर्स क्लब लमसुङका अध्यक्ष एवं हिमालयन विंगका प्रबन्धक नवराज ठकाल, सचिव भरत नेपाली लगायत क्लबका पदाधिकारी तथा सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो। रक्तदानमा सहभागीलाई प्रदेश अस्पताल लमसुङ सुनले सहजीकरण गरेको थियो। एकीकृत सेवा कार्य लमसुङको आयोजनामा ड्राइभिङ तालिम शुरू भएको छ। युवाहरूलाई शिक्षिका र रोजगारीमा जोड्ने लक्ष्यसहित कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरेको हो। तालिममा 9 पुरूष र 6 जना महिलाको सहभागिता रहेको छ। तालिम विश्व नगरपालिका 8 स्थित लमसुङ कालिका ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरमा सञ्चालन भएको छ।
4: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य, फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। नेपाल प्रहरीमा 346 जनाको लागि नयाँ भर्ना खुल्यो। बिग्रिएको सड़कको जानकारी अब मोबाइल एपबाट लिन सकिने। खुला सुथारमा शान्ति सुरक्षा अपराध नियन्त्रण र प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया र ऐतिहासिक लमजुङ दरबार पुननिर्माण 60% सम्पन्न। बिहान 10 बजेको वर्षाङ्गे समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्साङ्गे 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्साङ्गे .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
3: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
0: तेरो बाउले यत्रो ठुलो कुरामा त लुकाइछ होइन।
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छ।
7: तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
8: ए सुड्डी, सुड्डी मैले मात्र भनियो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
9: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
10: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
9: ओहो ठ्याक्कै दिलीप राई माझी जस्तै।
11: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
12: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगारिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि सुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000 0665201030
1: मोबाइल नम्बर 9856045230 र 9856080140
2: रेडियो कार्यक्रम साइनो
3: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
2: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
3: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्राङ गोलो फराङ कम्पाउण्ड जाली जीआई जाली स्टील फराङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
7: आया मरे नि आमा, आया नि आया।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
7: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
8: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
7: यो मोबाइलले पनि तनावै दियो भन्या
10: हैन के तनाव दियो ए खुशी
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: bring you
1: extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक

0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कुतिल दमाइसे।

0: दिदी घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका यसलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
3: हेर्न माले
4: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: Hibonia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर 7 लमजुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसिसर 7 सानीमा बैंकको ठीक

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204435।

0: समवेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी भेषेसहर छ मकै डाँडा।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98 5 6 2 4 4।

0: पछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
7: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला हुलास मुसम अर्कु तिल दमाइसे
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania Extreme Energy Drink.
1: हार्दिक आभार. विश्वेश्वर नगरपालिका वडा नम्बर 6 उपल्लो मकैडाँडा निवासी हाम्रा पूजनीय पिता सुबेदार नरबहादुर रिमालको मिति 2083 भदौ 24 गते 86 वर्षको उमेरमा भएको स्वर्गारोहणले हामी सम्पूर्ण रिमाल परिवार शोकमा डुबेका छौं. यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामीप्रति सहानुभूति राख्दै समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ. साथै यही असोज 5 गते 13 दिनको पुण्यतिथिमा हाम्रा आफन्तजन, छरछिमेकी, इष्टमित्र लगायत सहारा जाने समस्त महानुभावहरूलाई गहुँ तथा प्रसाद ग्रहणका लागि उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ. स्थान तथा समय उपल्लो मकैडाँडा स्थित आफ्नै निवासमा बिहान 7 बजे. श्रीमती सरस्वती रिमाल, छोरा बुहारीहरू लक्ष्मण रिमाल, गुणमाया रिमाल, रामबहादुर रिमाल, नानुमाया रिमाल, देवबहादुर रिमाल, सरिता रिमाल एवं समस्त रिमाल परिवार उपल्लो मकैडाँडा लमसुङ.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न.
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन. ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ.
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा. अब आमा पनि खुसी, बुहारी पनि खुसी. हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि.
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ.
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ. धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्.
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ. प्रोप्राइटर गमबहादुर अधिकारी. मोबाइल 98461-23284 र 98291-80746.
6: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छडाइसक्नु भएछ त. बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा.
7: धन्यवाद बहिनी. हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ. अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ. यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त.
6: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न. त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि.
8: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ. साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ.
9: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ.
1: प्रोप्राइटर नारायण ढकाल. बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका 7 मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ. थप जानकारीको लागि सम्पर्क 98463-38518 98463-38518.
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एण्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
6: हामी कहाँ फेसियल नेल आर्ट मेहंदी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिंग क्लिन्सिङ सँगै ट्रेनिङ को समेत व्यवस्था रहेको छ।
11: टू फाइटर तारा गुरुङ मीरा ब्यूटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका साथ पुरानो बैंक चोक लामसुङ सम्पर्क 9841626344 9841626344
12: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
3: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ, AI पावर्ड पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, Maureen ya, Ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849-68924 9850-36780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813-09-4932
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
7: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
7: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
8: ए हो र
7: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
8: बाप्रे यति धेरै जोखिम
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
10: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
11: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
10: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-46257 र 9840-67787

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
5: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
7: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई बैंकको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816674372
8: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
7: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
9: अब जापान ट्राई होइन स्योर गरौं
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
10: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
10: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
13: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुलेर जिऊ
1: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
1: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक एक बजे को छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: खर्साङदी कल टाइममा आज चाहिँ कार्यक्रम प्रस्तुतता म दिलु तामाङ रहेको छु भने हामीलाई प्राविधिकमा साथ दिँदै हुनुहुन्छ सुजनजीले। आउनुहोस् मसँग जोडिनुहोस्, उसको लागि 0664520020 डायल गरेर मसँग जोडिन सक्नुहुनेछ। आजको बसाइ चाहिँ ट्र्याक रोज्ने रहेको छ। हाम्रो फर्स्ट कलर जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते दिलु बहिनी।
0: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ? हजुर, म एकदमै आरामै छु। खाना खानुभयो कि नै श्यामजी?
1: अब त खाजा खाने बेला भयो, एक बजिसक्यो।
0: हजुर, मौसम कस्तो छ त्यता?
1: यता घाम सर्कियो छैन, पानी पनि परे होइन, शीतल परेको।
0: ए, भनेपछि बेलुकातिर त्यता पानी पऱ्यो कि परेन? हजुर, हामीसँग श्यामजी जोडिनु भएको थियो। उहाँको चाहिँ के प्राविधिक समस्याको कारण कल काटेको छ, फेरि पनि ढिला भएको छैन। भर्खरै सुरु भएको छ हाम्रो प्रोग्राम, हजुरले कल गर्न सक्नुहुनेछ। उसको लागि 0664520020 डायल गरेर मलाई मसँग जोडिन सक्नुहुनेछ। आजको बसाइ चाहिँ ट्र्याक रोज्ने रहेको छ। हामीले चाहिँ के सेकेन्डको ट्र्याक बजाउनेछौ, हजुरले त्यो चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुनेछ। फेरि पनि कोही जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, काटियो त?
0: हजुर श्यामजी, के भएर काट्यो होला?
1: खै पनि त के भएर काटियो?
0: हजुर, ब्यालेन्स सक्यो क्या हो हजुरको?
1: होइन होइन, ब्यालेन्स सक्यो होइन, त्यतैबाट होला जस्तो लाग्छ।
0: हजुर हजुर, आजको बसाइको बारेमा थाहा छ कि नै हजुरलाई?
1: थाहा छ, ट्र्याक हो, अब यसो बोलौँ भनेर नि कल गरेँ।
0: हजुर हुन्छ, ट्र्याक रोजौँ है त।
1: हुन्छ, दुई नम्बरको बजाइदिनु न, मिल्ने त होइन मसित।
0: हजुर, कोसिस गर्नु न, हामी दुई नम्बरको ट्र्याक बजाउनेछौ, हजुरले राम्रोसँग सुन्नु होला है।
1: हुन्छ
0: हुन्छ, सुन्नुहोस् है त।
1: हस्।

0: हजुर श्यामजी
1: हजुरले
0: अझै पत्ता लगाउँछ होला है मलाई जहाँसम्म लाग्छ यस्तो सजिलो गीतको ट्र्याक छ
1: कश्मीरी होला जस्तो लाग्छ
0: हजुर अलिअलि उस्तै उस्तै हो तर कश्मीरी चाहिँ होइन
1: ए अब के गर्नु त कश्मीरी जस्तै लाग्छ
0: हजुर केही छैन अर्को बसाइमा पत्ता लगाउनु होला है
1: ल यो अन्तिम बजाइदिनु न
0: ए हुन्छ श्यामजी आजको बसाइबाट क कसलाई सम्झिनुहुन्छ
1: मिठो बोली गर्नुहुन्छ अब रसवरी खाए पनि गुलियो लड्डु खाए पनि गुलियो मिस्री खाए पनि जता चाटे पनि गुलियो जता बोले पनि हजुरको बोली असाध्यै मिठो छ
0: हजुर धन्यवाद श्यामजी हजुरलाई
1: पहिला त सम्झौछ हजुरलाई अनि भित्र चितन भाइलाई हाम्रो लक्ष्मीजी कता जानुभयो आज
0: लक्ष्मीजी उहाँ आफ्नो पर्सनल कामले बाहिर हुनुहुन्छ उहाँ चाहिँ अब दुई तिन दिन आउनुहुन्न
1: अनि उहाँलाई पनि अनि खुसीजीलाई अनि बसन्तजीलाई मिनाजीलाई र होल टिम मसिन्जी होल टिमलाई र साथीजी भन्नुबाट आज साथमै हुन्छ मेरो दाई हुनुहुन्छ उहाँलाई पनि सम्झेँ र त्यसै गरी हाम्रो रिना बहिनी हुनुहुन्छ घरबाट घले गाउँबाट आउनुहुन्छ रिना बहिनी सम्झना छ र मुना बहिनी सलिना सलिना लामा त्यसै गरी सुषमा दिदी शङ्कर भाइ रामबन्दी भाइ लक्ष्मी मिश्रा घरतीबाट आउनुहुन्छ तामाना अनि केकी छेत्री सरु भाइ कृष्ण गुरुङ मोलर कान्छा लय अघि अनि पछि आउने सम्पूर्णलाई
0: हुन्छ नमस्ते बाई बाई श्यामजी हजुर हामीसँग भर्खरै श्यामजी जोडेर गइसक्नु भएको छ उहाँले चाहिँ दुई नम्बरको ट्र्याक रोज्नु भएको थियो तर उहाँले चाहिँ पत्ता लगाउन सक्नु भएन हामीलाई चाहिँ हाम्रो रेडियो मर्सङ्गीको फेसबुक लाइभमा चाहिँ कमेन्ट गर्नुभएको छ लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्छ नमस्कार म पाउनीबाट सुन्दैछु भन्नुभएको छ नमस्कार लक्ष्मीजी हजुरले कल गर्न सक्नुहुनेछ आज चाहिँ हजुरले गीत पत्ता लगाउनुहुन्छ भन्ने आशा छ है मलाई पक्कै पनि सत्यकला इशाराले गर्नुभएको छ मिस यु प्यारी रिमा थामी आई हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ हेलो सत्यकलाजी हजुरले फोन गर्नुहोला है मिस यु भन्नुभएको छ रिमा थामीलाई हजुरले पनि धेरै धेरै सम्झना मनको साथी जीवन कार्कीले लेख्नुभएको छ हजुर पोखरेली नमस्कार आरामा हुनुहुन्छ बहिनी के छ हजुर हाल खबर सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ कामतिरै बिजी छु हजुर रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ हेलो मनको साथी जीवन कार्कीजी हजुरलाई धेरै धेरै धन्यवाद आजको दिन शुभ रहोस् भनेर हामीलाई कामना गर्नुभएकोमा हजुरको पनि दिन यसरी नै शुभ रहोस् भन्न चाहन्छु म टेक बहादुरजीले कमेन्ट गर्नुभएको छ सञ्चालिका खुसीजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौनपा आठ बेलटार राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्सिङदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ हेलो टेकजी सायद आज हजुरले मलाई चिनेन जस्तो छ है म चाहिँ आज दिनु रहेको छु हजुरको कार्यक्रम प्रस्तुता हजुरले कल गर्न सक्नुहुनेछ आज चाहिँ मसँग बोल्नको लागि जोडिने मौका छ है टेकजी हजुरसँग त्यसैले चाँडोभन्दा चाँडो फोन उठाएर डायल गर्नुहोला है यदि भन्दै हामी हजुर हजुरले 0665020 डायल गरेर सम्पर्क गरेर मसँग जोडिन सक्नुहुनेछ हामीसँग फेरि पनि कोही साथी जोडिनु भएको छ हामी चाहिँ उहाँसँग कुराकानी गर्नेछौ हेलो नमस्ते
2: हेलो सञ्चालिकाजी नमस्कार गुड आफ्टरनुन
0: गुड आफ्टरनुन टेकजी मैले हजुर भनेर पत्ता लगाइसके
2: हजुर हजुरको शुभ नाम त के भने हजुर
0: म सधैँ प्राविधिकमा हुन्थे को होला सोच्नुहोस् त
2: नाम त मलाई थाहा भयो भएन हजुर
0: हजुर म चाहिँ दिलु तामाङ
2: ए हजुर दिलु दिलु नमस्कार हजुरलाई है मेरो तर्फबाट हजुरलाई पनि
0: हजुर नमस्कार है टेकजी
2: हजुर हुन्छ हजुरले आज प्रोग्राम चलाउनु भएछ हजुरलाई धेरै धेरै धन्यवाद छ है दिलुजी
0: हजुर धन्यवाद दिनु पर्दैन यो त मेरो जिम्मेवारी हो नि अनि के गर्दै हुनुहुन्छ टेकजी?
2: हजुर यस बेला चाहिँ अब यसो खाना साना खाएर अनि प्रोग्राम पनि सुन्दै दिलुजी।
0: हजुर हाल खबर के छ हजुरको?
2: दिलुजी मेरो हाल खबर चाहिँ ठिकै छ, अहिलेसम्म चाहिँ आराम कुशले सन्चै छु अनि हजुरहरू पनि सबैजना आराम कुशले सन्चै हुनुहुन्छ दिलुजी?
0: हजुर एकदम एकदम।
2: अनि हाम्रो लक्ष्मीजीहरू खुसीजीहरू सबैजना आराम कुशले सन्चै नै?
0: हजुर एकदमै आरामै हुनुहुन्छ होला उहाँहरू पनि, उहाँहरू चाहिँ कार्यव्यस्तताको कारण बाहिर जानुभएको छ। हजुरले चाहिँ दुई तिन दिन मिस गर्नुहुन्छ होला उहाँहरूलाई।
2: हजुर दिलुजी ट्र्याकहरू कुन कुन गएको छ नि, कति कति नम्बरको छ नि दिलुजी?
0: हामीसँग आज आठवटा ट्र्याक छ। अघि दुई नम्बरको ट्र्याक बजेको थियो तर श्यामजीले पत्ता लगाउनु भएन।
2: जम्मा आठवटा छ, सबै पहिलो नम्बर कुन गइसक्यो?
0: हजुर होइन होइन आठवटा टोटल ट्र्याक छ, बजेको चाहिँ कुनै पनि छैन।
2: भनेपछि
0: हजुरले जुन रोजी नै पाउनुहुन्छ।
2: लो एकचोटि पाँच नम्बरको गरौँ न त दिलुजी।
0: पाँच नम्बरको भन्नुभयो?
2: हजुर पाँच नम्बरको, नम्बर पाँच।
0: आज पत्ता लगाउँछ होला त हजुरले?
2: खोइ अब कोसिस गरौँ दिलुजी।
0: कोसिस गरे पनि पक्कै जित हुनेछ है हजुरको।
2: हजुर हुन्छ दिलुजी।

0: हजुर टेकजी,
1: हिजो चाहिँ यो चाहिँ रुकुमैको त भने म पत्ता लगाएको
0: होइन होला,
1: हो टेजर हो
0: होइन जस्तो लाग्यो है मलाई चाहिँ हजुर हजुर ठ्याक्कै पत्ता लगाउनु भयो त टेकजी, आज के को तरकारी खानु भएको थियो?
1: हजुर हजुरलाई म सोध्न चाहन्छु, यो चाहिँ हाम्रो ठ्याक्क चाहिँ हजुरहरूले हजुरहरूले चाहिँ ठ्याक्क गीत चाहिँ पत्ता मैले चाहिँ धेरै धेरै पत्ता लगाइसकेँ दिनुजी, अनि यो चाहिँ उमा चाहिँ जस्तो जो जो कुन कुन जो जो विनर बन्छ त्यस्तोमा चाहिँ के गर्नुहुन्छ दिनुजी यसोमा उमा चाहिँ हजुरहरूले चाहिँ?
0: अब त्यस्तो चाहिँ हुँदैन, पहिला चाहिँ पहिला चाहिँ विनर हुनेलाई चाहिँ रिचार्ज हालिदिनुहुन्थ्यो होइन?
1: हजुर
0: आजकल चाहिँ त्यस्तो छैन, आजकल अब त्यही ट्र्याक बुझ्ने जसले पत्ता लगाउनुहुन्छ उहाँको चाहिँ गीत बजाउनेछ।
1: ए हजुर लु हुन्छ भइहाल्यो त दिदीजी, लु हुन्छ म अब साथीभाइ सम्झिनु पाइन्छ होइन दिदीजी?
0: हुन्छ ढुक्कले सम्झिनुहोस् न।
1: हुन्छ दिदीजी,
0: हुन्छ
1: सर्वप्रथम यति मिठो छोरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका दिदीजीलाई नै यो बस्ने गीतमा सम्झन चाहन्छु। अनि हुन्छ वेलकम सो मच, अनि त्यसपछि हजुरलाई पारिवारिकमा साथ दिनुहुने पारिवारिक मित्र अनि सञ्चालिका लक्ष्मीजी अनि सञ्चालिका खुसी जी अनि त्यसपछि धरान विष्णु बाटो कमरा हुनुहुने आदरणीय दाजु रोशन फुलाङ राई, चाबेजुङ निवासी कमला वनि लिम्बू, भोजपुर निवासी चक्र बान्तावा दाजु, प्रिया राई, लक्ष्मी बान्तावा राई, अनि उदयपुर बेलदार निवासी चौनपा सञ्चालिका आर्जे तारा गदल रसाइली, शम्भु कटल दाजु, भाइ राजगले मगर, धनकुटा निवासी बहिनी जेन बान्तावा राई, सञ्चालिका आर्जे निर्मला कुवरज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95.1 MHz छ, यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहेछ भन्दै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु।
0: बाई बाई टेकजी, हजुर हामीसँग टेक बहादुरजी जोडिनु भएको थियो, उहाँले चाहिँ 5 नम्बरको ट्र्याक रोज्नु भएको थियो र उहाँले त्यो ट्र्याक चाहिँ पत्ता लगाउनु भएको छ। अब चाहिँ हामी उहाँले पत्ता लगाउनु भएको ट्र्याक चाहिँ ट्र्याकको साङ चाहिँ बजाउनेछौ, स्वीकार दिनुहोला।

0: 저는 제일번 시작을 지어주려면 상대 거할 때마 제일번이 한상거 코이사티 조린 바꾸서 헬로우 나마스테
1: 나마스칼 제일번이
0: 나마스테 수스마지
1: 아주
0: 기 걸다 오는 차
1: म बसिरहेको छु हजुरको प्रोग्राम सुन्दै हजुरलाई सुन्दै बजाइ गर्दैछु है
0: हजुर अनि धेरै पछि कुराकानी भयो क्या हो हजुर र मेरो
1: अब अनिहारमा चाहिँ धेरै पछि
0: हजुर हजुर हजुर अनि खानपिन भयो हजुरको
1: हजुर खानपिन भएर नि अब खाजा खाने बेला हुन लागेको
0: कतिको गर्मी शीतल भएको छ हजुरलाई सुषमाजी
1: हजुर एकदम ठिक छ है बहिनी
0: हजुर
1: मन्द मन्द लगाइरहेको छ शीतलै छ घर बसिरहेको छ त्यही पनि
0: हजुर दसैँको भाइब्स कतिको आएको छ दसैँको चहल पहल
1: त्यस्तो अलि ढिलो भएन पन्ध्र दिनपछि अहिले सुरु हुन्छ
0: हजुर आजको दसैँको बारेमा थाहा छ होला हजुरलाई सुषमाजी
1: हजुर थाहा छ बहिनी मलाई तिन नम्बरको बजाइदिनु न
0: हजुर हजुर चाहिँ तिन नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ
1: हजुर अब मिले मिल्छ नमिले अब केही पनि हुँदैन
0: हजुर पत्ता लगाउनुहुन्छ होला
1: हुन्छ
0: हजुर ल सुषमाजी सुनौ है त
1: हजुर

0: सुस नजी मलाई पक्कै पनि लाग्छ हजुरले पत्ता लगाउनु हुन्छ होला
1: मलाई कस्तो ठ्याक्कै मुखा भन्न आएन
0: हजुर फेरि सुन्न चाहनुहुन्छ र
1: एकचोटि अलि धेरै बजाउनु न
0: ए हुन्छ हुन्छ

0: सुषमाजी
1: गीत त शान्ति श्री परिवारको तर मुखमै आएन कि
0: हजुर हजुर गेस गर्नुहोस् न सोच्नुहोस् त
1: मैले सोचेको सोचेको गीत त शान्ति श्री परिवारकै हो
0: हजुरले धेरै पटक सुनेकै गीत हो
1: सुनेकै हो त नि
0: हजुर एकचोटि सोच्नुहोस् त सुषमाजी
1: हजुर
0: पत्ता लगाउनु भएन जस्तो छ है
1: सरी बहिनी भएन मुखमा आएन कि
0: हुन्छ अर्को वर्षमा पक्कै पनि पत्ता लगाउनु होला है
1: हस् बहिनी हुन्छ है
0: हजुर सुषमाजी आजको वर्षबाट कसलाई सम्झिनुहुन्छ
1: अब गीत पत्ता लगाउनु नपाए नि हजुरसँग धेरै पछि अनिहारमा बोल्न पाएँ
0: हजुर
1: खुसी लाग्यो
0: हजुर
1: तपाईँ पनि अब लक्ष्मी बहिनीलाई पनि सम्झिन चाहे
0: हजुर
1: बसन्त बहिनीलाई एकदम धेरै मिस गरेको छु बसन्त बहिनीलाई पनि मेरो सुजन भाइलाई आए भने भेट्नु पर्ला अब दुई तिन दिनमा आउँछु होला है
0: हजुर हुन्छ
1: अनि मिना गुरुङ बहिनीलाई अनि रेडियो होल टिमलाई भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा चाहिँ आज भर्खरै आएर जाने श्यामप्रसाद भाइलाई अनि हाम्रो भाइ टाढाबाट भए पनि सधैँ फोन गर्नुहुन्छ मलाई खुसी लाग्छ त्यस बहादुर फोनमा गएर भन्नुभयो जस्तो लाग्थ्यो होइन राई फोनमा राई भने जस्तो लाग्थ्यो उहाँ भाइले पनि एकदम धेरै आजभोलि एकदम धेरै फोन गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ हाम्रो रेडियोको शोभा बढाइदिनु होला यसरी फोन गरेर भन्न चाहन्छु लक्ष्मी प्रसाद मिश्रीलाई अनि हयाम तारू भाइलाई राम पाण्डेललाई देव गौरीलाई अनि केतु छेत्रीलाई अनि जीवन कार्कीलाई जीवन मगरलाई अनि यता हाम्रो खुदीतिर हुनुहुन्छ कृष्ण लामा अनि आइता श्री बहिनी अनि मुना गुरुङ सलिना गुरुङ अनि हाम्रो सुनिता बहिनी अनि सरस्वती बहिनी सभा परिवार र जसले रेडियो सुन्नुहुन्छ जुन माध्यमबाट सुन्नुहुन्छ उहाँहरू सबै सबैलाई भन्दा बिदाउँछु बहिनी नमस्ते
0: हुन्छ नमस्ते भाइ भाइ सुषमाजी हजुर हामीसँग भर्खरै सुषमाजी जोडिनु भएको थियो उहाँले चाहिँ तीन नम्बरको ट्र्याक रोज्नु भएको थियो तर पत्ता लगाउन सक्नु भएन हजुरले फोन गरेर पत्ता लगाउन सक्नुहुनेछ जसको लागि 0663520020 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ हाम्रो सोनिम राईजीले कमेन्ट गर्नुभएको छ हाई सिस मिस यु अल भन्नुभएको छ हेलो सोनिम राईजी रामजी घिमिरेले कमेन्ट गर्नुभएको छ नमस्कार सुन्दै चितनबाट भन्नुभएको छ हेलो रामजी सन्चै हुनुहुन्छ यसो कहिलेकाहीँ यता हाम्रो मर्सनी कल टाइममा हजुरले फोन गर्नुहोला है फेरि पनि हामीसँग कोही जोडिनु भएको छ हेलो नमस्ते नमस्ते मेनजी
2: हजुर
0: सन्चै हुनुहुन्छ हजुर हजुरको भोइस एकदमै कम आएको छ किन होला होइन होइन यस्तोलाई र अलि ठुलो स्वरमा बोलिदिनु होला है हजुर मिन्जीले सुनिराख्नु भएको थियो होला है ए हजुर भनेपछि पत्ता लगाएर चाहिँ फोन गर्नु भएको रहेछ हजुर नम्बर सुन हो निमता भन्ने पत्ता लगाउनु भयो है तिन नम्बरको ट्र्याक हजुर हजुर सुषमाजीको मुखमा चाहिँ आउनु आएको थियो तर उहाँले चाहिँ पत्ता लगाउन सक्नु भएन तर हजुरले पत्ता लगाउनु भयो है हजुर बधाई छ है मिन्जी हजुरलाई हजुर खाजा खानुभयो कि भएन मिन्जी हजुर बेसरतिर हुनुहुन्छ हजुर बेसरतिरै हुनुहुन्छ बेसी सर हजुर के काममा आउनुभयो हजुर हुन्छ आजको बसाइबाट क कसलाई सम्झिनुहुन्छ
2: हजुर दिदीहरुको लागि त सबैलाई सम्पूर्ण दिदीहरुको लागि भन्ने सिकिन्छ भाइ
0: हुन्छ बाई बाई मिन्जी हामीसँग मिन्जी जोडेर गइसक्नु भएको छ उहाँले चाहिँ अघि सुषमाजीले रोज्नु भएको ट्र्याक चाहिँ सुनेर आउनु भएको रहेछ उहाँले पत्ता पनि लगाउनु भइसकेको छ अब भने हामी मिन्जीले पत्ता लगाउनु भएको ट्र्याकको सङ र छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ सुनेर स्वीकार दिनुहोला

0: मरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको केही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त। उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
8: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 066-520-435-520-475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
9: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7, त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
9: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
10: सुन चाँदी खरीद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
9: रेडीमेड एवं अर्डर अनुसार का आधुनिक र परम्परागत आकर्षक गरगहना
10: चाँदी का सामान र राशि अनुसार का पत्थर का लागि
9: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
10: मोबाइल 97460-00454
9: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
11: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

वेलकम छ तपाईलाई फेरि पनि मर्सन्दी कल टाइममा। हजुर, हामी चाहिँ सातै बार सातै दिन जाने गर्दछौ। तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ। आजको बसाई रहेको छ, आज शुक्रबारको बसाई चाहिँ हामीले कुनै एउटा गीतहरूको ट्र्याक लिएर आउनेछौ। हजुरले चाहिँ त्यो ट्र्याक सुनेर चाहिँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुनेछ। हजुरले त्यो ट्र्याक पत्ता लगाउनुभयो भने चाहिँ हामीले त्यो ट्र्याकको गीत चाहिँ बजाउनेछौ। र हामीलाई धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेन सेन्चुरीको कहिले नि भएन ढुक्क जिन्दगी भनेको बोलको गीत बजाइदिनुहोस् ल। यस गीत मार्फत सम्झनु पर्दा आज जन्मदिन मनाउने मेरो भाइ राजा गोविन्द ढुङ्गाना र मिडिया प्रेमी अग्रज दाई छवि रमण अधिकारीलाई जन्मदिनको शुभकामना साथै सबैमा शुभ दिनको कामना मिठो सम्झना भन्नुभएको छ। हेलो धर्मराजजी, हजुरले भन्नुभएको गीत चाहिँ हजुरले चाहिँ गीत रोज्ने दिनमा आएर चाहिँ रोज्न सक्नुहुनेछ है। हामी चाहिँ त्यो दिनमा चाहिँ बजाइदिनेछौ पक्कै पनि, नत्र हजुरले कल मार्फत पनि रोज्न सक्नुहुनेछ। हामीलाई चाहिँ अहिलेसम्म चाहिँ श्याम प्रसादजी, टेक बहादुरजी, सुषमाजी, मिङजी जोडेर गइसक्नु भएको थियो। उहाँले चाहिँ ट्र्याक रोज्नु भएको थियो, तर अहिलेसम्म चाहिँ हामीसँग चाहिँ आज आठवटा ट्र्याक थियो। आठवटा ट्र्याक मध्ये तीन र पाँच ट्र्याक चाहिँ गइसकेको छ उहाँले पत्ता लगाएर। हजुर पनि कल गर्न सक्नुहुनेछ र ट्र्याक रोज्न सक्नुहुनेछ। हामीलाई चाहिँ कमेन्ट मार्फत पनि साथ दिन सक्नुहुनेछ हजुरले। हजुरले चाहिँ कल गर्न सक्नुहुनेछ। हजुर, अहिले चाहिँ हजुरले कल गर्नुभयो भने चाहिँ हामीले जुन भयो त्यही गीत बजाउनेछौँ हजुरको लागि। र यति भन्दै फेरि पनि मिठो साङ्गीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: एवरीवन फेरि पनि स्वागत छ तपाईलाई मर्स्याङ्गी कल टाइममा। हाम्रो प्रोग्राम चाहिँ हाम्रो रेडियो मर्स्याङ्गीको पेजबाट पनि फेसबुक लाइभ हुन्छ। हजुरले यदि भेटाउनु हुँदैन भने हाम्रो रेडियो मर्स्याङ्गीको पेज चाहिँ नेपाली अक्षरबाट रहेको छ। हामीसँग कोही साथी जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनून फ्याफुल्ला।
0: कस्तो फ्याफुल्ला कृष्णजी?
1: हेलो
0: हेलो कृष्णजी,
1: हजुर
0: सुनेको छ। के गर्दै हुनुहुन्छ?
1: बसी बसाई नै हो।
0: बसी बसाई खाना खानुभयो? हजुर हजुर। मौसम कस्तो लागिरहेछ हजुरलाई? जाडो लागिरहेछ कि गर्मी लागिरहेछ कि?
1: अब सिमसिमे पानीमा जानले मन गर्छौ कि जिन्दगानीमा भन्ने जस्तो पानी परिरहेछ यहाँ त।
0: ए भनेपछि खुरी बगैँचातिर पानी परिरहेको छ?
1: हजुर।
0: भनेपछि बिस्तारै बिस्तारै यतासम्म नि आइपुग्छ होला है?
1: आउनु नि सक्छ, नआउनु नि सक्छ।
0: हजुर आइपुग्छ, किन नआउने अब। अनि दसैँको चहल पहल के कस्तो छ कृष्णजी हजुरतिर?
1: हजुर,
0: तपाईँकोतिर के कस्तो छ दसैँको चलपल?
1: सधैँ नै दसैँ सकेर आओस् नआइ नआओस्
0: भन्छ सधैँ दसैँ है। कति रमाइलो हो
1: सधैँ दसैँ आइरहोस् नआइ नआइरहोस्।
0: अनि खाजा त खानुहुन्छ कि नआई आज?
1: अब एकछिन त के खानु पर्ला नि।
0: ए खानुहुन्छ भनेपछि?
1: हजुर खानु पर्यो नि, काम नभएर नि
0: पर्यो पर्यो। के खाने विचार छ आज हजुरले?
1: अब हेरौँ अब एकछिन बजी अब के खानु मन लाग्छ।
0: यसो सिमसिम पानी परेको बेला के खान मन लाग्छ होला?
1: आएर खानु मन लाग्छ कि के खानु मन लाग्छ अब
0: भनेपछि त्यस्तो मन लागिरहेछ हजुरलाई? नखानु होला है कृष्णजी। हजुर
1: ल ल ल।
0: अनि आमा के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ आमालाई?
1: सन्चै छ, बसी बसाई नै छ।
0: हजुर हजुर
1: आएर पार्दैछ क्या?
0: ओहो भनेपछि कति रमाइलो हो तपाईँलाई।
1: त्यही भएर भने नि त मैले दसैँ किन आउनु पर्यो सधैँ दसैँ छ।
0: हजुर हो। अनि ट्र्याक रोज्नुहुन्छ होला नि?
1: खोइ अब पत्ता लगाउनु त सक्दैन।
0: ट्राई गर्ने हो नि कृष्णजी?
1: अहिले श्यामजीले दुई नम्बरको रोजे कसैले के अरे उगारे थियो?
0: हजुर रोज्नु भएको थियो तर उहाँले पत्ता लगाउनु भएन।
1: मैले नि पत्ता त लगाउँदैन, मलाई नि हाइट मान्न त आएको थियो मुखमा आएन बजाउनु त फेरि एकचोटि दुई नम्बर।
0: हजुर दुई नम्बरको ट्र्याक रोज्नुहुन्छ है?
1: हजुर पत्ता त लगाउँदैन, मलाई मनमा त आएको थियो मुखमा आएन मलाई नि।
0: हुन्छ ल सुन्नु है।

0: कृष्णजी
1: हजुर
0: ल है आज चाहिँ पत्ता लगाउनुहुन्छ हजुरले यसो सुनिराख्ने गीत हो यस्तो पत्ता लगाउनु त
1: त्यही
0: त यसो झटाएर हान्नु न

0: चेयरमैन मा आएको छ मुखमा छोड दियो ल काममा नजिले सुन्यो भन्ने उहाँले पत्ता लगाउँछ मुखमा आएन के मनमा आयो
1: अब उहाँले चाहिँ सुन्नु भएको छ भने अब अर्को बसाइमा अर्को हप्तामा पत्ता लगाउनुहुन्छ होला अब हामी छुट्टिनु पर्ने हुन्छ नि त टाइम भयो हाम्रो बुलेटिन पनि जान्छ
0: त्यही त अब
1: हजुर सम्झिनुहोस् त ल है आजको बसाइबाट
0: सम्झिनु पर्दछ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा साथ दिने सुजनजी होइन
1: सुजनजी नै हुनुहुन्छ
0: अनि मासेन्दी होल टिमलाई अनि साथीहरू ओम मणि साहब कोटाक हर्कावीर छान्देल अनि जमुना तामाङ शान्ति बराल अनि टेकबहादुर कुमार राई अनि कृष्ण गुरुङ चन्द्र लामा यम तारु मगर टेकु छेत्री लक्ष्मीदर्शन निचरा सुषमा दिदी शङ्कर श्याम राम देव अनि कामना शोभा सरस्वती मिठु आइता श्री मुना सलिना नाम चुटेको सबैले कसैले देखिएको छैन कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैले भन्दै बिदा हुन्छ नि त है त्यहाँ पनि भयो हवस् त भाइ
1: हुन्छ भाइ भाइ कृष्णजी हजुर हामीसँग कृष्णजी जोडेर गइसक्नु भएको छ उहाँ चाहिँ हाम्रो अन्तिम कलर हुनुहुन्थ्यो अब भने हामी चाहिँ हाम्रो प्रोग्राम बसाइबाट छुट्टिनु पर्ने हुन्छ हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ उहाँ चाहिँ हाम्रो पक्कै पनि अन्तिम कलर हुनेछ है त्यही भएर उहाँसँग कुराकानी सुरु गर्नेछौ हेलो नमस्ते
2: नमस्ते
1: हेलो नमस्ते को बोल्दै हुनुहुन्छ हजुर को भन्नुभयो
2: रिना
1: ए रिना भन्नुभयो रिनाजी सन्चो हुनुहुन्न क्या हो हजुर म त एकदम आरामै छु भन्नुपर्छ हजुर अलि हजुरको भोइस सुन्दा त अलि सन्चो हुनुहुन्न जस्तो लाग्यो त्यही भएर हजुर सन्चै हुनु पर्यो नि है दसैँको माहौल के छ हजुरतिर
2: ठिकै छ भन्नुपर्छ है हामीतिर त एकदम घर पोत्ने चलन छ घरहरू पोत्ने कमेरो खन्ने
1: हजुर भनेपछि दसैँ आउँदैछ है
2: हजुर
1: हजुर रिनाजीसँग त मेरो पहिलो फर्स्ट टाइम होला है अनेरमा
2: हजुर
1: हजुर हजुर आजको बसाइको बारेमा थाहा छ होला हजुरलाई
2: थाहा छ आज त्यो दाइले रोजिङ भएको आँखाले बोले त मायाले भन्ने गीत हो भन्नु बसाइ
1: आँखाले बोले भन्नुभयो
2: हजुर
1: हजुर उहाँले रोज्नु भएको चाहिँ दुई नम्बरको ट्र्याक थियो हजुरले चाहिँ पत्ता लगाउनु भयो बधाई छ हजुरलाई रिनाजी
2: हजुर
1: हजुर भनेपछि पत्ता लगाएर चाहिँ गर्नु भएको जस्तो छ है हजुरले हजुर प्रोग्राम चाहिँ के मार्फत सुन्दै हुनुहुन्छ ए हजुर हजुर अहिलेतिर चाहिँ हाम्रो भोइसहरू कस्तो आइरहेको छ हजुर हुन्छ अब भने हामी छुट्टिनु पर्ने हुन्छ हाम्रो समय सकिसक्यो त्यही भएर आजको बसाइबाट सम्झिनुहोस् है
2: हुन्छ सर्वप्रथम हजुरलाई र भित्र फोन दाईलाई र श्याम प्रसाद दाईलाई सुषमा दिदीलाई भन्दै मेरो घर फ्यामिलीलाई भन्दै छोएको भए
1: हुन्छ बाई बाई रिनाजी हजुर हामीसँग हाम्रो अन्तिम कलर रिनाजी हुनुहुन्थ्यो उहाँले चाहिँ अघि कृष्णजीले बजाउनु भएको रोज्नु भएको ट्र्याक चाहिँ रिनाजीले पत्ता लगाउनु भएको थियो अब भने हामी चाहिँ छुट्टिनु पर्ने हुन्छ आजको बसाइमा चाहिँ हामीलाई श्याम प्रसादजी टेकजी सुषमा मिनजी कृष्णजी र रिनाजी जोडेर हामीलाई साथ दिनुभएको थियो अब भने हामी छुट्टिनु पर्ने हुन्छ हाम्रो रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी सुन्दै गर्नुहोला र हजुरको माझमा दुई नम्बरको ट्र्याक छोडेर जानेछु म स्वीकार दिनुहोला

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460004 5 4।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 2 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म वसन्ता। दिउँसो 2 बजेको मर्साङदी बुलेटिनमा स्वागत छ। पहिरोले बुधबार बिहानदेखि अवरूद्ध बनाएको विशेषर चामे सड़क 3 दिनपछि संचालनमा आएको छ। यस सड़क अन्तर्गत मनाङको नासुङ गाउँपालिका 3 खोत्रोमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सड़क संचालनमा आएको डुम्रे विशेषर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रोमा पहिरोसँगै ठूला ठूला ढुंगा खसेको थियो। तीमध्ये एउटा ढुंगा निकै ठूलो थियो। सड़क अवरूद्ध भएपछि उक्त ढुंगा हटाउन बिहिबार पनि बम विस्फोट गराइएको थियो। पहिलो पटकको विस्फोटबाट ढुंगा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुंगा फुटाएर पहिरो पन्छाइएको हो। सड़क खुलेसँगै साना सवारी साधन संचालनमा आएका छन्। सड़क संचालनमा आएपछि मनाङतर्फ आवाजावत गर्ने यात्रुलाई सहज भएको छ। ठूला सवारी साधन संचालनमा ल्याउन भने अझै केही समय लाग्ने भएको छ। करिब 65 किलोमिटर लामो विशेषर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। मनाङवासीको आवाजातसँगै दैनिक उपभोग्य वस्तु वा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमन का लागि यो सड़क महत्वपूर्ण मानिन्छ। जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डाक्टर सीके राउत निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहिबार मनोनयन पत्र दर्ता गर्ने क्रममा रहेकोमा अध्यक्ष पदमा डाक्टर राउतको नाम उम्मेद्वारी परेपछि उनी निर्विरोध भएका हुन्। अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज 9 र 10 गते वीरगंजमा हुँदैछ। उम्मेद्वारको प्रारम्भिक सूची अनुसार 7 जना उपाध्यक्ष पदका लागि 14 जनाको उम्मेद्वारी परेको छ। उपाध्यक्ष पदमा वसन्त कुमार कुशवाहा, अनिता शाह, अनिता मण्डल, डाक्टर जयकान्त राउत, नरेन्द्र प्रसाद चौधरी, माधव प्रसाद सिंहको उम्मेद्वारी परेको छ। सोही पदमा राजकुमार यादव त्यागी, डाक्टर कमल रुसल्लाह अन्सारी, संजय कुमार मिश्र, मदन मदिन, नरेश कुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी, मनहरी देवी बैठाको उम्मेद्वारी परेको छ। जनमत पार्टी केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजेश कुमार मण्डलका अनुसार 1 जना महासचिव पदमा ममता झा, चन्द कुमारी सिंह र संजय कुमार यादवको उम्मेद्वारी परेको छ। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। नेपाल प्रहरी प्रधान कार्य भर्ना छनौट शाखा नक्सालले आज सूचना निकालेर खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। प्रहरी सहायक निरीक्षक अर्थात असय पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। त्यस्तै प्रहरी कार्य सहयोगीतर्फ भान्से 83, हजाम 15 र कुचिकार 25 गरी 133 पदमा आवेदन माग गरिएको छ। असय पदका लागि असोज 5 गतेदेखि कार्तिक 10 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिन्छ। प्रहरी कार्य सहयोगीका लागि भने सम्बन्धित कार्यालयमा उपस्थित भएर दरखास्त दिनुपर्नेछ। नेपाल राष्ट्र आज विभिन्न 32 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखा अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, शंखसभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलखुम्बु, ओखलढुङ्गा, दोलखा लगायतका जिल्लामा बाढ़ीको जोखिम रहेको छ। यस्तै गरी गण्डकी अन्तर्गत गोर्खा लमसुङ तनहुमा पनि बाढ़ीको जोखिम रहेको छ। महाशाखाले जिल्लाका साना नदी खोला तथा खोल्सामा पानीको बहाव बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने वा आवाजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। वर्षाका कारण बाढ़ीसँगै पहाड़ी क्षेत्रमा पहिरोको जोखिम समेत रहेकाले सावधानी अपनाउन र मौसम तथा बाढ़ी सम्बन्धी पछिल्लो सूचना हेर्न महाशाखाले अनुरोध गरेको छ। कारोबार हुने हप्ताको दिन आज सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेको छ। नेपाल संसारी व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,300 रूपियाँले घटेर 2,79,500 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी 4,625 रूपियाँमा कारोबार भएको थियो। गएको भदौ 10 गते
गएको भदौ 10 गति रसुवाको भोटेकुसीमा आएको बारीबाट जोखी खोजिएका क्रममा आज माथिल्लो तिर्सुली एकजना विद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा तिर्सुली एक अडिट 3 सुरुङभित्र ढलान कार्यका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ। दिउँसो 2 बजेको मर्स्याङ्दी बुलेटिन अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0662520297।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
10: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
11: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
12: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
13: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
12: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
13: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
12: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
13: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
14: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
15: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपराइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: funny
1: extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: ओ मसे मिसेबा खनियामो
7: छि प्रेबर याव क्यो आयंग छु
6: याव अंग छु तुङेर प्ररो लड्यार
7: बेसी सहररी खोली वा रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाबो कुए खैमु खोइन तिङ अल्छो
6: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छो
8: क्यों यो आफै रेडियो मर्सिङ दि FM 95 मेगा

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ

0: नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, हैन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 अन्ठानब्बे 0 65 58 54।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261
7: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909999, 98474979279। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: म मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भएको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 वटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट 2 जना पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि खोजीको क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 को अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 30 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंका श्रीलंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 वटाको डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 वटा शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने वहाँको भनाई छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोड़फोड़, भोटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्रीकृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। हुण्डी कारोबार मार्फत 1,57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17का 35 वर्षीय सूरज प्रसाद शाहलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलिमतोमा व्यक्तिगत तथा फार्मको नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,29,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। मुलुकी अपराध संहिता 2074 अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पक्राउ परेका 2 जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर अनि पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूलठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनु भएको छ। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि पारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ। आज काठमाण्डुमा ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चीनिया राष्ट्रपति शी जिनपिङले चीनलाई आधुनिक र समृद्ध देशका रूपमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो। उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको पनि 1400 वर्ष अघि चीनिया बौद्ध भिक्षु वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागविद सम्पर्क स्थापित गरेको प्रसंगलाई जोड्दै दाहालले आजको समयमा सड़क सञ्जाल मार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो। उहाँले बीआरआई लगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन सक्ने पनि उल्लेख गर्नुभएको छ। नेपाल र चीनबीच कूटनैतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उहाँको भनाई छ। दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा नागरिक सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ। राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका 2 वटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका थिए। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनामा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेप्यास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ। यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान जानुका साथै पूर्वाधारमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनामा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका खबरमा उल्लेख छ। विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शनहरूमाथि भएको व्यापक दमनको क्रममा इरानी अधिकारीहरूले मानवता विरूद्धको अपराध गरेका पनि पत्ता लगाएका छन्। इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ। अब खेल खबर। इंग्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन्। गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलंका संघको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी20मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बटलरले बनाएका हुन्। उनले 528 टी20मा 9 शतक र 107 अर्धशतक सहित 35.46 को औसतमा 15,000 रन बनाएका छन्। 36 वर्षीय बटलरले वेस्ट इण्डिजका कायरन पोलार्डको कीर्तिमान तोडे। 39 वर्षीय पोलार्डले 754 टी20मा 2 शतक र 71 अर्धशतक सहित 31.71 को औसतमा 14,999 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हिल्स छन्। उनले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसत में 14,581 रन बनाएका छन्। चार भन्झाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। माथिल्लो तिर्सुली एकको सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट 2 पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी।
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग।
9: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, ओडा कार्यालय र स्वास्थ्य केन्द्रमा पिउन प्रयोग हुने पानीको प्रयोगशाला परीक्षण गराउने भएको छ। सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र ओडा कार्यालयमा प्रशासनिक सेवा लिन आउने सेवा गराईलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न काठमाडौँ महानगरले परीक्षण गराउने भएको हो। यसका लागि स्वास्थ्य विभागले जनप्रतिनिधि, ओडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला, स्वास्थ्य स्वयंसेविका, पानीका उत्पादक तथा वितरक सहितका व्यक्तिलाई प्रयोगशाला परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ। संकलित नमूनाको प्रयोगशाला परीक्षण गराएर प्राप्त नतिजाको आधारमा पानीको गुणस्तर कायम गराउने कार्यक्रम चलाउने लक्ष्यसहित अभिमुखीकरण थालेको महानगरको स्वास्थ्य विभागको समुदाय स्वास्थ्य संस्था र विद्यालयहरूमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइकेलले बताउनु भएको छ। आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाडौँको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो। नेता प्रकाश मान सिंहले पार्टीको 15 महाधिवेशनको तयारीमा आफूहरू अघि बढ़िसकेको भन्दै पार्टीको विधि विधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार महाधिवेशन सम्पन्न गरिने समेत बताउनु भएको छ। उहाँले कांग्रेसको इतिहासमा राजनैतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणको रूपमा बीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गर्नुभयो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्र पार्टीमा जन्मनु भएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो। र भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले ताइची खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। एक कार्यक्रमका बीच हिजो नगरपालिकाका मेयर सुनिल प्रजापतिले प्रशिक्षणको उद्घाटन गर्नुभयो। कार्यक्रममा मेयर प्रजापतिले नगरका विभिन्न वडामा कर्मशः ताइची प्रशिक्षण विस्तार गर्दै लैजाने पनि बताउनु भएको छ। भक्तपुरको परम्परागत नाच तथा सांस्कृतिक गतिविधिहरू पनि व्यायामसँग सम्बन्धित रहेका उहाँको भनाइ छ। त्यस्तै कार्यक्रममा भक्तपुर वडा नम्बर 1 अध्यक्ष श्यामकृष्ण खत्रीले ताइची प्रशिक्षणको उत्पादन गर्ने उद्देश्यले 45 दिने प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। काठमाडौँ महानगरपालिकाले पानीको गुणस्तर परीक्षण गर्ने नमूना संकलन विधिका विषयमा अभिमुखीकरण शुरू। र गणेशमान सिंहको 29 स्मृति दिवसको अवसरमा शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98139-49-3932।

0: sip on ya.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै ल बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Laconia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855628186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: sip on ya.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सर्नद्वारा उत्पादित शुद्ध

0: नै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषा नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
8: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
9: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
9: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स भाव राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bunnia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0663520019 0663520370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074
5: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98560-602900
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
8: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
10: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
0: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
0: नोट फलसिली कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
11: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए अरू किन खोज्ने

0: फ्यान्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847769239 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: हो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न, त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665203370 वा 5903370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउनो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक

0: बाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनसादी पसल, ऋषिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
1: अवरूद्ध कृष्णभीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै, सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
0: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
1: र एन्फाको कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज भएको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापालाई राजदूतमा सिफारिश गरेको छ। यस्तै गौरव शमशेर जबरा बेलायत, जिज्ञान कुमार थापा जापान, सुरेश कुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, सोरू जोशी जर्मनी, पद्म सिराणा ओमान, चुरामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया, डाक्टर मंजला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ। मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ। आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने, नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रूद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने रहेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेन्जी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेशन, ई गवर्नेन्स, आर्टिफिशियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनु पर्ने धारणा राख्नु भएको थियो। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो। सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ। समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढ़ाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसुर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाई छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढ़ाउनेछ।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाडौँमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
1: भदौ दशमा रसुवाको भोटीकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट छवटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट तीन टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरूद्धको खोप अर्थात ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमाछो, दिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढ़ी, किसपाङ र तार्किश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस, डिप्थेरिया टीडी खोप पनि स्वास्थ्यकर्मी उद्धारकर्मी तथा घाइतेलाई लगाउने काम भइरहेको छ। प्रतिवेदन अनुसार बाढ़ीपछि शंकास्पद दादुराका 8 रिपोर्ट रहेकोमा 7 नमूनाको परीक्षण नेगेटिभ आएको छ भने 1 नमूनाको नतिजा आउन बाँकी छ। परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढ़ाएको बताउनुभयो। उहाँका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको एमआर खोप अभियानको तयारी शुरू भएको छ भने धादिङ, गोर्खा र तनहुका बाँकी प्रभावित वडामा हैजा विरूद्धको खोप अभियानका लागि पनि तयारी भइरहेको छ।
0: सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोडफोड़, भटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
8: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
8: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली 1 सुरुङबाट 6 शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान लगायत खबरहरू प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीले काठमाडौँलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरूद्ध हुँदा ग्यासको आपूर्ति श्रृंखला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ़दै गएको छ। अनि विस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास अभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
9: धनुषाको
10: सबैला नगरपालिका घर भई ललितपुरको कुपन्डोल बस्दै आउनुभएका राम पुकार यादव एक महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र एक बच्चा सहित तीनजनाको परिवार रहेका उहाँ दिनभर मजदूरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग दुईवटा सिलिण्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने अरू ब्रान्डका सिलिण्डर साट्न नमान्दा समस्या झन जटिल बनेको छ। सरकारले आपूर्ति सहज रहेको दावी गरे पनि टेकु र अरू ठाउँमा धाउँदा समेत ग्यास नपाएपछि उहाँको परिवार विगत एक महिनादेखि होटेलमा खाना खान बाध्य भएको छ।
11: एक महिना भयो होटेलमा खाएर आज ग्यास पाउँदैन। कोनो पसलमा गयो भने त्यसले भन्छ ग्यासै छैन। जो पसलमा गयो भने कोनो पसलमा ग्यासै पाउँदैन। टेकुमा गएको थाहै छैन, पसल उहाँ पनि गएको थियो त उहाँ भन्छ पनि छैन, मतलब ग्यास आएको छैन। नपाएर फेरि होटलैमा खाने, ग्यासको व्यवस्था गर्ने पर्यो नि, या त खाना त खाने पर्यो जनतालाई नै। जनतालाई के चिजको सुविधा दिँदैन, के को जनता हो त।
10: ललितपुर सानिपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्ग खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 आउनुपर्ने ठाउँमा 25-35 मात्र सिलिण्डर आउँदा आपूर्ति धान्न धौ धौ परेको भए पनि आजै 80 सिलिण्डर प्राप्त भएकोले लाइनमा रहेका 100-150 ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
12: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको हो। अब अस्ति एसटिसी आयो 25, हिजो 35 आयो, अब 70 आउने ग्यास अब 25 र 35 भने सहज हुन गाह्रो हुन्छ कि। 70 आयो भने 15 ग्यास फलाफल हुन्छ, तर कम्पनीले ग्यास दिनु पर्यो कि। यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसक्नेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ, अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ। अब यो भानुको आज सबै सहज हुन्छ।
10: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
13: कम्पनीमा आएको होला, तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन। त्यो भएर हामी काम गरेर खान्छ यहीँबाट हो, तर अहिले ग्यास आइदिरहेको छैन, हामी बसिरहनु परेको छ। महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नेलाई गाह्रो हुँदैन थियो।
10: सरकारले बुलेटको संख्या बढ़ाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15-20 लाग्ने देखिन्छ। अहिले पनि सिलिण्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरून्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानिपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल।
14: कम्पनीले चाहिँ अब सहज हुन्छ भनेर छ, हामी पनि अब त्यही आशामा बसेका छौँ, तर अहिले तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन। 100 ठाउँमा 160 बुलेट मगाएको छौँ, अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले। यो गाडी भनेको ठाउँमा 40 हालिदियो त, बेच्दै गरौँ न भने त अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि। तपाईँको 200-300 ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रो पुर्याउन त गाह्रो छ नि। बुलेटै आउँदा त हाम्रो पहिल्यैदेखि समस्या नै भएको, त्यो गाडीमा ल्याएर बाँडेर त कति गयो।
0: फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्ष 83-84 को पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,00,000 पुगेको छ। यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण रोजगारी सृजना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले खानी जन्य उद्योग मार्फत रोजगारी सृजना कुल ग्राहक उत्पादन जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। अन्सारले विधेयकमाथि 250 भन्दा बढ़ी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब हुने दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनुभयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्कसहित अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति अनुसारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन् तीमध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ़न नसक्नुका कारण र त्यसको समाधान समेत तथ्याङ्कसहित प्रस्तुत गर्न आग्रह गर्नुभएको हो। अनुसारले सरकारले अघि सारेको जीरो पेण्डिङ फाइलको अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। कुनै पनि फाइल लामो समयसम्म अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्नुपर्नेमा सभापति अन्सारीको जोड छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
15: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
9: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अंकले बढ़ेर 2,647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5,49 करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 2,12,00,000 कित्ता शेयर 6,74 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: हुन्डी कारोबार मार्फत 1,57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17 का 35 वर्षीय प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलोमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,39,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ।
5: आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
4: आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाण्डुको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाण्डुको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
5: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इण्डेक्स 2026 अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1,000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहरको
6: दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को 5 स्थानमा छन्। त्यस्तै आयरल्याण्डको डब्लिन 6, अमेरिकाकै बोस्टन 7 र सान होजे 8, जापानको टोकियो 9 तथा स्विजरल्याण्डको ज्युरिच 10 स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्यांकन गरिएका 5 मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादो बाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
6: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
6: माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
5: अवरूद्ध कृष्णवीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
6: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
5: र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9864 95074 र 9805584।

0: Deponia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2099।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रिय शिक्षा दिवसको अवसरमा लमजुङमा विभिन्न कार्यक्रमको आयोजना। बेसी शर्मा तगत रूपमा उत्कृष्ट नतिजा ल्याउने 17 विद्यार्थीलाई सम्मान। मर्स्याङदीमा उत्कृष्ट विद्यार्थीसँगै निवृत्त शिक्षक र कर्मचारीलाई नगद सहित सम्मान। संविधान दिवसको अवसरमा आश्रममा भोजन सेवासँगै फलफूल तथा खाद्यान्न वितरण। बेसी शर्मा सामे सड़क 3 दिनपछि पूर्ण रूपमा सञ्चालन। र असोज 3 र 4 गते सञ्चालन हुने प्रथम टूर दि लमजुङको तयारी पूरा। 45 जिल्लाका 550 साइकल यात्री सहभागी हुँदै।

अब समाचार विस्तारमा राष्ट्रिय शिक्षा दिवस 2083 को अवसरमा विशेषकर नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने 17 जना विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार नगरपालिकामा औपचारिक कार्यक्रम सहित शैक्षिक सत्र 2082 आधारभूत तह माध्यमिक शिक्षा परीक्षा र कक्षा 12 को परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको हो। आधारभूत तह स्तरीय कक्षा 8 को नगरस्तरीय परीक्षामा उत्कृष्ट जीपीए ल्याएर सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि रामचोकका कृष्ण छेडाई र जनकल्याण मावि सितिकी रिना बिकर रहेकी छन्। संस्थागत तर्फ युनिभर्सल एकेडेमीका सौगात बोहरा, ल्यानिस्टार माविकी छात्र अनुषा थापा र छात्र प्रणय विष्ट, न्यूइरा माविकी जेनिसा परियार रहेका छन्। यसैगरी नगरपालिकाले 2082 एसई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने 7 जनालाई सम्मान गरेको छ। सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि भकुण्डेका समीर परियार र गंगामिलन मावि मकै डाँडाकी सबिना परियारलाई सम्मान गरेको छ। संस्थागत विद्यालयतर्फ 4 जीपीए ल्याउन सफल अर्थली प्याराडाइज माविका छात्र प्रथम श्रेष्ठ समीर पौडेल र संगम सापकोटालाई सम्मान गरेको छ भने युनिभर्सल एकेडेमीका छात्राद्वय निरूमा पौडेल र रोजिना गुरूङ सम्मानित भएका छन्। यसैगरी गत शैक्षिक सत्र कक्षा 12 को परीक्षामा नगर स्तरमा उत्कृष्ट जीपीए ल्याउन सफल सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि भकुण्डेका शंकर विक, जनकल्याण मावि जितिकी लक्ष्मी तामाङलाई सम्मान गरिएको छ। संस्थागततर्फ सम्मानित हुनेमा अर्थली प्याराडाइज माविका उज्जवल विक र युनिभर्सल एकेडेमीकी छात्रा वर्षा घिमिरे रहेका छन्। सम्मान कार्यक्रममा विश्व नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरूङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा, सामाजिक विकास समिति संयोजक मदन राणा, नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्मा, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सम्मानित विद्यार्थी एवं अभिभावकको उपस्थिति थियो। शिक्षा दिवसको महत्व तथा उद्देश्यमाथि प्रकाश पार्दै शिक्षा शाखाका प्रमुख सृजना पाण्डे सिलवालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। संविधान दिवसको अवसरमा राइनस नगरपालिकाले सर्वोदय सेवा आश्रममा फलफूल तथा खाद्यान्न सहयोग गरेको छ। राइनसमा रहेको सर्वोदय सेवा आश्रममा रहनुभएका ज्येष्ठ नागरिकको भरण पोषणका लागि नगरपालिकाले खाद्यान्न तथा फलफूल प्रदान गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई शुक्रबार बिहानको भोजन सेवा उपलब्ध गराएको हो। संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सन्दर्भमा नगरपालिकाले आयोजना गरेको खाद्यान्न वितरण कार्यक्रम राइनस नगरपालिकाका प्रमुख खड्गबहादुर गुरूङको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर नेपाली, प्राविधिक शाखाका प्रमुख, महिला बालबालिका तथा सामाजिक शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सर्वोदय सेवा आश्रमका पदाधिकारी तथा कर्मचारी

0: राशिसम्म निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ। गाउँपालिकाले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी शिक्षक तथा विद्यालयलाई नगद फूलमाला सम्मान पत्र र मायाको चिनो प्रदान गरी प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ। पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिकासँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 98-41-111-229। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमसुङ भारतीय भूपसैनिक विकास समिति लमसुङ।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसी शहर नगरपालिका 8 लमजुङ। मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरूको लागि भोटेउडा सेवा केन्द्र सिउडीबार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान भोटेउडा तमु आमा समूहको भवन पहिरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातीमालो साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ। सम्पर्कका लागि मुख्य कार्यालय बेसी शहर 0665-20-915 र 0665-20-925। खुदी सदस्य सेवा कार्यालय 98-560-87-634। भोटेउडार सदस्य सेवा कार्यालय 0664-00-225। इमेल हातेमालो.sacos@gmail.com।

0: सड़क शुक्रबार बिहानदेखि आंशिक खुले पनि साँझदेखि पूर्ण रूपमा संचालनमा आएको मनाङ प्रहरीले जनाएको छ। माथिल्लो डाँडाबाट डिस्को सहितको ठूला ढुंगा खसेपछि अवरूद्ध सड़क बुधबार र बिहिबार खुलाउने प्रयास गरिए पनि ढुंगा हटाउन नसक्दा संचालनमा आउन सकेको थिएन। नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सड़क संचालनमा आएको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार जिल्ला सुरक्षा समितिले निर्णय गरी सड़कमा रहेको ढुंगा फुटाउन बिहिबार दुई पटक बम विस्फोट गरिएको थियो। शुक्रबार बिहान आंशिक रूपमा खुलाइएको सड़क दिउँसो थप दुई पटक बम विस्फोट गरी ढुंगा फुटाएर सड़क पूर्ण रूपमा संचालनमा ल्याएको हो। सड़क खुलेसँगै साना तथा ठूला सवारी साधन संचालनमा आएका छन् भने मनाङतर्फ आवाजावत गर्ने यात्रुलाई सहज भएको छ। करिब 65 किलोमिटर लामो बेसर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। मनाङवासीको आवाजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आगमनका लागि यो सड़क महत्वपूर्ण मानिन्छ। प्रथम टूर दी लमजुङ 2026 को तयारी पूरा भएको आयोजकले जनाएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा असोज तीन र चार गते हुने प्रथम टूर दी लमजुङको शुभारम्भ भोलि बिहान हुने भएको छ। साइकल यात्रामा सहभागिताका लागि विभिन्न जिल्लाबाट साइकल यात्रीहरू विशेषकर आएका छन्। लमजुङको पर्यटन प्रवर्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले संघले पहिलो पटक आयोजना गरेको यस कार्यक्रमका लागि देशभरका विभिन्न 45 जिल्लाका 550 जना साइकल यात्रीले नाम दर्ता गराएको संघले जनाएको छ। यसअघि भदौ 19, 20 र 21 गते हुने भनिएको कार्यक्रम रसुवा लगायतका जिल्लामा आएको विपत्तिका कारण सारिएको हो। जिल्लाको बेसी शहर कोलासुथार र मस्याङदी गाउँपालिका केन्द्रित कार्यक्रमको पहिलो दिन शनिबार बेसीसरको सेराचोकबाट शुरू भई बेसीसर चण्डी डाँडा बिन्दा बागलुङपानी कपुरगाउँ हुँदै घलेगाउँ पुग्नेछ। यसैगरी दोस्रो दिन घलेगाउँदेखि नायु घनपोखरा रोपलेफाँट खुदी स्थित साम्बचोक सुरूङ मार्ग फुलबुले हुँदै हामखोलामा समापन गरिने आयोजकले जनाएको छ। यो यात्रामा जिल्लाका विभिन्न पर्यटक स्थल हुँदै 40 किलोमिटर पार गरिने आयोजक लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। मर्साङदी समाचारमा लमजुङ प्रथम टूर दी लमजुङ 2026 को तयारीबारे कुराकानीका लागि हामीसँग स्टुडियोमा हुनुहुन्छ लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधान। मर्साङदी समाचारमा यहाँलाई स्वागत छ। लमजुङ साइक्लिङ संघले सम्भवतः लमजुङमा पहिलो पटक यति ठूलो कार्यक्रम आयोजना गर्दैछ। सर्वप्रथम त यो ऐतिहासिक कार्यक्रमको सफलताको शुभकामना। 3 गते बिहान हुने शुभारम्भको तयारी के कस्तो रहेको छ?
1: हाम्रो कार्यक्रम तयारी पूरा भइसकेको छ। विभिन्न जिल्लाबाट आउनुभएका साइकल साथीहरू लमजुङमा आइसक्नु भएको छ। उहाँहरूको भोलिको लागि हामी तयारी पूरा भइसकेको छ।
0: जस्तै स्टेजहरू बनाउने होइन,
1: स्टेजहरू तयारी भइसकेको छ हाम्रो।
0: जस्तै अब 45 जिल्लाबाट चाहिँ साइकल यात्रीको सहभागिता रहने भनेर आयोजकबाट नै हामीले यसअघि नै थाहा पाइसकेका छौँ। 3 गति बिहानै शुरू हुने कार्यक्रमको लागि त उहाँहरू लमजुङ आइसक्नु भएको अवस्था पनि छ होला होइन?
1: आइसक्नु भएको छ।
0: जस्तै यात्रीहरूको बसोबास अनि व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ?
1: हामीले यो बेसी सरमा भएका विभिन्न होटलहरूलाई हामीले ट्राई गरिसकेका छौँ। बेलुकीको डिनर र बसोबासको लागि हामी लमजुङ साइक्लिङ संघले व्यवस्था गरिएको छ।
0: जस्तै अब हाम्रो कार्यक्रम चाहिँ 3 र 4 गते विशेष कार्यक्रम छ होइन, अनि 4 गते चाहिँ साइकल यात्रीहरूको बसाइ लमजुङ हुन्छ कि उहाँहरू फर्किनुहुन्छ? हजुर, जस्तै 3 गते कार्यक्रम शुरू गर्दै गर्दा आजको बसाइ बेसी सहरमै भए पनि 3 गते त कार्यक्रम यहाँबाट शुरू भइसकेपछि त विभिन्न रूटमा पुग्नुहुन्छ साइकल यात्रीहरू होइन, अनि त्यो अवस्थामा चाहिँ लमजुङको रूट खानपान र बसाइ बसोबासको प्रबन्ध चाहिँ कसरी मिलाइएको छ?
1: लमजुङ साइक्लिङ संघले हामीले बेसी सहरबाट जाने क्रममा हाम्रो यो बिमला बेसीमा ब्रेकफास्ट छ, बिहानको नास्ता, त्यसपछि हामीले बाग्लुङ पानीमा लन्च खाने र घरेकोमा हाम्रो बसाइ छ, र बेलुकीको खाना र बसाइको हामीले जिम्मा लिएका छौँ। र विभिन्न ठाउँमा 1 घण्टाको डिस्टेन्समा हामीले वाटर स्टेसन, जुसहरू खुवाउने, फलफूलहरू खुवाउने सबै व्यवस्था गरिएको छ।
0: अनि स्वास्थ्य सुरक्षाको हिसाबले चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ?
1: स्वास्थ्यको हिसाबले पनि हामीले नगरपालिकाबाट, गाउँपालिकाबाट एम्बुलेन्स र डक्टरहरूको हामीले प्रबन्ध मिलाएका छौँ।
0: कसरी कुन कुन ठाउँमा कुन कुन स्थानमा कसरी राख्नु भएको छ? जस्तै अब ठाउँ ठाउँ राख्नुभएको होइन,
1: राखेको छैन, हामी एम्बुलेन्सबाटै जाँदैछौँ। हामी साइकल यात्रै क्रममा पछाडि हाम्रो एम्बुलेन्स हुन्छ, विभिन्न गाडीहरू हुन्छ, हामीले त्यस्तै हाम्रो सुरक्षा कर्मीहरू सहित डक्टरको प्रबन्ध पनि गरेका छौँ, मेडिकल टिम पनि तयार गरेका छौँ हामीले।
0: पक्कै पनि कार्यक्रम सञ्चालनको लागि यहाँहरूको संघको एक्लैको प्रयासले त पक्कै सम्भव छैन होइन, अब खर्च व्यवस्थापनदेखि लिएर हरेक कुरालाई व्यवस्थापकीय हिसाबले पनि हरेक कुराहरू व्यवस्थापन गर्नुपर्ने होला, तपाईँले कसरी व्यवस्थापन गर्नुभएको छ, कुन कुन संघ संस्थासँग स्थानीय

0: सरकारसँग कसरी समन्वय गर्नुभएको छ?
1: हामीले यो तिनवटा विशेष नगरपालिका, मुसेनी गाउँपालिका र प्रशासन गाउँपालिकालाई हामीले मेन हामीले आयोजकको रूपमा लिएका छौं। र विशेष नगरपालिका हाम्रो मुख्य प्रवर्तक हो भने मुसेनी गाउँपालिका र कुखुराश्वर गाउँपालिका हाम्रो सहप्रवर्तकलाई लिएका छौँ। र विभिन्न संघ संस्थाले पनि हामीले निकै राम्रो सहयोग दिएको छ र विभिन्न साथीभाइहरूले पनि हामीले निकै साथ सहयोग पाइरहेका छौँ।
0: हजुर, विशेष गरी चाहिँ पर्यटन प्रवर्धनको हिसाबले चाहिँ अब साइकल यात्रालाई पर्यटनसँग जोडेर नै तपाईँहरूले कार्यक्रम गर्नुभएको छ होइन? अनि यो पर्यटकीय क्षेत्रसँग काम गर्ने संघ संस्थाहरूसँग चाहिँ कतिको समन्वय गर्नुभएको छ?
1: पर्यटकहरूको हामीले यो विभिन्न यो होटलहरूले पनि हामीले साथ दिएको छ र यो एकाएप अनुपन संरक्षण क्षेत्रले पनि हामीले निकै टेवा दिएको छ। उहाँको साथ सहयोगले पनि हामीले अवसर बढाएको छ र यो वातावरण सम्बन्धी पर्यटन प्रवर्धनको लागि पनि हामीले साथ सहयोग पाएको छ।
0: हजुर, यो यात्राको रूटको बारेमा थोरै बताइदिनुहोस् न।
1: हामी विशेषरबाट कुमार गाउँ, बाग्लुङपानी, कपुर गाउँ हुँदै गलीगाउँ जानेछौँ। त्यहाँ एक रात हाम्रो बसाइ हुनेछ र त्यसपछि हामी भोलिपल्ट बिहान हामी गलीगाउँबाट नायु, घनपोखरा बेसी, रोपलेफार हुँदै हामी साम्बाचोक सुरुङमार्ग हुँदै हामी हामखुला झर्नामा हामी जानेछौँ र त्यहाँ मसानी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङजीले समापनको प्रमुख अतिथि रूपमा गर्नुहुनेछ।
0: हजुर, जस्तै अब सबै यात्रीहरूलाई एउटै रूटमा होइन एकैचोटि लैजाने कि फरक फरक रूपमा फरक फरक व्यवस्थापन कसरी गर्नुभएको छ?
1: हामीले एउटै रूपमा लाने गरेका छौँ। यसपालि हामीले नेक्स्ट अर्कोपल्ट चाहिँ हामी चाहिँ विभिन्न ठाउँमा लानेछौँ।
0: यो प्रथम टुर्दी लमजुङ 2026 को उद्देश्य र यहाँहरूको अपेक्षा चाहिँ के हो, छोटकरीमा बताइदिनुहोस् न। अब यसले चाहिँ समग्र लमजुङको पर्यटन प्रवर्धनमा कस्तो दूरगामी प्रभाव पार्छ भन्ने यहाँलाई लाग्छ?
1: खास हाम्रो त पर्यटन प्रवर्धन गर्नु नै हो होइन, स्वास्थ्य जीवनसँग वातावरणसँग जोडिएको भएर साइकलले पनि एउटा पर्यटन प्रवर्धन गर्ने हिसाबले हामीले यो ग्रामीण पर्यटन विकासको लागि पनि हामीले साइकलले महत्वपूर्ण भूमिका खेलेको छ। त्यही भएर हामीले साइक्लिङ गन्तव्यको रूपमा लिएका छौँ।
0: यो त पहिलो संस्करण भयो होइन, यो पहिलो संस्करणको सफलतापछि आगामी दिनमा यसलाई निरन्तरता दिने र अझ परिष्कृत रूपमा लैजाने संघको केही योजना छ कि छैन?
1: पक्कै पनि, अर्को पटक पनि हामीले देश विदेशबाट अन्तर्राष्ट्रिय स्तरमा हामीले लमजुङलाई अझ परिष्कृत रूपमा हामीले जोडी लमजुङ आयोजना गर्नेछौँ।
0: जस्तै मैले यसमा थोरै जोड्न चाहे, देशभरबाट 500 भन्दा बढी यात्रीहरू सहभागी भइरहँदा लमजुङकै चाहिँ कति सहभागी हुँदैछन्, त्यसको केही तथ्याङ्क छ?
1: लमजुङ हाम्रो 70 जना हुँदैछन्। लमजुङ जिल्लाभरिका बटवाडा, रायनास, सुन्दर बजार, विश्वेश्वर गरेर 70 जना हामी भाग लिएका
0: छौँ। हजुर, अब कार्यक्रमलाई चाहिँ भव्य रूपमा सफल बनाउनका लागि स्थानीय बासिन्दा, सुरक्षाकर्मी, संघ संस्था अथवा अन्य सरकारवालाहरूसँग चाहिँ यहाँ अध्यक्षज्यूको तर्फबाट केही विशेष अपिल अथवा सन्देश छ भने राखिदिनुहोस्।
1: यो लमजुङ साइक्लिङ सरको मात्र कार्यक्रम होइन, यो लमजुङवासीको सम्पूर्ण कार्यक्रम हो। लमजुङलाई हामीले कसरी अगाडि बढाउने, लमजुङलाई हामीले कसरी चिनाउने भनेर हामीले यो कार्यक्रम राखेका छौँ। र विभिन्न जिल्लाबाट आउनुभएका साथीभाइहरूलाई हाम्रो र्यालीमा सम्पूर्ण आमा समूहहरू, संघ संस्थाहरूले स्वागतका साथ बजारमा बसिदिनुहोला। सुरक्षाको हिसाबले सुरक्षा निकायहरूले पनि विशेष हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ।
0: यो जानकारी सँगै समयको लागि चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद हजुरलाई समय दिनुभएकोमा। म चाहिँ एकजना हाम्रो मिडिया पार्टनरका रूपमा लिएका छौँ। उहाँको टिमलाई धेरै धेरै धन्यवाद।
0: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्ति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देव साकेश्वत पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो। मन्त्री परिषद बैठकले नेपाली नागरिकता पाउँछौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने र साविकमा कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई केरकार गरेको छ। मुख्यालय सात बाटोमा छापा मारेको सीआईबीले पदाधिकारीमाथि पनि केरकार गरेको हो। सीआईबी स्रोत ग्रुपले एन्फा पदाधिकारीसँग सोधपूछ गरिरहेको पुष्टि गर्यो। अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएका छौं। यस विषयमा पदाधिकारीहरूसँग सोधपूछ गरिरहेका छौं, स्रोतले बताएको छ। एन्फामा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो। सोही विषयको अनुसन्धानका लागि सीआईबीले एन्फा मुख्यालयमा छापासँगै पदाधिकारीमाथि घेरकार गरेको हो। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रिय शिक्षा दिवसको अवसरमा लमसुङमा विभिन्न कार्यक्रमको आयोजना। बेसी शहरमा उत्कृष्ट नतिजा ल्याउने 17 विद्यार्थीलाई सम्मान। मर्स्याङदीमा उत्कृष्ट विद्यार्थीसँगै निवृत्त शिक्षक तथा कर्मचारीलाई नगद सहित सम्मान। संविधान दिवसको अवसरमा आश्रममा भोजन सेवासँगै फलफूल तथा खाद्यान्न वितरण। बेसी शहर चामेश्वरक 3 दिनपछि पूर्ण रूपमा सञ्चालन। र असोज 2 र 3 गति सञ्चालन हुने प्रथम टुर्दी लमसुङको तैयारी पूरा। 45 जिल्लाका 550 साइकल यात्री सहभागी हुँदै साँझ 6:35 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-525-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार, समय दिउँसो 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहल, बेसीसहर नगरपालिका 8, लमजुङ। मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल, खुदी बजार। सुन्दर बजार, राइनस, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरूको लागि भोटेवडार सेवा केन्द्र सिउडीबार, यही असोज 24 गते शनिबार, समय दिउँसो 11:30 बजे, स्थान भोटेवडार तमु आमा समूहको भवन, पैरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे, स्थान हातेमालो साकोसको सभाहाल, बेसी शहर 7, भीमसेन स्थान, लमजुङ। सम्पर्कका लागि मुख्य कार्यालय बेसी शहर 066-525-915 र 066-525-925, खुदी सदस्य सेवा कार्यालय 98-560-87-634, भोटेवडार सदस्य सेवा कार्यालय 066-400-225, इमेल हातेमालो.sacos@gmail.com।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
6: हेलो, मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: आन्सी गर्भनोने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विदेशबाट आउने पैसा हरेक वर्ष बढ़दो, गत वर्ष भन्दा 21% बढ़ी भित्रियो रेमिटेन्स, तर महँगीको मार भने चर्किँदै घिउ तेल र फलफूलको मूल्य 15% भन्दा बढ़ी, बजार असन्तुलित हुने जोखिम।
1: 60% भन्दा बढ़ी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़िया छ, यातायातमा बढ़िया छ।
0: काभ्रेमा डेंगूको जोखिम बढ़दै संक्रमितको संख्या 32 पुग्यो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त, 13 देशका लागि नयाँ राजदूत सिफारिश, संसदीय सुनवाईका लागि नाम पठाइँदै।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे, भारत।
0: माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो। उद्धार टोलीद्वारा खोजी जारी। पहिरो हटेपछि बेसी शहर चामे सड़क खुल्यो। ठूला गाड़ीलाई भने अझै प्रतीक्षा गर्नुपर्ने। खानी तथा खनिज विधेयक राष्ट्रिय पूँजी निर्माणसँग जोड्न सभापति अन्सारीको जोड।
3: खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ।
0: र एसियन गेम्स महिला क्रिकेटको सेमी फाइनलको समीकरण पूरा। नेपाल, भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दुई तीन वर्ष यता नेपालमा विज्ञान र प्रविधिबाट उत्पादनतर्फ उन्मुख हुँदै गएको संकेत दिएको देखिन्छ। अब विज्ञानलाई सिद्धान्तमा सीमित नराखिकन उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्दछ। साथै आधुनिक विज्ञानसँगै परम्परागत रूपका ज्ञान र स्थानीय प्रविधिलाई समेत परिष्कृत गर्दै दिगो विकासको आधार निर्माण गर्नु आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत वर्षको सालमा यस्तो मुद्रास्फीति 1.68% मात्रै थियो। अर्थात एक वर्षको अवधिमा मुद्रास्फीति 4.28% बिन्दुले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मुख्य दबाव खाद्यान्न तथा यातायात क्षेत्रमा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा 15.62% मूल्य बढ़ेको छ। त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा 6.77% छ। गैर खाद्य तथा सेवा समूहको 5.52% छ। गैर खाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा 13.17%, मदिरा 7.20%, कपड़ा तथा जुत्ता चप्पल 5.52% र सुर्ती जन्य पदार्थमा 4.97% छ। बजारमा मूल्य वृद्धि हुँदा दैनिकीमा कस्तो प्रभाव पर्छ? हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारी सोधेका छौ।
1: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जो जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ। अर्को कुरा सँगसँगै के पनि भएको छ भन्दा, मूल्य केमा बढिया छ बढी भन्दा, मध्यम र तल्लो वर्गले आफ्नो बजेटको अधिकांश 60% भन्दा बढी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़िया छ, यातायातमा बढ़िया छ, र चाहिँ शैक्षिक कुराहरूमा बढ़ेको छ, तरकारीमा बढ़ेको छ, फलफूलमा बढ़ेको छ, अण्डामा बढ़ेको छ, नुन तेलमा बढ़ेको छ, दलहन तेलन चामलमा त निकै बढ़ेको देखिन्छ। त्यस कारणले गर्दा यसरी मध्यम र तल्लो वर्गले बढ़ी त्यो मूल्य वृद्धिको अनुभूति त्यस कारणले पनि गर्ने भयो। अर्को यसरी भएपछि व्यवसाय गर्ने आय आर्जन गर्ने स्व आर्जन गर्ने स्वरोजगारी उनीहरूको पनि व्यवसाय कम भयो त्यसले गर्दा प्रभावित भए र नियमित आमदानी गर्नेहरू स्यालरी होल्डर भनेर भन्छु पारिश्रमिक मासिक अथवा आवधिक हिसाबले प्राप्त गर्नेहरूलेको पनि त्यो आमदानी चाहिँ बढेन तर खर्च चाहिँ बढ्यो हिजो एउटै कुरालाई जति कुरा तिर्नु पर्छ त्यसमा 10% 15% थप तिर्नु पर्ने भएपछि उनीहरूको त्यो बजेट पनि प्रभावित भएर यसरी दैनिकी पनि प्रभावित भयो व्यवसाय पनि प्रभावित भयो।
5: तथ्याङ्कका अनुसार शहरको तुलनामा गाउँमा महँगी बढ़ेको छ। ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 6.18% वृद्धि भएको छ। शहरी क्षेत्रमा 5.88% महँगी बढ़ेको तथ्याङ्कमा रहेको छ। चालू आर्थिक वर्ष पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ बराबर रेमिटान्स भित्रिएको छ। यो परिणाम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,000,000 बराबर रेमिटान्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक कुल 23,63,00,000,000,000 रूपियाँ बराबर रेमिटान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाली राजदूत नियुक्तिका लागि सिफारिश सहित विभिन्न चारवटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिश नामहरू संसदीय सुनवाईका लागि संघीय संसद समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्सी राणा, मलेसियाका लागि चुडामणी पोखरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनालाई राजदूत पदमा नियुक्त गर्न सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत। नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन। नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका। 4 श्री गौरव शमशेर जंगबहादुर राणा संयुक्त अधिराज्य बेलायत। 5 श्री सरू जोशी जर्मनी। 6 श्री सुरेश कुमार कर्ण इजरायल। 7 श्री प्राप्ति शेरचन स्पेन। 8 श्री जिज्ञान कुमार थापा जापान। 9 डाक्टर पदमाक्षी राणा ओमान। 10 श्री चुडामणी खरेल मलेसिया। 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया, गणतन्त्र कोरिया। 12 डाक्टर मञ्चला झा श्रीलंका। 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
5: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देवसाक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो।
2: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने र अन्तिममा सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने। नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने। 3 साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने।
5: भोटेको सीमा आएको बाढ़ी पछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 को अडिट 3 सुरुङभित्र ढलान गर्नका लागि बनिएको डोण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको विशेष शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका तीन खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाउनका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्री विशेष शहर चामले सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083लाई राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आवाज समितिमा विधेयकमाथि भइएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनुभयो।
3: राज्यले अहिले कुन पोलिसीमा कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। आउने दिनमा अब यो विधेयकमा दफावार छलफल हामी गर्छौं। हाम्रो एउटै उद्देश्य के भन्दाखेरि कुनै पनि उद्योगीले खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौं।
5: काभ्रेमा डेंगू संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनसंख्या कार्यालयले सार्वजनिक गरेको अत्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढ़ी बनिपा नगरपालिका 13 र पाँचखाल नगरपालिका 13 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेको उहाँले बताउनु भएको छ। पाँचखालमा 1, नवबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। धुलीखेल र पनौती नगरपालिका तथा भुलमु रोशी तेमाल खानी खोला बेथानचोक महाभारत र चौरी देउराली गाउँपालिकामा हालसम्म डेंगू संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभयो। कृषि तथा वन वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले बीमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाको कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमीफाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमीफाइनलमा स्थान बनायो। त्यस्तो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हरायो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यसअघिको स्वर्ण पदक विजेता बनेको हो।
0: नुवाकोटको विदुर नगरपालिकाद्वारा बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालन।
6: ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
0: आश्रय स्थलमा रहेका सुत्केरीको विशेष ध्यान दिनुपर्ने मिलिजुली नेपालीसँगै मधेसमा कुपोषणको समस्या समाधान विशेष कार्यक्रम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
9: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
11: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई बस्ने र खाने सुविधा सहित यो विद्यालयमा पढ़ाउन पैसा तिर्नु पर्दैन। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटा,
6: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर दुईमा अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चितता नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
13: तपाईको वरपर पनि बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउनु पर्नेछ भने विदुर नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। आश्रयस्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई अझ बढ़ी ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाई नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ,
14: बच्चाको चाल थाहा भएन त्यो इमिडिएट हामीले भनिहाल्छ।

0: स्वास्थ्य कर्मीलाई भन्न सक्नुहुन्छ। परिवार अनि नजिक रहेका व्यक्तिहरूले सहयोग गरिदिनुपर्छ। भोटेकोशीमा बाढ़ी आएको भोलिपल्टै नुवाकोट दरबार क्षेत्रका स्थानीय मिलेर प्रभावित क्षेत्रका बालबालिकाका लागि अस्थायी आश्रयस्थल बनाए। बालबालिकाको रेखदेख गर्न पनि स्थानीय आफै खटिरहेका छन्।
1: 11 गते बिहान चाहिँ सरसफाई गरेर यहाँ अत्तल अलरेडी बेड चाहिँ भएको कारणले गर्दा हामीले चाहिँ पकाउने भाँडाकुँडा आदि सामान चाहिँ बन्दोबस्त गरेर तुरन्त हामीले चाहिँ यो ठाउँलाई चाहिँ बस्न लायकको बनायो। अब हाम्रो यहाँभित्र इन्ट्रीको लागि सामान चेक्न दुईटा प्रहरी भाइहरू स्ट्यान्ड बाई हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि सुरक्षामा एकदम राम्रो छ अहिलेसम्म। नर्मली अब यहाँ आउँदाखेरि अब जस्तै आर्मी हाम्रो पुलिसहरू भाइहरू चाहिँ 6 बजे पछाडि चाहिँ बाहिर आउने जाउने हाम्रो चाहिँ एलाउडै छैन। बाहिरको मान्छेहरूलाई सुविधा दिनु छ भने त्यो दिउँसै आउने गर्छ, नत्र भने गेटको यो जुन हाम्रो प्रहरी भाइहरू हुन्छ उहाँसँग समन्वय गरेर चाहिँ उहीँ छोडेर चाहिँ हामी गरिनु भएको छ। अब त सेन्सिटिभ पनि हुन्छन्। अब यस्तो बेलामा हामी चाहिँ एउटा कुनै सरकारी निकाय लोकल व्यक्तिहरू र लोकल हाम्रो चाहिँ क्लबले अर्गनाइजेसन गरेको र हाम्रो जिम्मेवारी र चुनौती भएको कारणले पनि हामीले चाहिँ यस चिजलाई चाहिँ अलिकति वाच गरिरहेका छौँ।
0: नुवाकोटका गौतम मानसिंह प्रभावित बालबालिकाका लागि खानपान र सुरक्षामा विशेष ध्यान दिएको कुरा बताउनुहुँदै, तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पोषण सुधारका लागि मधेस प्रदेशमा छुट्टै अभियानको आवश्यकता।
3: एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
2: समुदायको मुद्दालाई स्थानीय सरकारले उठाउनुपर्ने, पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मधेस प्रदेशमा भएको पोषण सम्वाद।
10: सहवीर्यम् करवावहै तेजस्विनाम् अवधीतमस्तु मा विद्विषावहै।
11: जनकपुर उपमहानगरपालिका भित्र मात्रै 154 जना बालबालिकामा अझै गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको नगरपालिकाले जनाएको छ। विज्ञ तथा सरोकार

0: भन्छन् प्रदेशभर तथ्याङ्कलाई एकीकृत र अनुगमन गर्ने हो भने पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ।
1: हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ।
2: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेका छ, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
3: समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हानि ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्त्वहरू त पुग्दैन, त्यसकारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो।
0: आज जनकपुर धाममा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रमका सहभागीहरूले पोषणको क्षेत्रमा मधेस प्रदेशको अवस्था सन्तोषजनक नरहेको र सन्तुलित खानाको सन्दर्भमा जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै मधेस प्रदेश इन्सेकका प्रतिनिधि राजु पासवान,
1: मधेस प्रदेशमा चेतना र शिक्षाको अभावको कारणले गर्दाखेरि समस्या छ कि, यहाँ चाहिँ गरिबी यही छ, अशिक्षा यही छ, बेरोजगारीको समस्या पनि यही छ, र हामीले हेर्नुभयो भने दलितको जनसंख्या पनि विपन्न समुदायको जनसंख्या पनि सबभन्दा बढी मधेस प्रदेशमै छ, र गाउँघरमा तपाईँहरू जानुभयो भने दलित कम्युनिटीमा जानुभयो भने देख्न सक्नुहुन्छ कि प्रत्यक्ष रूपमा तपाईँ आफ्नो एजको साथीहरूलाई हेर्नुहोस् त, हुनुहुन्छ उहाँहरू हुनुहुन्न, उहाँहरू बितिसक्नु भएको छ, किन बित्नु भएको छ, त्यही पोषणकै कारणले। अहिले पनि बच्चाहरू त्यहाँ देख्नुभयो भने सानोमा यत्रो मोटो हुन्छ, जब ऊ हुर्किँदै गएपछि ऊ बुढेसकाल लाग्दो रहेछ, 10-12 वर्ष 15 वर्ष 16 वर्ष भयो भने जिउ चाहिँ पुरै कमजोर भएको अवस्था छ, किन हुन्छ, त्यो खानाको चाहिँ उनीहरूले बुझेकै छैन कि समस्या, चेतनाकै अभाव छ कि, उनीहरू बुझेको छैन कि मैले कस्तो खानुपर्छ, के खानुपर्छ भन्ने कुरा हुन्छ। सन्तुलित खाना खाने कुराहरूमा अहिले पनि हाम्रो समाजमा विपन्न समुदायमा अहिले पनि त्यो समस्याहरू छ। हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ।
0: कार्यक्रममा बोल्दै सहभागीहरूले पोषण अवस्था सुधारको लागि बाल बालिका र महिला लक्षित सचेतना लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो। उहाँहरूले विद्यार्थीको लागि दिवा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नु पर्ने र स्रोतको अभावमा रोकिन नहुने बताउनुभयो। यसको साथै खानाको गुणस्तरलाई पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनुभयो।
2: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेका छ पहिलेदेखि नै हो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ। त्यो चाहिँ उहाँहरूलाई चाहिँ मैले रिक्वेस्ट गर्न खोजे, जति पनि विद्यालय छन् हाम्रा यहाँ निजी पालिकाको, तिनीहरूमा एकपल्ट गएर अनुगमन गरिदिनुहोस्, बाल बालिकाहरूले पोषणयुक्त खाजा खान्छन्।
0: कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधारको लागि सामाजिक, संस्कृति तथा आर्थिक सबै पक्षबाट पहल र प्रयत्न हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागी अन्तर धार्मिक सञ्जालका शुभकान्त झाले धर्मले सन्तुलित र पोषिलो खानालाई उच्च महत्व दिएको बताउनुभयो।
3: यो पोषण शब्द जो छ त्यो सबैलाई आवश्यक छ, किन हामी जति पनि क्रियाकर्महरू गर्छौ त्यो सबको लागि स्वस्थ हुनु पर्छ। त्यसैले कालिदासले रघुवंशमा के भन्नुभएको छ कि शरीर माध्यम खलु धर्म साधन, धर्म कर्म पनि गर्नको लागि के चाहिन्छ, शरीर स्वस्थ हुनु पर्छ। त्यो शरीर स्वस्थ कसरी हुन्छ, युक्त आहार विहार उच्च भोजन चाहियो, त युक्त आहार भनेको समयमा भोजन गर्नु, त समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हानि ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्त्वहरू त पुग्दैन, त्यसकारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो, जसमा भिटामिन पनि होस्, प्रोटिन पनि होस्, कार्बोहाइड्रेट पनि होस्, किनभने हामीलाई हड्डी पनि मजबुत गर्नु छ, माइन्ड पनि फ्रेस राख्नु छ, त त्यसको लागि स्वस्थ त्यो कसरी पाइन्छ, त युक्त आहार विहारको लागि यदि आफैले उब्जाएर गर्न सक्यो भने किसानको लागि धन्यो गृहस्थाश्रम।
0: यस्तै कृषि कार्यालयका प्रतिनिधि तथा सहभागीहरूले कृषि बालीमा उच्च विषादी लगायतका समस्या रहन नहुने बताउनु भयो।
4: कोदो खेती गर्न छोडिसकेछ किसानहरूले, तर अहिले चाहिँ हाम्रो मध्य सरकारको कार्यक्रममा चाहिँ रैथाने बालीलाई चाहिँ प्रवर्धन गर्ने, अनि रैथाने बालीमा चाहिँ हाम्रो कोदो, त्यसपछि सोइजन, ओल खेतीहरू आउँछ। त्यसपछि पोषणमा सुधारको लागि चाहिँ किसान वर्गहरूमा तरकारी खेती, गेडागुडी, त्यसपछि फलफूल खेती, सानो सानो क्रेसाबारीहरूमा पनि आफ्नो फलफूल खेती गर्ने अनि तरकारीहरू लाउने, साग सब्जीहरू गर्दा चाहिँ परिवारहरूमा चाहिँ त्यहाँबाट हरियो सागपात खान पाइन्छ। विषादीको प्रयोग चाहिँ धेरै भइरहेको छ र त्यो पोषणको कार्यक्रम चलाउँदाखेरि त्यसमा चाहिँ विषादीसँग पनि जोडेर, किनभने जबसम्म हामी विषादी कन्ट्रोल गर्दैनौँ तबसम्म चाहिँ हामी स्वस्थ खाना पाउँदैनौँ।
5: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 2,15,05,00,00,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। भोटेकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान र किसानको हितका लागि मन्त्रालयले नीतिगत कार्य गरिरहेको बताउनु भएको छ। र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 कैद वा 30,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
9: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटीई भिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटी भिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20। तालिम सञ्चालन हुने स्थान लम्जुङ उद्योग वाणिज्य संघ, बेसी सहर 7, लम्जुङ। सम्पर्क लम्जुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9840693348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-4021-23-4021-24 मोबाइल 98-41-45-14-48

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्क परेका छन् त सुन्दा पनि दागलान जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर सात लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846909301 9846074065
2: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी सहर, मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
11: खरसाङ डिएफएम 95 मेगाहर्ट्ज।

0: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
3: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
0: तेरो बाउले यत्रो ठुलो कुरामा सवाल लुकाएछ नि? पेन्सन पनि अर्कै नाममा लेखाएछ।
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
2: नाम चाहिँ के लेखेको रहेछ सर?
1: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
5: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
6: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई
5: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
7: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
8: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
7: ओहो ठ्याक्कै दिलीप राई माझी जस्तै।
9: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
6: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
5: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
6: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
5: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
6: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
6: मोबाइल नम्बर 9850445230 र 9850408040।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: हैन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा अर्थमन्त्री सोडिन वाग्लेको दिल्ली भ्रमणका क्रममा बाढ़ी पछिको पुननिर्माणमा भारतीय सहायताबारे छलफल भएको एक अधिकारीको भनाई।
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठूलो हामीले सपोर्ट चाहिन्छ। इन्डियन गभर्मेन्टको साथै जस्तै भन्ने सन्दर्भमा हामीले विषयहरू उठाउने भयो।
0: नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के छ?
2: धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति कार्य नै काम छ। केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ।
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कयौंको मृत्यु। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा 5 प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ। घटनामा 70 भन्दा बढ़ी मानिस घाइते भएका बताइएको छ। शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाट जिल्लाका प्रहरी अधिकारीले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो। त्यसक्रममा एक आक्रमणकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी केरोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौं। कोहाट जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी केरोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मीनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 किशोर हिरासतमा मृत भेटिएसँगै उक्त शहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। शुरूमा उनीहरूको मृत्यु कुनै बीमारीका कारण भएको हुन सक्ने बताएको निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ।

0: पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनैतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूसले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरूद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ़दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्ने बारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्ष अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौं।
2: जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्मेन्टले उपलब्ध गराएको सहायता, जुन राहत सामग्री र रेस्क्यूमा हामीलाई गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठूलो हामीलाई सपोर्ट चाहिन्छ, इन्डियन गभर्मेन्टको साथै जस्तो गरेर त्यसमा स्पेसिफिक सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउने गर्यौं।
1: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
2: भारत सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर हामीले पनि एउटा फिगर यति हो भन्ने भन्न सक्नु। हामी आरडिएनएको एउटा प्रिलिमिनरी एस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
1: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको $1 अर्ब मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्?
2: ट्रान्समिसन लाइन लगायतका केही कम्पोनेन्टहरू र हाम्रा विद्युत जुन गृहहरू विद्युतको क्यानलहरूको जुन ड्यामेज भएको छ त्यसको रिकन्स्ट्रक्सनमा पनि सपोर्ट चाहिन्छ भनिसकेपछि दुईटै अब सहायता प्लस यो सेक्टर दुवै कम्पोनेन्टहरू मिक्स भएको हुनसक्यो तर ठ्याक्कै फिगर गरिदिन्छ भन्ने सन्दर्भमा हाम्रो एस्टिमेट पिडिएनए भइसके पछाडि अलिकति मोर क्लियरली फिगर सहितको आउने हुन्छ। अहिले हामीले यही हामीले आवश्यकता पर्छ त्यसमा यहाँको इन्डियन गभर्मेन्टको अलिकति ठुलो सपोर्टको हामीले अपेक्षा गरेछौँ भन्ने कुरा हामीले व्यक्त गर्यौँ। पोजिटिभ हुनुहुन्छ।
1: उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिश गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिश भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिश भएकाहरूको नाम पढेर सुनाएका थिए।
3: डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा ओमान, श्री चुरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलंका, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
1: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने

0: शुरू भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिम पहिरोका कारण आएको बाढ़ीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई नेपालमा हिमताल र हिम नदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
1: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ किनभने यो अलिकति कार्य नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा त्यस्तै गरिकन पङ्कर ग्लेसियर भन्ने मनाङमा छ तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मनिटरिङ गर्दै आइरहेका छौँ।
2: हजुर, यो वर्ष देखिएको जस्तो हिम नदी ताल फुट्ने होइन हिम नदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
1: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ। हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ, डीएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले टर्की वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन। यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
2: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो त्यसो भए।
1: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
2: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो?
1: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ठिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यो भने हुन्छ। कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वात्त घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ।
2: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिम नदीहरूलाई कसरी असर गरिरहेको छ?
1: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुन सक्छ। तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ। त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
2: जमेर ढिक्का भएर बसेको
1: हजुर हजुर। त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ। त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
0: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम बीबीसी नेपाली .com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाड़ी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
3: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढ़ेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
5: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
3: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा एकाईगत रूपमा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मुख्य कार्यालय बेसी शहर अन्तर्गतका सबै सदस्यहरूको लागि मुख्य कार्यालय बेसी शहर एकाई 2083 असोज 23 गते शुक्रबार समय दिउँसो 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहल बेसी शहर नगरपालिका 8 लमजुङ। मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरूका लागि खुदी सेवा केन्द्र खुदी बजार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभाहल खुदी बजार। सुन्दर बजार राइनस दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरूको लागि भोटेवडार सेवा केन्द्र सिउडीबार यही असोज 24 गते शनिबार समय दिउँसो 11:30 बजे स्थान भोटेवडार तमु आमा समूहको भवन पैरे। नोट, एकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक यही असोज 27 गते मंगलबारको दिन हुने भएको छ। समय 11:30 बजे स्थान हातेमालो साकोसको सभाहाल बेसी शहर 7 भीमसेन स्थान लमजुङ। सम्पर्कका लागि मुख्य कार्यालय बेसी शहर 0665520915 र 0665520925, खुदी सदस्य सेवा कार्यालय 9856087634, भोटेवडार सदस्य सेवा कार्यालय 0664002025, इमेल hatemalu.sacos@gmail.com। ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटिईभिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटिईभिटी खुदी। तालिम, सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना, तालिम संचालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ बेसी शहर 7 लमजुङ, सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय, सम्पर्क नम्बर 0665201156, मोबाइल 9846093348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560 74 486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
9: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना: मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665204167, 9560445248, 9141238555 र 9560445357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: हैन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131943332।
12: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-58261।

0: ने
1: अहा म यो बिहे गर्दिन।
0: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
5: सम्पर्क मोबाइल नम्बर 98573-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नै किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेनथान चोक फोन 0665201120 मोबाइल 98460774745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन नान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845-86780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।